0: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: ओहो, छोरीको बिहेको कुरा पनि छिन्नियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कु छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702।
3: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा। के तपाईँको शरीरमा गाँठागुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
0: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।
6: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्।
7: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंहखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
1: अर्थात् एजेट 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
7: पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनु हुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
6: उपचार हुने रोगहरू:
7: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भलो बिग्रेको, मुटु वा पक्षमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा पल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसी, पोखरा एक हरिचोक, फोन 0165685636, मोबाइल 9856036536, 9856000536। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति त अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: इस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
1: हो र? होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेलो, के छ तेरो खबर?
7: ठिक छु यार, सन्चै छस्?
6: सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
7: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
6: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र 2-4 थान टप्स कुर्ती किन्नु छ।
7: मैले पनि किन्नु छ के, सँगै किनौ न।
6: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
7: सबै ठाउँको बेड साइज अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किन्मेल संसार हो, त्यही जाऊँ न।
6: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे, ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
8: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ। जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुशन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुशन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864667887।
9: तन्ना आजै फेरि हाल्नुहोस्।
10: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजे अनुपूर्ण हाइलाइट्समा प्राविधिक साथी अरविन्द सहित सञ्जयको स्वागत छ। आज मिति विक्रम सम्म 2083 साल जेठ 7 गते बिहिबार। तदनुसार सन् 2026 मे 21 तारीक नेपाल सम्म 1146 अधिक जेठ शुक्ल पञ्चमी तिथि। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। पोखरा बस पार्क निर्माण र फिर्के अतिक्रमण हटाउन महानगरको सक्रियता, 35 दिनभित्र संरचना हटाउन अल्टिमेटम। भाड़ा बढ़ेपछि पोखरा काठमाण्डु उड़ान घट्यो, पोखरा नेपालगंज स्थगित। सरकार प्रभावहीन र कमजोर बन्दै गएको प्रतिनिधि सभाका सांसदहरूको विश्लेषण, बुधबार दुईवटा विधेयक पेश। गण्डकी प्रदेशमा वैशाख महिनामा 1,37,00,000 रूपियाँ भन्दा बढ़ी राजस्व संकलन, सवारी दुर्घटनामा 26 मृत्यु। रासोपा भित्र गुटबन्दी नभएको उपनेता पराजुलीको भनाई, रवि लामिछानेको विकल्प सोच्न नसकिने उल्लेख। दोस्रो गण्डकी लोक ताराको फाइनल जेठ 9 हुने, विजेताले 55,000 पाउने। थाइल्याण्डद्वारा नयाँ भिसा नीति सार्वजनिक, 93 देशका लागि 60 दिने भिसा मुक्त प्रवेश सुविधा खारेज। कंगोमा इबोला संक्रमणबाट 136 जनाको मृत्यु, प्रकोप नियन्त्रणमा चुनौती। र पहिलो T20 खेलमा नेपालको महिला टोलीले मलेसियालाई हरायो, अर्को खेल शुक्रबार हुने। अन्नपूर्ण म्याराथनको 6 संस्करण जेठ 20 गते हुने, 70 जना धावकले प्रतिस्पर्धा गर्ने आयोजकको अनुमान।

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: भर्ना खुल्यो
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा एघारमा साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू जेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
2: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
1: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
2: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
1: निर्मला बराल संस्थापक आचार्य स्टेप बाई स्टेप मावि मासबार पोखरा, फोन 061-571-476, 98-560-24-216।
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्कमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड़कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।

अब समाचार विस्तारमा पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघरमा बसोबास गरिरहेकालाई तीन दिनभित्र छोड्न अल्टिमेटम दिएको छ। बुधबार थप सूचना जारी गर्दै यसअघिको 35 दिने सूचनाको अवधिभित्रै 9 जेठसम्म फिर्केको खोलाघर खाली गर्न उर्दी जारी गरिएको हो। यसअघि महानगरपालिकाले 2080 कार्तिक 10 गते 35 दिने सूचना निकालेकोमा स्थानीयले उच्च अदालतमा मुद्दा दायर गरेका थिए। अदालतको अन्तरिम आदेशले रोकिएको कामपछि फुकुवा हुँदा पनि अगाडि बढ़ेको थिएन। अदालतले रिट खारेज गर्दै उत्प्रेरण परमादेश जारी गर्नु नपर्ने अन्तिम आदेश दिएको थियो। अहिले काम फत्ते गर्न महानगर कसिएको छ। चार वैशाखमा अर्को सूचना निकालेर महानगरले 35 दिनभित्र खोलाघरभित्र निर्माण भएका संरचना हटाउन निर्देशन दिएको थियो। अहिले पनि सोही प्रकृतिको सूचना निकालिएको छ। उल्लेखित मितिभित्र संरचनाहरू नहटाएमा महानगरपालिका आफैले हटाउने र सो क्रममा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुलो पर गरिने बेहोरा जानकारी गराइन्छ। सूचनामा भनिएको छ फिर्के खोलाको वास्तविक अवस्था पत्ता लगाउन महानगरले सर्वेक्षक वासुदेव पौडेलको संयोजकतामा प्राविधिक समिति गठन गरेको थियो। समितिले 2080 साउन 3 देखि भदौ 2 गतेसम्म फिल्डमै खटिएर 2032 सालको नापी नक्सालाई समेत आधार मानेर नाप जाँच गरेको हो। पोखरा महानगरपालिकाको ओडा नम्बर 18 अधेरी कुनाबाट शुरू भई ओडा नम्बर 2, 4, 5, 7, 8, 6 हुँदै ओडा नम्बर 17 गाईघाटमा पुगेर फेवातालमा मिसिन्छ। नाप जाँचका क्रममा फिर्के खोला कम्तीमा 3.30 मिटरदेखि बढ़ीमा 40 मिटरसम्म फराकिलो र 4 मिटरदेखि 9 मिटरसम्म गहिरो रहेको प्रतिवेदन निकालिएको थियो। खोलाको वास्तविक सीमांकन छुट्याउन प्राविधिक टोलीले खोलाको पश्चिमतर्फ 303 र पूर्वतर्फ 285 गरी जम्मा 588 सीमा स्तम्भ पनि गाडेको छ। खोलामाथि 25 पुल तथा कलवट निर्माण भएका छन्। खोला बग्ने वास्तविक जग्गामै 160 संरचना अवैध रूपमा निर्माण भएका छन्। कतिपय संरचना त पूर्ण रूपमा खोला घरमै बनेका छन् भने कतिपयले पिल्लर नै खोलामा गाडेर उठाएका छन्। समितिको प्रतिवेदन अनुसार खोला घरभित्र व्यक्तिगत अस्थायी संरचना 97 रहेका छन्। बाँकी स्थायी संरचना हुन् त्यसमा व्यक्तिगत 35, संस्थागत र सरकारी 18 संरचना रहेका छन्। संस्थागत थप 10 अस्थायी संरचना पनि निर्माण भएको पाइएको छ। नियम पालना गराउने सरकारी निकाय र समाजका अगुवा संस्थाहरू नै अतिक्रमणमा अगाडि देखिएका छन्। प्रतिवेदन अनुसार वडा नम्बर 17 गाईघाट स्थित सशस्त्र प्रहरी बल एपीएफको तालिम केन्द्र भवन खोला घरमै छ। यसैगरी पोखरा इन्जिनियरिङ कलेजले झण्डै आधा संरचना खोला मिचेर बनाएको छ। लिटिल स्टे बोर्डिङ स्कूलको भवन पनि खोलामै ठडिएका छन्। यसबाहेक कुंवर समाजघर, बराल समाजघर, सोपाल तमो समाजघर, पुन मगर समाजघर, गिरी समाजघर, लायन्स क्लबको भवन, बगाली टोल र अर्सल बोर्डको क्रियापुत्री भवन, फोटोग्राफर संघको भवन, राधाकृष्ण मन्दिर लगायत दर्जनौ संरचना खोलामै बनेका छन्। पोखरा महानगरपालिकाले प्रतिवेदन बुझेपछि 2080 कार्तिक 10 सूचना निकालेर फिर्केको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना 35 दिनभित्र हटाउन निर्देशन दिएको थियो। तर फिर्के तमो समाज सहित 13 निवेदकले आफूहरूले नक्सा पास गरेर संरचना बनाएको भन्दै अदालत गुहारेपछि 24 कार्तिकमा उच्च अदालत पोखराले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै महानगरको अभियानमा ब्रेक लगाएको थियो। 16 पुसमा न्यायाधीशद्वय मिलन कुमार राई र उमेश कोइरालाको संयुक्त इजलासले उक्त रिट खारेज गरिदिएपछि महानगरलाई कानूनी बाटो पूर्ण रूपमा खुलेको छ। मेयर धनराज आचार्य भन्छन् खोलाको वास्तविक आकार खोला घरभित्र कसैको पनि लालपूर्जा छैन। खोलाकै जग्गामा बनेका संरचना अब त नहटी सुखै छैन। यस्तै पृथ्वीचोक स्थित बसपाक क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासीलाई आफ्नो विवरण 3 दिनभित्र बुझाउन निर्देशन दिइएको छ। बसपाकमा बस्दै आएका भूमिहीन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई आफ्नो विवरण ओडा कार्यालयमा बुझाउन भनिएको हो। बुधबार सूचना जारी गर्दै महानगरले निवेदनको ढाँचा समेत दिएर विवरण बुझाउन भनेको हो। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गामा यसअघि नै महानगरपालिकाबाट निस्सा वितरण गरिसकेको छ। अब सुकुम्बासीले 8 जेठसम्म ओडा कार्यालयमा कागजात सहित उपस्थित हुनुपर्छ। त्यसका लागि महानगरपालिकाबाट वितरण गरिएको निस्साको प्रतिलिपि, घरमूली र परिवारका सदस्यको नागरिकताको प्रतिलिपि, घरमूली र परिवारका सदस्य बीचको नाता प्रमाण, प्रमाणित पत्र वा स्वघोषणा पत्र पनि सँगै पेश गर्नुपर्ने महानगरले
जनाएको छ। यसमा परिवारका सदस्यको नाम, उमेर, पेशा, नागरिकता वा जन्म दर्ता नम्बर, नाता, शैक्षिक योग्यता र अशक्तताको अवस्थाबारे खुलाउनु पर्नेछ। तोकिएको समयभित्र विवरण नबुझाएमा महानगर जिम्मेवार नहुने सूचनामा उल्लेख गरिएको छ। पोखराले बसपा क्षेत्रका सुकुम्बासी हटाउने तयारी गरेको छ। यसअघि जिल्लास्थित सुरक्षा निकायसँग छलफल गरेर तयारी गरिरहेको छ। सरकारवालाले पनि बसपाक निर्माणमा आफ्नो साथ रहने प्रतिबद्धता जनाएका छन्। बसपाक क्षेत्रमा 400 भन्दा बढ़ी सुकुम्बासी रहेको अनुमान छ। 205 रोपनी जग्गा 2032 सालमा अधिग्रहण गरिएकोमा हाल विभिन्न नाममा कब्जा गरेर 50 रोपनी भन्दा कम रहेको अध्ययन प्रतिवेदनहरूले उल्लेख गरेका छन्। मंगलबार मात्रै पोखरा अमरसिंह चोकका सटरहरूमा डोजर लगाएर खाली गराइएको छ।

हवाई इन्धनको मूल्य वृद्धिसँगै हवाई भाड़ा महँगिएपछि पोखरा काठमाण्डु उड़ानको संख्या घट्न थालेको छ। यात्रु संख्या घटेसँगै वायुसेवा कम्पनीहरूले उड़ान कटौती गर्न थालेका हुन्। लामो समयदेखि दैनिक उच्च चापमा संचालन हुँदै आएको पोखरा काठमाण्डु रूटमा अहिले उड़ान संख्या घटेको बुध एयर पोखरा प्रमुख गौतम बरालले जानकारी दिएका छन्। उनका अनुसार दैनिक 15 वटासम्म संचालन गर्दै आएको पोखरा काठमाण्डु उड़ान अहिले घटेर दैनिक 9 देखि 10 वटामा सीमित भएको छ। बरालका अनुसार भाड़ादर वृद्धि भएपछि यात्रुको चाप घटेकाले केही उड़ान मर्ज गरेर संचालन गर्नुपर्ने अवस्था आएको हो। यी सेवा वालेटमा हाल पोखरा काठमाण्डु र काठमाण्डु पोखरा रूटमा हवाई भाड़ा 6,200 देखि 6,600 सम्म पुगेको छ। यसअघि यही रूटमा न्यूनतम भाड़ा करिब 4,200 रूपियाँसम्ममा उपलब्ध हुने गरेको थियो। इन्धनको मूल्य लगातार बढ़दै गएपछि हवाई कम्पनीहरू बाध्य भएर भाड़ा दर समायोजन गर्नु परेको बरालले बताएका छन्। विश्व बजारमा कच्चा तेलको मूल्यमा आएको तीव्र वृद्धिले नेपालमा पनि प्रत्यक्ष असर पारेको बरालले जानकारी दिएका छन्। विशेष गरी अमेरिका इरान तनावपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ महँगिदा त्यसको प्रभाव नेपालमा हवाई इन्धनदेखि पेट्रोल डिजलसम्म परेको छ। इन्धन मूल्य बढेपछि हवाई सेवा संचालन खर्च बढेकाले त्यसको भार यात्रुमा परेको हो। अहिले दैनिक काठमाण्डु पोखरा 15 वटा उडान पहिले दैनिक काठमाण्डु पोखरा 15 वटा सम्म उडान भइरहेका थिए। अहिले यात्रु कम भएकाले बढ़ीमा 9 वा 10 वटा मात्र संचालन गर्नु परेको छ। कतिपय उडान एउटै बनाएर संचालन गर्नुपर्ने अवस्था आएको बरालले बताएका छन्। हवाई भाड़ा वृद्धि र यात्रु घट्ने समस्या पोखरा काठमाण्डु रूटमा मात्र सीमित छैन, देशका अन्य आन्तरिक रूटहरूमा पनि वायुसेवा कम्पनीहरूले यस्तै समस्या झेलिरहेका छन्। यात्रु अभावकै कारण करिब 5 वर्षदेखि संचालन हुँदै आएको पोखरा नेपालगंज सीधा हवाई सेवा पनि केही समयका लागि स्थगित गरिएको छ। मे 17 देखि जून 17 सम्मका लागि पोखरा नेपालगंज सीधा उड़ान रोकेको जनाएको छ। बरालका अनुसार भारतबाट आउने धार्मिक पर्यटकको संख्या घट्नु, मलमासका कारण तीर्थयात्रा कम हुनु तथा इन्धन खर्च अत्यधिक बढ़नु मुख्य कारण हुन्। उनका अनुसार एक महिना लामो मलमास परेकाले भारतीय धार्मिक पर्यटकको आगमन न्यून भएको छ। साथै इन्धनको मूल्य वृद्धिले संचालन खर्च बढ़े उच्च बनेपछि तत्कालका लागि उड़ान रोक्नु परेको हो। पर्यटन प्रवर्धन र पश्चिम नेपालको यात्रुलाई सहजता प्रदान गर्ने उद्देश्यले विक्रमसम्म 2078 साउन 17 गतेदेखि सातामा 3 दिन पोखरा नेपालगंज सीधा उड़ान शुरू गरिएको थियो। उक्त सेवा विशेष गरी भारतको लखनऊ, कानपुर र दिल्लीबाट नेपालगंज हुँदै पोखरा आउने पर्यटकलाई लक्षित गरेर संचालन गरिएको थियो। सीधा हवाई सेवा संचालन हुँदा पोखराबाट नेपालगंज हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानी जस्ता पर्यटकीय गन्तव्य पुग्न सहज भएको थियो। उड़ान स्थगित भएपछि भने पश्चिम नेपालका यात्रु, पर्यटन व्यवसाय तथा सर्वसाधारण निराश बनेका छन्। अब पोखरा नेपालगंज सड़क यात्रा गर्न कम्तीमा 14 घण्टासम्म लाग्छ। हवाईबाट पोखरा नेपालगंज सीधा उड़ान मार्फत करिब 35 मिनटमै गन्तव्य पुग्न सकिने सुविधा उपलब्ध थियो। बुधैयरले 18 सीट क्षमताबाट सेवा दिँदै आएको थियो। सेवा शुरू हुँदा न्यूनतम भाड़ा 4,935 रूपियाँदेखि अधिकतम 7,635 रूपियाँसम्म निर्धारण गरिएको थियो, तर पछिल्लो समय इन्धन मूल्य वृद्धिका कारण भाड़ा बढ़ेपछि यात्रु घट्दै गएका हुन्। गण्डकी प्रदेशमा वैशाख महिनामा मात्रै ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि गरिएको कार्यवाहीबाट 1,37,19,500 रूपियाँ राशि संकलन भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पोखराले सार्वजनिक गरेको प्रगति विवरण अनुसार महिनाभर 15,544 वटा सवारी साधनलाई कार्यवाही गरी उक्त रकम संकलन गरिएको हो। यसै अवधिमा प्रदेशका विभिन्न स्थानमा भएका 40 वटा सवारी दुर्घटनामा परि 26 जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेहरूमा 15 पुरूष, 8 महिला, 2 बालक र 1 बालिका छन्। दुर्घटनामा 64 जना घाइते भएकामा 49 जनाको अवस्था गम्भीर रहेको कार्यालयले जनाएको छ। घाइते हुनेमा 42 पुरूष, 19 महिला, 2 बालक र 1 बालिका रहेका छन्। तथ्याङ्क अनुसार सवारी दुर्घटनामा संलग्न सवारी साधनको संख्या 95 रहेको छ भने प्रहरीले 40 जनाको सफल उद्धार गरेको छ। दुर्घटनाको मुख्य कारण चालकको लापरवाही देखिएको छ। चालकका कारण 31, सड़कको अवस्थाका कारण 4, सड़क प्रयोगकर्ताको कारण 4 र सवारी साधनको यान्त्रिक गड़बड़ीका कारण 1 वटा दुर्घटना भएका छन्। चालकको लापरवाही अन्तर्गत तीव्र गतिले 12, मापसेले 5, चालकको असक्षमताले
छ लेन अनुशासन उल्लंघनले दुई र ओभरटेकका कारण एकवटा दुर्घटना भएका हुन्। ट्राफिक व्यवस्थापनका लागि कार्यालयले महिनाभर 3504 सवारी साधनको चेक जाँच गरेको छ। पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, पूर्व पश्चिम राजमार्ग, भूपी शेरचन राजमार्ग र काली गण्डकी कोरिडोर क्षेत्रमा प्रहरी निरीक्षक सहितको टोलीले 14 राजमार्ग गस्ती गरेको छ। बन्द, चक्काजाम र हड़ताल नभएको अवस्थामा पनि ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि 2911 ट्राफिक प्रहरी परिचालन गरिएको विवरणमा उल्लेख गरिएको छ। सचेतना अभिवृद्धिका लागि कार्यालयले विद्यालय, कलेज, चालक, सहचालक र सर्वसाधारण लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। तपाईँ रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल, महाराजगंज, काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
2: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 तिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू: 44 वर्षको गर्विलो इतिहास रहेको,
2: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
3: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
2: विस्तृत जानकारीको लागि
3: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061-5527-96 र 57-50-13।
4: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दृढ साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै, हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
5: आवश्यकता पोखरा 2 हरिचोकमा शीघ्र सञ्चालनमा रहेको एक प्रतिष्ठित माछा पुस्वे खाजा घर एन्ड रेस्टोरेन्टको लागि अनुभवी कुकको आवश्यकता भएको हुँदा इच्छुक व्यक्तिले 97-0067-130 सम्पर्क गर्नुहोला। पुनश्च खाना बस्नको सुविधा सहित आकर्षक तलबको व्यवस्था रहेको छ।
6: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू: प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल, मास बैसी माग, नदीपुर। फोन 061-577-718, 98-63-32-836, 98-562-2099।

0: फोन पॉइंट संग सदै रिवार्डेड
1: रामु दाई परिवार लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
2: यसो बसी बियालो पनि हुन्छ डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको
1: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
2: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिप रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
1: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
2: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
1: सम्पर्क मोबाइल 9856019218 9008857710
3: ओहो एसी त पास गरियो अब अगाडि के पढ्ने होला कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जाहिर खान सजिलो होस्
4: किन नहुनु तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि
3: ए कृषि पढेर सरकारी जागिर पाइन्छ र
4: किन नपाइनु डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ
3: ओहो भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ
4: एकदमै राम्रो सिटिभिटीको आङ्गिक शिक्षालय हो दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ
3: वाह सरकारी जागिर र आफ्नै देशमा के गर्ने अवसर म त आजै बुझ्न जान्छु सम्पर्क नम्बर कति होला
4: टिपी राख त 9840068091 वा 9856080460 कलेज कास्कीको ढिकुर पोखरीमा छ हिँड हिँड आजै गएर बुझौ अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार
1: भर्ना खुल्यो
5: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ
1: विस्तृत जानकारीको लागि
5: 061-5736-3161-4147-144 98-460-1796
1: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल स्ट्रिट नम्बर 5 पोखरा 9 नयाँ बजार
2: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स
6: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
6: र डिप्लोमा इन फार्मेसीमा 3 कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने
1: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला
6: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन
7: फारम वितरण धमाधम भइरहेको छ फारम वितरणको अन्तिम मिति यही जेठ 13 बुधबारसम्म सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला
2: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ
6: एक्सलेन्स इन टेक्निकल एजुकेसन कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस न्यू रोड पोखरा फोन 061-588-364-580-725
8: अब पढाइ हुनु पर्छ फरक, भविष्य चाहिन्छ पक्का।
9: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
8: आउनुहोस्, तपाईहरुको सपना हामी पूरा गर्छौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखराबा र माटेपानीमा कक्षा 11 मा भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
10: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ।
9: त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एण्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी, फोन 061-75-71-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
11: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव, आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
12: डिजिटल ठगीबाट बचौ।
13: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
12: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
13: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल,

प्रतिनिधि सभाका सांसदहरूले सरकारले जनविश्वास गुमाउँदै गएको भन्दै आलोचना गरेका छन्। हिजो बसेको बैठकमा सांसद रिंगला यादवले उखु किसानको भुक्तानी अझै नदिएको भन्दै सरकारको क्षमतामाथि प्रश्न उठाएका छन्। सांसद रिना उप्रेतीले सरकारले प्रेसमाथि अंकुश लगाउने खालका गतिविधि गरेको आरोप लगाएका छन्। सांसद रिमा विश्वकर्माले छुवाछुत तथा जातीय विभेदको अन्त्य गर्न सरकारलाई चुनौती दिएका छन्। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकार संसदप्रति जवाफदेही नभएको भन्दै प्रतिनिधि सभामा आपत्ति प्रकट गरेका छन्। महँगी नियन्त्रण, सहकारी पीड़ितको बचत फिर्ताको स्रोत र सुकुम्बासी व्यवस्थापन जस्ता संवेदनशील विषयमा सरकारले जवाफ दिनुपर्ने उनले बताएका छन्। प्रतिनिधि सभाको बैठकमा हिजो दुईवटा विधेयक पेश भएका छन्। बैठकमा प्रधानमन्त्री वारेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन 2083 पेश गरेका थिए।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख डोल प्रसाद डीपीआर याल र श्रम संस्कृति पार्टीका सांसदहरूबीच पटक पटक नोकझोक चल्यो। जेठ 4 गतेदेखि नै श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठकमा प्ले कार्ड सहित उठेर विरोध गर्दै आएका छन्। त्यो गतिविधि संसदीय मर्यादा विपरीत रहेको भन्दै सम्झाउँदै आएका सभामुखले बुधबार बिहान सदन शुरू हुँदा बित्तिकै पनि उक्त पार्टीका सांसदहरूले प्ले कार्ड प्रदर्शन र विरोध गरेपछि आफ्नो व्यवहार सच्याउन प्रतिनिधिसभा नियमावली 2079 नियम 30 बमोजिम आफ्नो क्रियाकलाप र व्यवहार सच्याउन चेतावनी दिएका थिए। त्यसपछि पनि श्रम संस्कृति पार्टीका सांसदहरूको क्रियाकलाप सच्याएन, उनीहरूले विरोध गरिरहेपछि सदनको अन्त्यतिर सभामुख अर्यालले आफूले 3 पटक सभामुखका आसनबाट रूलिङ गर्दा पनि अभद्र व्यवहार गरिरहेको बताएका छन्। 3 चोटि रूलिङ गरिसकेको छु, माननीय बस्नुहोस्, प्रश्न सोध्न पाउनुहुन्छ, मैले समय दिन्छु, सभामुख अर्यालले भनेका छन्। तपाईँहरू हरेक दिन संविधान कानून नियमावली भन्दा फरक व्यवहार गरिरहनु भएको छ, नियमावलीको मर्यादा विपरीतका अभद्र व्यवहार यहाँहरूले गरिरहनु भएको छ, यस विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। त्यसपछि पनि श्रम संस्कृति पार्टी का सांसदहरू रोकिएनन्। पार्टीका अध्यक्ष समेत रहेका हर्कराज राई, महासचिव समेत रहेका आर्यन राई र सांसद ध्रुवराज राईले उठेर विरोध गरिरहे। सभामुखले बोल्नका लागि माइक र समय नदिए पनि अध्यक्ष राईले आफूहरूले संसदमा प्रश्न गर्न पाउनुपर्ने र आफूहरूका प्रश्नको जवाफ मन्त्रीले दिनुपर्ने बताएका थिए। हामीले प्रश्न गर्न पाउनुपर्छ, हाम्रो प्रश्नको मन्त्रीले उत्तर दिनुपर्छ, सत्ता पक्षका सांसदले उत्तर दिने होइन, सांसद राईले भनेका छन्। उनले प्रश्नको उत्तर नपाउँदासम्म विरोध गरिरहने बताएका छन्। हामीले उठाएका प्रश्नको जवाब मन्त्रीले दिँदैनन् भने कसरी हुन्छ, हामी विरोध गरिरहन्छौं, के चाहिँ गर्नुहुन्छ गर्नुहोस्, हाम्रा प्रश्नको उत्तर नआउँदासम्म हामी मान्दैनौ, राईले भनेका छन्। त्यसपछि सभामुख अर्यालले आफूले पटक पटक सबै भाषामा समय माग्नुहोस्, विषयवस्तुका आधारमा समय दिन्छु भन्दा पनि नमानेको भन्दै नियमावलीको नियमतर्फ ध्यानाकर्षण गराएका छन्। सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली 2079 नियम 20 खण्ड झ र नियम 21 खण्ड क को बारेमा सदनमा ध्यानाकर्षण गराएका छन्। माननीय सदस्यहरू, नियमावलीको नियम 20 खण्ड झतर्फ सदस्यहरूको ध्यानाकर्षण गराउँछु। सभामुख अर्यालले भनेका छन्, नियमावलीको नियम 21 खण्ड क प्रति पनि मान्य सदस्यहरूको ध्यानाकर्षण गराउँछु। सभामुख अर्यालले ध्यानाकर्षण गराएको नियम 20 बैठकमा पालना गर्नुपर्ने नियमबारे उल्लेख छ। त्यो नियमको खण्ड झमा कुनै सदस्यले बोलिरहेको समयमा बाधा पुग्ने वा बैठकको मर्यादा भंग हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न नहुने लेखिएको छ। नियम 21 छलफलमा भाग लिने सदस्यले पालना गर्नुपर्ने नियमबारे उल्लेख छ। त्यसको खण्ड कमा सभामुखको ध्यानाकर्षण गर्नको निम्ति उठ्नुपर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नुपर्ने विषय उल्लेख गरिएको छ। तर बुधबारको सदनपछि संसद भवन परिसरमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जिम्मेवार र उत्तरदायी नहुन्जेलसम्म संसदमा आफ्नो पार्टीको विरोध जारी रहने बताएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हान्टा भाइरस संक्रमणको जोखिम न्यून रहेको बताएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हान्टा भाइरस समूहको एन्डिज भाइरसबाट संक्रमित हुने मुसा नेपालमा नपाइने भएकाले नेपालमा हान्टा भाइरसको जोखिम अत्यन्त न्यून रहेको बताएका छन्। उनका अनुसार नेपालमा हान्टा भाइरस संक्रमणको अझै पुष्टि भएको छैन। यो एक प्रकारको दुर्लभ भाइरस हो। यो भाइरस मुख्यत संक्रमित मुसाको पिसाब, दिशा र रियालबाट मानिसमा सर्ने गर्दछ। तर वैज्ञानिक अध्ययन अनुसार मानिसबाट मानिसमा संक्रमण सीमित अवस्थामा मात्र सम्भव हुने र सामान्यतया अत्यन्त नजिकको सम्पर्कमा मात्र सर्ने सम्भावना रहेको छ। मन्त्रालयले अफवाहको पछि नलाग्न तथा अनावश्यक भाइरस समूहको एन्डिज भाइरसबाट संक्रमित हुने मुसा नेपालमा नपाइने भएकाले नेपालमा हान्टा भाइरसको जोखिम अत्यन्त न्यून रहेको बताएका छन्। उनका अनुसार नेपालमा हान्टा भाइरस संक्रमणको अझै पुष्टि भएको

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै नेपाल पाकिस्तानी मोडलको प्रजातन्त्रतर्फ उन्मुख भएको टिप्पणी गरेका छन्। हिमालय टेलिभिजनमा बुधबार प्रसारित एक अन्तर्वार्ताका क्रममा सांसद सिंहले संसदलाई छलेर अघि बढ़ने र विधिको शासनलाई व्यवस्था गर्ने प्रवृत्तिका कारण लोकतन्त्र जोखिममा परेको दावी गरेका छन्। उनले नेपालमा पुलिस स्टेट हावी हुन खोजेको भन्दै पाकिस्तानमा जस्तै संसदलाई कमजोर बनाउने खेल भइरहेको बताएका छन्। पछिल्लो समय व्यवसायहरूलाई कानूनी प्रक्रिया र पर्याप्त आधार बिना पक्राउ गर्ने र भोलिपल्टै छोड्ने परिपाटीले अर्थतन्त्रमा नकारात्मक असर परेको सिंहको विश्लेषण रहेको छ। जसरी विधिको शासन मिचेर व्यापारीहरूलाई थुन्ने काम भइरहेको छ, यसले लगानीकर्तामा डर पैदा गरेको छ। उनले भनेका छन् यही कारण नेपालको अरबौं रूपियाँ विदेश पलायन भइसकेको छ। नेपालको राजनीतिक इतिहासमा दुई तिहाई र बहुमतका सरकारहरू सफल नभएको उदाहरण दिँदै उनले वर्तमान सरकार पनि पूर्ण कार्यकाल टिक्नेमा आशंका व्यक्त गरेका छन्। सत्ताको उन्मादले गर्दा संविधान र परम्पराको उल्लंघन भइरहेको उनको आरोप रहेको छ। त्यस्तै छिमेकी मुलुकहरूसँगको सम्बन्धको चर्चा गर्दै सिंहले केपी शर्मा ओलीको पालामा भन्दा अहिले भारत र चीनसँगको भू राजनीतिक सन्तुलन खलबलिएको दावी गरेका छन्। उनले सरकार मधेसका समस्याप्रति असंवेदनशील बनेको र मधेसबाटै प्रतिनिधित्व गर्ने नेतृत्वले पनि सीमा क्षेत्रका पीड़ा बुझ्न नसकेको भन्दै आक्रोश पोखेका छन्। संविधान संशोधनको अवधारणाबारे जेएनजी संगठनहरूले बहुपक्षीय छलफल गरेका छन्। बुधबार जेएनजी मुभमेन्ट अलायन्स र द रेड च्याप्टरले संयुक्त रूपमा संविधान संशोधनको अवधारणा विषयक बहुपक्षीय छलफल कार्यक्रम गरेका हुन्। कार्यक्रममा राजनैतिक दलका नेता, नागरिक अगुवा र जेएनजी अगुवाहरूबीच संविधान संशोधनका विभिन्न पक्षबारे छलफल गरेका छन्। छलफलमा गत मंगिरमा जेएनजी आन्दोलनका प्रतिनिधि र सरकारबीच भएको सम्झौतालाई आधार बनाएर संविधानको आधारभूत मर्मलाई अक्षुण राख्दै संविधान संशोधन गर्नुपर्ने जेएनजी अभियन्ताहरूको जोड़ रहेको थियो।

0: रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा बिहान 6 बजेको अनुपूर्ण हाइलाइट सुन्दै हुनुहुन्छ। अनुपूर्ण हाइलाइट्समा एकैछिन विश्राम।
1: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा। के तपाईँको शरीरमा गाँठा गुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
2: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
3: झरना खुल्यो
4: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू
5: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने
3: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने
5: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने
3: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था
5: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड। प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर। फोन 061-570-291। मोबाइल

0: মাইল 98.4 সাটি 42.10।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड़कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
4: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
4: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
7: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: It's New Galaxy Time.
10: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कुल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
9: संस्थाका विशेषताहरू:
10: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
9: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
10: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू,
9: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
10: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता, प्रोजेक्ट ओर्ड, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ, हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
9: पढाइ तथा खेलकुदमा जिहेन्दार र उत्कृष्ट विद्यार्थीहरूको लागि विशेष छात्रवृत्तिको व्यवस्था।
10: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कुल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा, फोन 061-577-210-585-307। बी द ग्यालेक्सियन्स, फिल द डिफरेन्स, डेडिकेटेड टु एकेडेमिक एक्सलेन्स सिन्स 1994।
11: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्।
12: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंहखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
0: अर्थात् यही जेठ 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
12: पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
11: उपचार हुने रोगहरू:
12: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भलो बिग्रिएको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसी, पोखरा एक हरिसो, फोन 061586536, मोबाइल 9856036536, 9856006036। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
5: तीन दिन भयो।
13: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
13: आ जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
14: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
13: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
15: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
18: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
17: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
18: अध्यापन हुने विषयहरू
17: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
18: विशेषताहरू
17: विषय विज्ञद्वारा अध्यापन गराइने
18: अत्याधुनिक प्रयोगशाला
17: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा चार गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061577444, 543333।
19: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
20: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
19: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
21: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
19: आधुनिक भौतिक पूर्वाधार,
21: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
19: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
21: विस्तृत जानकारीका लागि
22: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि, फोन 061550491528877, 9856209।
23: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
24: बाफ्रे,
23: अब चाहिँ के हुने हो?
24: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
23: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
24: तिमीलाई थाहा थिएन?
23: थाहा थिएन।
24: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
23: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
24: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
1: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
2: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ। मात्र 1000 रुपैयाँबाट एसआईपी सुरु गर्नुहोस्। तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढावको डर। एसआईपी मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना सुरु गर्नुहोस्।

बाँकी रहेका समाचारहरू। रासोपाका संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीभित्र कुनै पनि किसिमको गुटबन्दी नभएको दावी गरेका छन्। विभिन्न संघीय संसद परिसरमा संचारकर्मीहरूसँग कुरा गर्दै उपनेता पराजुलीले रासोपाभित्र विभिन्न राजनीतिक शक्तिहरू समाहित भए पनि सबैको लक्ष्य राष्ट्र निर्माण नै रहेकाले गुट र उपगुटको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्। पार्टीको आगामी महाधिवेशनका सन्दर्भमा बोल्दै उनले सभापति रवि लामिछानेको विकल्प पार्टी र जनता कसैले पनि नखोजेको बताएका छनृ।

आगामी असारमा चितवनमा हुने पहिलो राष्ट्रिय महाधिवेशनबाट सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरेको छ। विभिन्न राजनैतिक दल र समूहहरूसँगको एकता तथा समायोजन पछिको पहिलो महाधिवेशन भएकाले निर्वाचन नगरी एकताको सन्देश दिन उपयुक्त हुने समझदारी पार्टीभित्र बनेको महामन्त्री भूपदेव शाहले बताएका छन्। राष्ट्रपतिले आगामी असार 7-9 गतेसम्म चितवनमा महाधिवेशन तोकेको छ। 2079 असार 7 गते स्थापना भएको राष्ट्रपतिले त्यस लगतै भएको प्रतिनिधिसभा निर्वाचनमा 21 सीट जितेको थियो। जेएनजी आन्दोलनपछि फागुन 21 गते भएको चुनावताका विवेकशील साझा पार्टी र काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र शाह नेतृत्वको समूहसँग सो पार्टीले एकता गरेको थियो। यो चुनावमा राष्ट्रपतिले 182 सीट जितेको छ, जुन प्रतिनिधिसभाको झण्डै 2/3 हो। महामन्त्री शाहका अनुसार पहिलो महाधिवेशन भएकाले सकभर निर्वाचन नगरी सहमतिमै नेतृत्व चयन गर्न गृह कार्य भइरहेको छ।

गण्डकी प्रदेशका लोकदोहोरी प्रतिभालाई एउटै मंचमा उतार्ने उद्देश्य सहित दोस्रो गण्डकी लोकतारा 2083 आयोजना हुने भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले शनिबार पोखरामा ग्राण्ड फिनाले गर्ने तयारी गरेको बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो। पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका 11 जिल्लाबाट छनौट भएका प्रतिस्पर्धी सहभागी हुने प्रतिष्ठानले जनाएको छ। लोक संस्कृति, मौलिकता र लोक भाकाको संरक्षण सँगै नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइरहेको छ। प्रतिष्ठानका अनुसार गण्डकी प्रदेश लोक संस्कृतिको समृद्ध क्षेत्र हो। सोरठी, झ्याउरे, कौडा, भजन, पञ्चे बाजा लगायतका मौलिक भाका र शैलीलाई जगेर्ना गर्न लोकतारा आयोजना गरिएको प्रतिष्ठानका गण्डकी अध्यक्ष माया गुरूङले जानकारी दिएका छन्। नेफ्लिज यंग इन्टरप्रेनरशिप फोरम एनवाईईएफ पोखराले आइडियाज फ्यूचर लीडर अफ पोखरा 2026 कार्यक्रम सम्पन्न गरेको छ। यो एनवाईईएफले आयोजना गरेको तेस्रो संस्करणको कार्यक्रम हो। यस अगाडि सन् 2024 र 2025 आइडियाज फ्यूचर लीडर अफ पोखरा कार्यक्रम सम्पन्न भएको थियो। तेस्रो संस्करणको कार्यक्रममा 40 युवा सहभागी भएको आयोजकको भनाइ छ। पोखरा महानगरपालिकाको व्यवसाय प्रवर्धन केन्द्रसँगको सहकार्यमा कार्यक्रम गरिएको हो। समापनको अवसरमा आयोजित प्रतियोगितात्मक कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यो कार्यक्रमबाट प्राप्त उपलब्धिलाई व्यवहारमा लागू गर्न आग्रह गरेका छन्। अब युवाहरूले रोजगारीका अवसर सृजना गर्ने लक्ष्यका साथ अगाडि बढ़न सुझाव दिएका छन्। यसको लागि महानगरले आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता उनले जनाएका छन्। नेपाल मणिपाल शिक्षण अस्पतालमा एमडी, एमएस, एमएससी कार्यक्रम अन्तर्गत भर्ना भएका 2026 ब्याचका रेजिडेन्ट चिकित्सकहरूको अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ। कार्यक्रममा अस्पतालका निर्देशक डाक्टर अभिषेक मास्केले प्रस्तुति राखेका थिए। उनले नेपाल मणिपाल शिक्षण अस्पतालका सेवा तथा सम्भावनाबारे प्रस्तुति राखेका थिए। मणिपाल कलेज अफ मेडिकल साइन्सका प्राचार्य डाक्टर शिशिर गोखले एमडी, एमएस र एमएससी कार्यक्रमका विशेषताबारे जानकारी प्रस्तुत गरेका थिए। कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडवेलले नेपाल मणिपाल कलेज अफ मेडिकल साइन्सको दृष्टि, उद्देश्य र लक्ष्यका विषयमा प्रष्ट पारेका थिए। वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसले आगामी 5 वर्षको रणनीतिक योजना निर्माणलाई सहभागितामूलक, प्रभावकारी र व्यवहारमुखी बनाउने उद्देश्यसहित अभिभावकसँग अन्तर्क्रिया तथा परामर्श कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा क्याम्पस प्रशासन, प्राध्यापक तथा अभिभावक बीच क्याम्पसको शैक्षिक गुणस्तर, विद्यार्थीको समग्र विकास, अनुसन्धानमुखी शिक्षा, सिकाई, वातावरण तथा दीर्घकालीन विकास योजनाका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा क्याम्पस प्रमुख डाक्टर नारायण प्रसाद गौतमले गुणस्तरीय शिक्षाका लागि अभिभावक, शिक्षक, क्याम्पस प्रशासन बीचको सहकार्य अपरिहार्य रहेको बताएका छन्। गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। पोखरा महानगरपालिका वडा नम्बर 17 महतगौडा र 15 टुटुङ्गालाई जोड्ने सेती नदीमाथिको प्राकृतिक पुलको स्थलगत अवलोकन गर्दै प्रकृतिको अनुपम उपहारका रूपमा अवस्थित उक्त पुलको गुरू योजना तयार गरी पर्यटकीय स्थलको रूपमा विकास गरिने बताएका छनृ।

0: कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 29 रहेको जनप्रकाश माविले 2082 सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजामा उच्चतम 4 जीपीए ल्याउन सफल दिदी बहिनीलाई सम्मान गरेको छ। जनप्रकाश माविमा अध्ययनरत दिदी बहिनी दिव्या र दीपिका सुवेदीले सामुदायिक विद्यालयमा पढ़ेर पनि 4 जीपीए ल्याउन सफल भएकाले आगामी दिनमा उच्च शैक्षिक उन्नतिको कामना गर्दै विद्यालयले बुधबार एक कार्यक्रमका बीच सम्मान तथा बधाई ज्ञापन गरेको हो।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
7: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
8: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
8: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
8: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
7: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
9: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061 590 162

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: सल्लाहकार
3: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 01-5275426, 537-526।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: प्रमुख हाइलाइट्समा स्वागत छ। अन्तर्राष्ट्रिय समाचार। थाइल्याण्डको मन्त्री परिषदले मंगलबार भिसा छूट सम्बन्धी नीतिहरूमा व्यापक परिमार्जन गर्दै 93 देश तथा क्षेत्रका पर्यटकहरूका लागि उपलब्ध 60 दिने भिसा मुक्त प्रवेश सुविधा खारेज गर्ने निर्णय गरेको छ। थाई परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रिय सुरक्षा, पर्यटन, अर्थतन्त्र र कूटनीतिक पारस्परिकतालाई मध्यनजर गर्दै प्रवेश प्रक्रियालाई थप व्यवस्थित र सुदृढ़ बनाउन यो नयाँ व्यवस्था लागू गरिएको हो। यो नीति आधिकारिक रोयल गजेटमा प्रकाशित भएको 15 दिनपछि कार्यान्वयनमा आउनेछ। काउन्सुलर मामिला विभागका महानिर्देशक मोङकोर्न पतुमकाउले पत्रकार सम्मेलनमा जानकारी दिएअनुसार भिसा सुविधामा हुने दोहोरोपन हटाउन अबदेखि प्रत्येक देश वा क्षेत्रका लागि केवल एउटा मात्र भिसा छूट योजना लागू गरिनेछ। प्रजातान्त्रिक गणतन्त्र कंगो डीआरसीको पूर्वी प्रान्त इटुरीमा इबोला महामारी तीव्र रूपमा फैलिएपछि सरकारले नियन्त्रणका प्रयासहरूलाई तीव्रता दिएको छ। गत मे 15 महामारी घोषणा गरिएता यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या 136 पुगेको छ। स्वास्थ्य मन्त्री रोजर काम्बाले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार हालसम्म 543 जनामा संक्रमणको आशंका गरिएको छ। तीमध्ये 32 जनामा प्रयोगशाला परीक्षण मार्फत संक्रमण पुष्टि भइसकेको छ। मन्त्री काम्बाले हालसम्म 136 मृत्युलाई शंकास्पद श्रेणीमा राखिएको र ती मृत्युहरू प्रत्यक्ष रूपमा इबोला भाइरसकै कारण भएका हुन् वा होइनन् भन्ने बारे विस्तृत अनुसन्धान भइरहेको बताएका छन्। नेपाली राष्ट्रिय महिला क्रिकेट टोली हिजो मलेसियासँग भएको पहिलो टी20 खेलमा विजयी भएको छ। घरेलु टोलीसँगको दुईवटा टी20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला अन्तर्गत हिजो भएको पहिलो खेलमा नेपाल 2 विकेटले विजयी भएको हो। मलेसियाले दिएको 68 रनको लक्ष्य नेपालले 17 ओभर 3 बलमा 8 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली मलेसिया 16 ओभर 5 बलमा 67 रनमा अल आउट भएको थियो। आईसीसी एक दिवसीय वरियतामा नेपाली खेलाड़ीहरूले उल्लेख्य सुधार गरेका छन्। घरेलु मैदानमा चलिरहेको लीग टू श्रृंखलामा गरेको प्रदर्शनका आधारमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो एक दिवसीय वरियतामा नेपाली खेलाड़ीहरूले सुधार गरेका हुन्। एक दिवसीय ब्याटिङ वरियतामा आसिफ शेख 7 स्थान सुधार गर्दै 87 कुशल भुटेल 17 स्थान सुधार गर्दै 100 स्थानमा आइपुगेका छन्। यस्तै एक दिवसीय बलिङ वरियतामा सन्दीप लामिछाने 6 स्थान सुधार गर्दै 37, ललित राजवंशीले 16 स्थान सुधार गर्दै 54, दिपेन्द्र सिंह एरी 3 स्थान सुधार गर्दै 79 स्थानमा आइपुगेका छन्। यस्तै एक दिवसीय अलराउण्डर वरियतामा दिपेन्द्र 3 स्थान सुधार गर्दै 25, सन्दीप 3 स्थान सुधार गर्दै 68, ललित 12 स्थान सुधार गर्दै 74, गुलशन झा 15 स्थान सुधार गर्दै 87 स्थानमा आइपुगेका छन्। कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा अन्नपूर्ण म्याराथनको 6 संस्करण एजेट तेस्रो साता हुने भएको छ। अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा हुने यो म्याराथन जेठ बीस गते हुने बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। सन् 1950 जून 3 फ्रान्सेली पर्वतारोही माउरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी 8000 मीटर भन्दा अग्लो हिमाल चढ़ने विश्व कीर्तिमान राखेको 76 वर्षगांठको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको समितिका अध्यक्ष तथा म्याराथन संयोजक ललित गुरूङले बताएका छन्। अन्नपूर्ण हिमाल पदयात्रा मार्गको पूर्वाधार निर्माणका लागि महिला र पुरूष दुवै विधामा प्रतियोगिता आयोजना गरिएको गुरूङले जानकारी दिएका छन्। प्रतियोगितामा करिब 70 जना धावकले प्रतिस्पर्धा गर्ने आयोजकको अनुमान रहेको छ। हालसम्म 6 देशका 40 धावकले नाम दर्ता गरिसकेको अध्यक्ष गुरूङले जानकारी दिएका छन्। अन्नपूर्ण हाइलाइट्सको अन्त्यमा प्रमुख समाचारका शीर्षक फेरि एकपटक। पोखरा बस पार्क निर्माण र फिर्के अतिक्रमण हटाउन महानगरको सक्रियता। पहिले जारी गरिएको 35 दिनभित्रको समय सीमामै संरचना हटाउन अल्टिमेटम। भाड़ा बढ़ेपछि पोखरा काठमाण्डु उडान घट्यो। पोखरा नेपालगंज स्थगित। सरकार प्रभावहीन र कमजोर बन्दै गएको प्रतिनिधि सभाका सांसदहरूको विश्लेषण। बुधबार दुईवटा विधेयक पेश। गण्डकी प्रदेशमा वैशाख महिनामा 1,37,00,000 रूपियाँ भन्दा बढ़ी राशि संकलन र सवारी दुर्घटनामा 26 मृत्यु। राष्ट्रपतिभित्र गुटबन्दी नभएको उपनेता पराजुलीको भनाई। रवि लामिछानेको विकल्प सोच्न नसकिने उल्लेख। दोस्रो गण्डकी लोकताराको फाइनल जेट 9 हुने। विजेताले 55,000 पाउने। थाइल्याण्डद्वारा नयाँ भिसा नीति सार्वजनिक। 93 देशका लागि 60 दिने भिसा मुक्त प्रवेश सुविधा खारेज। कंगोमा इबोला संक्रमणबाट 136 जनाको मृत्यु। प्रकोप नियन्त्रणमा चुनौती। र पहिलो T20 खेलमा नेपालको महिला टोलीले मलेसियालाई हरायो। अर्को खेल शुक्रबार हुने। अन्नपूर्ण म्याराथनको 6 संस्करण जेठ 20 गते हुने। 70 जना धावकले प्रतिस्पर्धा गर्ने आयोजकको अनुमान। छ बजेको अन्नपूर्ण हाइलाइट्समा समाचारको सिलसिलालाई यति नै। प्राविधिक साथी अरविन्द सहित सञ्जयलाई बिदा दिनुहोस्। नमस्कार।
1: रेडियो अन्नपूर्ण 93.4।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल, महाराजगंज, काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुख।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
5: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड। पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
8: गरेको भए होइन, गरिहाल्नुहोस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
9: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन, सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
8: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
9: शिखर इन्स्योरेन्सको सहकार्यमा
8: अस्पताल खर्च सहाराले गर्छ,
9: ई सेवा सबै सधैँ सँगै।
10: किन आँखा मिचेको मिचै गरेको?
11: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
10: धेरै समय मोबाइल चलाएपछि क्या हो?
11: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
10: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
11: ए त्यसो भए जोगिन के गर्ने त?
10: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
11: बुझेँ।
10: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
12: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ अफ्रेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
1: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
3: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
3: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
4: बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
10: सर्टिफिकेट इन डेन्टल साइन्स,
11: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
10: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
11: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
10: हाम्रा विशेषताहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
11: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
12: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अंतिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
1: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
11: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364-580-725।
13: पीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ। अब पोखरामा के तपाईँको शरीरमा गाँठा गुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ, महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
14: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98-028-59-321, 061-581-871।
15: Admission are open.
16: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
15: phone 061-576-361, mobile 98461-57144.
16: Contact school administration, GEF Secondary School.
17: Education for enlightenment.

0: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नाप्नुहोस्।
1: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंह खडाज्यू हरेक महिनाको दोस्रो शनिबार
2: अर्थात् एजेट 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
1: पोखरा एक हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
0: उपचार हुने रोगहरू
1: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भलो बिग्रेको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा एक हरिचोक फोन 061-586-536 मोबाइल 98-560-36-536 98-560-00-536 पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: ओहो नासर बे कति छाब डिजाइन बे मारै गन किनानी खनि तोला
4: खनै दिवा नासर बे रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र फुलारी तोला
3: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई भिसनारी बेल्ले छ्याबा कोपिम ओछे
4: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना सैदी मिशा वा चुवल तुई भिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
3: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
4: तमुताई रबा ताक्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्नै यामो
3: तोय मिल तुई विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
4: छतैरा त तान मि भिन्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट।
6: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना किसानका लागि सुनौलो छ यो सपना
7: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ अब मेहनतको फल झन् मिठो हुन्छ
6: 70% लगानी अब चिन्ता किन बाली राम्रो फल्छ आमदानी बढ्ने दिन
7: 10 वर्षसम्म सहज किस्ता कहिल्यै नहोस् भार ब्याज दर पनि न्यून कृषकको राम्रो आधार
8: राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ।
9: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
10: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार हुने समस्याहरू
10: हृदयघात,
9: हाई ब्लड प्रेसर,
10: हार्ट फेल,
9: छातीको दुखाई तथा थकान,
10: मुटुको भल्भमा समस्या,
9: मुटुको बाथ रोग,
10: हाई ट्राइग्लिसेराइडिटिजी,
9: मुटुको धड्कनमा अनियमितता,
10: हाई कोलेस्ट्रोल,
9: पेसमेकर राखेको वा राख्नु पर्ने,
10: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
9: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
11: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
9: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
10: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2665-5-8-34।
12: हेलो
13: हजुर नमस्कार।
12: हेलो
13: नमस्कार काका सुन्नु भएन?
12: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
13: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन?
12: ए राम हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
13: ओ यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
12: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
13: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
12: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
13: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनु।
12: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640। समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढ़िरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट यस आईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर, यस आईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
14: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
15: नमस्कार, रेडियो 93.4 मेगा सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाजमा हामी यति बेला उपस्थित छौं प्राविधिक साथी अरविन्द सहित म सञ्जय। गण्डकी प्रदेशका लोकदोहोरी प्रतिभालाई एउटै मंचमा उतार्ने उद्देश्य सहित दोस्रो गण्डकी लोकधारा 2083 आयोजना हुने भएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले शनिबार पोखरामा ग्रान्ड फिनाले गर्ने तयारी गरेको छ। पोखरा उद्योग वाणिज्य संघको सभाहालमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका 11 जिल्लाबाट छनौट भएका प्रतिस्पर्धी सहभागी हुने प्रतिष्ठानले जनाएको छ। लोक संस्कृति, मौलिकता र लोक भाकाको संरक्षणसँगै नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ। प्रतिष्ठानका अनुसार गण्डकी प्रदेश लोक संस्कृतिको समृद्ध क्षेत्र हो। सोरठी, झ्याउरे, कौड़ा, भजन, पञ्चेबाजा लगायतका मौलिक भाका र शैलीलाई जगेड़ा गर्न लोकतारा आयोजना गरिएको हो। आज हामी यो दोस्रो गण्डकी लोकतारा 2083 सन्दर्भमा चर्चा गर्दैछौ। यसको बारेमा खास गरी किन आयोजना गरिँदैछ, यसले गण्डकी प्रदेशको लोक भाका संरक्षणको लागि के कस्तो टेवा पुर्याउन सक्छ भन्ने सन्दर्भमा हामी कुराकानी गर्नेछौं, जसको लागि आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका अध्यक्ष माया गुरूङ हामीसँग हुनुहुन्छ। नमस्कार, यहाँलाई स्वागत छ।
16: नमस्कार, धन्यवाद।
15: अब यो गण्डकी लोकतारा 2083 तपाईँहरूले ग्रान्ड फिनाली यो शनिबार आयोजना गर्दै हुनुहुन्छ। गण्डकी लोकतारा 2083 बारेमा यो कस्तो खालको कार्यक्रम हो भन्ने बारेमा चाहिँ बताइदिनुहोस् न।
16: हजुर, यो गण्डकी लोकतारा हामीले गाउँ गाउँमा ठाउँ ठाउँमा हाम्रो लोक, विशेष गरेर हाम्रो लोक संस्कृति जोगाउनको लागि, हाम्रो कला संस्कृति जोगाउनको लागि र नयाँ प्रतिभा प्रस्फुटन गर्नको लागि यो कार्यक्रम राखेको हो। यसले चाहिँ हाम्रो कतिपय अवसर नपाएर बस्नुभएका कला भएका हाम्रा कलाकारहरू, नवप्रतिभाहरू, हाम्रो गण्डकी प्रदेशभित्रका नवप्रतिभाहरूलाई अगाडि ल्याउनको लागि सबभन्दा ठूलो टेवा पुर्याउँछ जस्तो लाग्छ। अनि त्यसपछि हामीले हाम्रो संस्थाले प्रत्येक वर्ष पोहोर सालदेखि नै आदरणीय त्रिवर्तमान अध्यक्ष राजन कार्कीको पालाबाट सुरुवात गरेको यो गण्डकी लोकतारा अहिले दोस्रो गण्डकी लोकतारा हो। यो दोस्रो पहिलो गण्डकी लोकताराको विजेता पनि अहिले निरन्तर रूपमा यी संगीतमा लागि पर्नु भएको छ र उहाँले धेरै प्रगति गरिसक्नु भएको छ। त्यस्तै कला उत्पादन गर्नको लागि हामीले यो यसमा प्रतिभा ल्याउनको लागि कार्यक्रम राखेको हो।
15: यो पहिलो संस्करण तपाईँहरूले होइन राजन कार्कीको कार्यकालमा गर्नुभयो, शुरूआत गर्नुभयो, अब यो दोस्रो संस्करण तपाईँको कार्यकालमा गर्दै हुनुहुन्छ। पहिलो संस्करण भन्दा चाहिँ यो पटक के कस्तो नयाँ चाहिँ कुराहरू हुन्छ, के फरक पाउनेछन् सहभागीहरूले? हजुर,
16: सहभागीहरूले पहिलो चक्करमा प्रथम हुनेलाई नगद रु 51,151, त्यसपछि निशुल्क अडियो रेकर्डिङको व्यवस्था थियो भने अहिले चाहिँ हामीले पोहोरको भन्दा थोरै फरक, हाम्रो गठन भएको जिल्लाहरू 9 जिल्लाहरू मात्रै छन् गण्डकी प्रदेश माथाहरूका, भनेदेखि अहिले हाम्रो 11 जिल्लाबाट प्रतिनिधि आउनुहुनेछ। मनाङ मुस्ताङ गठन नभएको मनाङ मुस्ताङ जिल्लाबाट समेत छनौट परेर नव प्रतिभाहरू आउँदै हुनुहुन्छ। त्यो पनि फेरि अब हामीले गत वर्ष पुरस्कारको व्यवस्था हामीले सहभागितालाई गर्न सकिरहेका थिएनौ, हामीले अहिले यसपालि सहभागिता पुरस्कार पनि हामीले पोहोरको भन्दा थोरै फरक, हाम्रो गठन भएको जिल्लाहरू 9 जिल्लाहरू मात्रै छन् गण्डकी प्रदेश माथाहरूका, भनेदेखि अहिले हाम्रो 11 जिल्लाबाट प्रतिनिधि

0: गर्नुभएको छ?
1: हजुर, जनै रु 5,000 डले पुरस्कारको व्यवस्था छ। त्यसपछि हामीले पछन्द दिप्तेलाई दुईजनालाई निशुल्क रेकर्डिङको व्यवस्था छ। बाँसुरी डिजिटल रेकर्डिङ र डिजिटल स्टार रेकर्डिङ पोखराबाटै हामीले निशुल्क रेकर्डिङको व्यवस्था पनि मिलाएका छौँ। लय शब्द प्रथम हुनेलाई चाहिँ लय शब्द पनि आदरणीय रमेश विजीको लय शब्दमा गाउन पाउनुहुनेछ। पुरस्कार पनि केही मात्रामा वृद्धि छ। त्यसपछि अनि तीनजनालाई प्रथम द्वितीय र तृतीयलाई एक एक महिनाको संगीत सिक्ने अवसर पनि पाउनु भएको छ। उहाँहरू प्रथम द्वितीय तृतीय हुनेले भने अरू चाहिँ के छ होला यो
0: अब यो छनौट प्रक्रिया र प्रतिस्पर्धीहरूको बारेमा कुरा गरौं। तपाईँहरूले गण्डकीका 11 जिल्लाबाट प्रतिस्पर्धीहरू होइन छनौट गरेर यहाँ यो ग्रान्ड फिनाले गर्दै हुनुहुन्छ यो शनिबार, होइन यो छनौट चाहिँ कसरी चाहिँ गर्नुभयो, यसको प्रक्रिया के थियो अनि यो कतिको चुनौतीपूर्ण थियो?
1: छनौटमा चाहिँ हामीले जिल्लामा प्रत्येक जिल्लालाई तोकिएको अवधि समय दिएर हामी ए गेटको 5 गते भित्र प्रत्येक जिल्लाले जिल्ला अडिसन गरेर सघाउनु पर्ने। जिल्ला अडिसनको लागि प्रदेशबाट प्रत्येक जिल्लामा संयोजक सहसंयोजक प्रदेशबाटै खटिएर जाने अध्यक्ष जुदेन कार्यक्रम जुदेन भने अध्यक्ष पनि जानुहुन्छ नत्र मिलाएर सम्पूर्ण जिल्लाहरूलाई संयोजक एक एकवटा संयोजक तोकिएको थियो भने जिल्लाहरूले समयमै आफ्नो सबै जिल्लाहरूले समयमै अडिसन गरेर नाम लिस्ट पठाइसक्नु भएको थियो। जिल्लामा सहभागिता पनि उत्तिकै राम्रो थियो। गोर्खा जिल्लामा 10 जनाबाट प्रतिस्पर्धा भएर आउनु भएको छ भने पर्वतमा 21 जनाबाट प्रतिस्पर्धा भएर आउनुभयो। प्रथम भएर जिल्लाबाट अडिसन गरेर जिल्लाबाट छनौट भएर आउने कलाकारले पनि त्यहाँ प्रतिस्पर्धा गरेर नै अगाडि बढेर आउनु भएको छ। एकदमै राम्रो कलाकार थाटेर ल्याउनु भएको छ। निर्णायकहरू पनि उत्तिकै एकदमै राम्रो व्यवस्थित तरिकाले अडिसन पकाउनु भएको छ। सम्पूर्ण जिल्लाहरूलाई मैले धन्यवाद पनि दिन चाहन्छु।
0: अघिल्लो चाहिँ श्रृङ्खलामा तपाईँहरूले 9 जिल्लाबाट मात्रै प्रतिनिधित्व पाउनु भएको थियो, प्रतिस्पर्धीहरू पाउनु भएको थियो, होइन? यो पदक चाहिँ गण्डकी प्रदेशका 11 जिल्लाका प्रतिस्पर्धी हुनुहुन्छ। मनाङ र मुस्ताङ अघिल्लो श्रृङ्खलामा छुटेका थिए, ती हिमाली जिल्लाहरूबाट पनि प्रतिभाहरू समेटिनु भएको छ। त्यहाँका प्रतिभाहरूलाई यहाँसम्म ल्याउन चाहिँ कसरी सफल हुनुभयो, कस्तो प्रयास गर्नुभयो?
1: मनाङमा चाहिँ हाम्रो संयोजक वरिष्ठ उपाध्यक्षज्यूले सम्पर्क गरेर मनाङको चाहिँ प्रतिस्पर्धीलाई अगाडि ल्याउनु भएको छ भने मुस्ताङमा हाम्रो एकजना सरको नाम पनि मैले टुटिराखेको थिएँ। हाम्रो सर्वप्रथम त हामीले अब मेरो यो कार्यकालमा नै जिल्ला गठन गर्ने भन्ने मैले प्रतिबद्धता गरिसकेको थिएँ। त्यस बेला नै एकजना सर सम्पर्कमा हुनुहुन्छ, एकदमै दोहोरी गाउने दोहोरी पाराखी आफै पेसाले टिचर हुनुहुन्छ उहाँ। राम्रो लोकगीत दोहोरी गीत राम्रो गाउनुहुन्छ उहाँ। सरको नाम मैले यति उस भएन, मोबाइलमा सेभ गर्दाखेरि मोबाइलमा हेर्नुपर्छ होला। सरलाई धेरै धन्यवाद छ। सरलाई सम्पर्क गरेर नै हामी पहिलासँगै गाएर पनि हिँडेको धेरै वर्ष अगाडि सरले नै सबै साझे ताजे मिलाएर छनौटमा पारेर प्रतिस्पर्धी पठाउनु हुनेछ। बहिनी एकजना बहिनी हुनुहुन्छ मुस्ताङबाट, बहिनी चाहिँ भोलि नै आउने कुरा यहाँ जानकारी भइसकेको छ। मुस्ताङको लागि त्यति गाह्रो भएन। मनाङबाट चाहिँ हाम्रो संयोजकज्यूले खटाउनु भएको टोलीले छनौट गरेर पठाउनु भएको छ।
0: यो पटक प्रतिस्पर्धी 11 हुनुहुन्छ, 11 प्रतिस्पर्धीहरू तपाईँहरूले मूल्याङ्कन गर्नुभयो होला। कस्ता कस्ता प्रतिस्पर्धीहरू आउनुहुनेछ, होइन? शनिबारको प्रतिस्पर्धामा कलात्मक क्षमताको हिसाबले वा उमेर समूह वा विधागत हिसाबले कस्तो खालको प्रतिस्पर्धीहरू चाहिँ तपाईँहरूले यो पटक उतार्दै हुनुहुन्छ 11 ग्रान्ड फिनालेमा?
1: एकदमै राम्रा प्रतिभा भएका विशुद्ध

0: लोक संगीतलाई एकदमै समेटेर लान अगाडि बढाउन सक्ने भविष्य बोकेर आउनुभएका नव प्रतिभाहरू हुनुहुन्छ, किनकि अलिअलि थोरै थोरै भिडियो क्लिपहरू चाहिँ हामीले ग्रुपमा सबै राखेका छौँ, हाम्रो आफ्नो संस्थाको ग्रुपमा र मैले बाहिर फेसबुकको वालमा पनि राखेको छु। सबै जिल्लाका प्रतिस्पर्धीहरू उत्तिकै राम्रा छन्, उत्तिकै विशुद्ध लोक संगीतलाई भोलि जगेर्ना गर्ने खालका एकदमै राम्रो छ। प्रथम द्वितीय तृतीय जो हुनुभए पनि, जो गण्डकी तारा हुनुभए पनि 111 प्रतिस्पर्धीहरू एकदमै राम्रा छन्।
1: अब यो गण्डकी प्रदेश भनेको चाहिँ अब लोक संस्कृतिको धनी प्रदेशको रूपमा मानिन्छ। सोरठी, झ्याउरे, कौरा जस्ता मौलिक भाकाहरू वा भनौँ न संस्कृतिहरू यसमा पाइन्छ। यो जगेर्ना गर्नको लागि चाहिँ यस्ता खालका कार्यक्रमले कसरी सहयोग पुर्याउला?
0: हामीले यो जगेर्ना गर्नकै लागि मौलिक संस्कृति हाम्रो गण्डकी प्रदेशभित्रका भाकाहरूलाई जोगाउनकै लागि भनेर हामीले हाम्रै ठाउँमा गण्डकी प्रदेशभित्रै उत्पादन भएका भाकाहरू, लोक भाकाहरू, पुराना भाकाहरू सबै समेटेर हामीले अब गाउने, अब आउने प्रतिस्पर्धीलाई पनि त्यो मध्येबाट गाउनुपर्ने निर्णायकले दिने भाकाहरू पनि त्यस्तै खालको छनौट गरेर हामीले छुट्टै छनौट भाकाहरू पनि छनौट गरेर राखिसकेका छौँ। उहाँहरूको रोजाइमा एक एकवटा भाका गाउनुपर्नेछ, त्यो भाका मध्ये पनि हामीले यही लोक भाका मध्येबाटै गाउनुपर्नेछ भनेर आज सबै रिपोर्ट हुनेछ। उहाँले गाउने भाका पनि यहाँ हामीसँग आउनेछ। त्यो बाहेक हामीले लोक भाका बाहेक, लोकगीत बाहेक का अरू गीतहरूलाई चाहिँ प्राथमिकता दिने छैन र हामीले दिएको भाका पनि सबै हामीले गण्डकी प्रदेशभित्रकै कौडा, विशुद्ध लोकगीत, झोरा यी मध्येका भाकाहरू छनौट गरेर राखिसकेका छौँ। भोलि निर्णायकले दिँदाखेरि पनि यिनै भाकाहरू पर्नेछन्।
1: अब आगामी शनिबार चाहिँ यो पोखरा उद्योगबाट यसो अङ्क सभा हालमा ग्रान्ड फिनाले हुँदैछ, होइन? तयारीमा तपाईँहरू हुनुहुन्छ, कतिसम्म तयारी गर्नु भएको छ, के हुन्छ त्यो कार्यक्रममा उक्त दिन चाहिँ, शनिबारको दिनमा चाहिँ?
0: तयारी एकदम तीव्र गतिमा अगाडि बढ़िसकेको छ। सम्पूर्ण परमगतिथि हाम्रो हामीलाई जसले सहयोग गर्नु भएको छ गत वर्ष पनि, गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट हामीले 5,00,000 सहयोग गर्नु भएको थियो, अहिले पनि उहाँहरू नै हुनुहुन्छ हाम्रो सहयोगी, एकदमै प्रायोजन गर्नुहुने हाम्रो संस्था। त्यस कारणले हाम्रो सामाजिक विकास मन्त्रालयको माननीय मन्त्री रेखा गुरुङजी प्रमुख अतिथिको रूपमा आउनुहुँदैछ। यसै गरी निर्णायकहरू सम्पूर्णलाई खबर पुगिसकेको छ, चिठी पत्र विशेष अतिथिजीहरूलाई सम्पूर्णलाई खबर पुगिसकेको छ। हिजो मात्रै पत्रकार सम्मेलन भइसकेको छ, एकदमै राम्रो भयो। धेरै धेरै भन्दा धेरै एकदमै पत्रकारहरूले पनि धेरै सपोर्ट गर्नु भएको छ, निकै चर्चा चलिराखेको छ। एकदमै यसपालि चाहिँ गण्डकी लोकधारा भव्य हुन्छ भन्ने आशा लागेको छ। हामीले चाहिँ आफ्नो तयारी पूरा तयारी गरिसकेका छौँ, कलाकारलाई राख्ने व्यवस्थादेखि लिएर जिल्ला बाट आउने प्रतिनिधिजीवहरूको लागि बासको व्यवस्थादेखि लिएर सबै राज्यपाल मिलाइसकेका छौँ। हामी साथीहरू चाहिँ एकदम सबैजना मिलेर अगाडि बढ़िसकेका छौँ र हामीले हाम्रो लाग्ने लागत प्रदेश सरकारबाट 5,00,000 विनियोजन गर्नु भएको छ। त्यो बाहेकका लागतहरू चाहिँ हामी सबै आफू मिलेर नै हामीले संकलन गरिसकेका छौँ।
1: अब यो फिनाले कार्यक्रमलाई व्यवस्थित र निष्पक्ष बनाउन प्रतिष्ठानले के कस्ता प्राविधिक वा व्यवस्थापकीय तयारी गरेको छ, अनि त्योसँगै तपाईँले निर्णायक मण्डलको कुरा गर्नुभयो, निर्णायक मण्डलको चयन कसरी गरिएको छ, र यो प्रतियोगिता भनेपछि अब यसको निष्पक्षताको चाहिँ सुनिश्चितता कसरी गर्नुहुन्छ?
0: गीत संगीतको हिसाबमा एकदमै अग्रज दिग्गज निर्णायकहरू चाहिँ हामीले समितिमा पारेर हामीले सुपारी समितिले पास गरेर उहाँहरूलाई पत्र पठाएर हामीले संस्थागत रूपमा आदरणीय केन्द्रीय अध्यक्ष सरिता थापा मगरज्यू, यसै गरेर वरिष्ठ संगीतकार सुरेश अधिकारीज्यू, यसै गरेर वरिष्ठ सर्जक गायक राजु परियार, पशुपति शर्मा निर्णायक सरोदमा पारिसकेका छौँ, निर्णायक उहाँहरू बस्नुहुनेछ र पक्कै पनि उहाँहरूले दुधको दुध पानीको पानी उहाँहरूले आफ्नो अर्को नभनिकन एकदमै विशुद्ध गीत संगीतलाई हेरेर निर्णय गर्नुहुनेछ भन्ने आशा छ। अरू त अब यो यसमा गीत संगीतलाई लोक हाम्रो यो लोकगीतलाई बचाउनको लागि हामीले
1: जस्तै यो नव प्रतिभाहरूलाई तपाईँहरूले भन्छ नि अगाडि बढाउनको लागि यो कार्यक्रमको आयोजना गर्नु भएको छ नि, अघि तपाईँले भन्नुभयो उहाँहरूलाई तालिम पनि वा ग्रुमिङ पनि प्रशिक्षण विशेष प्रशिक्षणको व्यवस्था गरिएको छ भनेर भन्नुभयो, अनि यो प्रतियोगिता सकिएपछि पनि यी प्रतिभाहरू ओझेल नपरून् भन्नको लागि प्रतिष्ठानले कसरी के खालका कार्यक्रमहरू आयोजना गर्छ?
0: उहाँहरूलाई तालिम त छँदैछ, उहाँहरूलाई एक एक तिनैजनालाई प्रथम द्वितीय तृतीयको लागि प्रथम द्वितीय र तृतीयको लागि तालिम त छँदैछ र हामीले चाहिँ यो अब निरन्तर यो कार्यक्रम चाहिँ अर्को सालमा अर्को साल पनि हुनेछ, सकेसम्म चाहिँ यसलाई निरन्तरता दिने एकदमै कोसिस गर्नेछौँ र उहाँहरूलाई हामीले यहाँ यत्तिकै नबस्नको लागि नै भनेर हामीले रेकर्डिङको निशुल्क व्यवस्था गरिएको छ, उहाँहरू गीत संगीतमा अगाडि बढ्नुपर्छ भनेर अलिकति हौसलाको रूपमा रेकर्डिङ निशुल्क बनाइएको छ भनेदेखि अब विभिन्न कार्यक्रमहरूमा हामीले संस्थाले गरेको प्रतिष्ठानले गरेका कार्यक्रमहरूमा उहाँहरूको उपस्थिति रहनेछ, जस्तै अब प्रेम विश्वकर्मा गत वर्षको विजेता प्रेम विश्वकर्माले कर्मा अहिले आएर उहाँले प्रस्तुति दिनुहुँदैछ हाम्रो स्टेजमा, त्यसै गरी अहिलेको विजेता उपविजेताहरू पनि फेरि अर्को वर्ष पनि यसरी नै अर्को वर्ष फेरि उहाँहरूको प्रस्तुति पनि सुन्न पाउनेछ र अब अरू उपविजेता नभएर सहभागिता मात्रै भएर यत्तिकै फर्केर जानेहरूलाई पनि हामीले फेरि अर्कोचोटि पनि चान्स दिनेछौँ, विजेता बाहेक अरू सबैजना फेरि अर्को तारामा पनि सहभागिता गराउनेछौँ, गर्न भाग लिन पाउनुहुनेछ र विभिन्न प्रतियोगिताहरूमा हामीले घटाइराख्नेछौँ, अब जस्तै दोहोरी गीत प्रतियोगिता, अब हाम्रो दोहोरी गाउन सक्नुहुने क्षमता हुनेलाई चाहिँ हामीले अब रणनशील राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले रणनशील कार्यक्रम अब यही जेठ 31 गते 31-32 गते हुँदैछ एकदमै नुवाकोट जिल्लामा, त्यो प्रतियोगितामा पनि तपाईँहरूले भाग लिन पर्नेछ भनेर हामी घर चाहिँ राख्नेछौँ, उहाँहरू चाहिँ जति पनि आशा छ कि उहाँहरू एकदमै गीत विशुद्ध गीत संगीतमै लाग्छु भनेर आउनु भएको छ, उहाँहरूले पक्कै पनि निरन्तरता दिनुहुनेछ।
1: अब यो लोकतारालाई अघि तपाईँले भन्नुभयो आगामी दिनहरूमा पनि यसले निरन्तरता पाउने छ भनेर भन्नुभयो होइन, आगामी दिनमा वा प्रत्येक वर्ष निरन्तरता दिने प्रतिष्ठानको जुन सोच छ नि त्यसलाई अलिकति अब अहिले गरेको भन्दा परिष्कृत तरिकाले गर्ने सोच कसरी गर्ने, आगामी दिनमा कसरी गर्ने योजना छ तपाईँहरूको चाहिँ?
0: त्यो पनि अब समयअनुसार अलिकति परिवर्तन त भइहाल्छ नै जसरी नै जसरी पनि र यो लोकतारा अबको पुरस्कारको व्यवस्थादेखि लिएर अरू पनि एकदमै अवसरहरू चाहिँ अलिकति बढी अवसर पाउने गरेर र अहिले गर्न नसकेका एउटा अहिले चाहिँ कास्की जिल्लामा धेरैजना कास्की जिल्लामा चाहिँ धेरै प्रचार प्रसार पुगेन, कास्की जिल्लाकै कलाकारहरू चाहिँ यहाँ दोहोरी साँझमा गाइराख्ने कलाकारहरू आउनु भएको छ भनेर भन्नुभएको छ, त्यो हुने छैन, अब चाहिँ हामीले गाउँ ठाउँमा पुगेर प्रचार गरेर खोजी अभियानमै लागेर कास्की जिल्लाको चाहिँ अहिले अलिकति यहाँ गाइराख्ने मान्छे अलि टाढाको अलि यो त लोक हामीले चाहिँ खास यो अवसर दिने हो, अलिकति ओझेल परेका कलाकारहरूलाई अगाडि ल्याउने नव प्रतिभालाई अगाडि ल्याउने भनेको अलिकति भएन कि भनेर भन्नुभएको थियो, त्यसमा चाहिँ हामीले अलिकति महसुस गरेका छौँ, त्यो पनि सुध्रेर जानेछ र अन्त अन्त अरू अरू बाहेकका पनि अहिले प्रतिस्पर्धी अहिले भएका 22-24 जनालाई जितेर आउनुभन्दा पनि अझै धेरै प्रतिस्पर्धीहरू उतारेर अझै धेरै कलाकारहरू नव प्रतिभा अझै धेरै खोजी हुनेछ आगामी वर्षहरूमा।
1: ग्रान्ड फिनालेमा दर्शकको उपस्थिति कस्तो रहन्छ? तपाईँहरूले यसमा टिकटको व्यवस्था गर्नु भएको छ वा निशुल्क चाहिँ दर्शकहरूले यो कार्यक्रम हेर्न पाउँछन्?
0: एकदमै निशुल्क एकदम निशुल्क हो, यहाँ टिकटको व्यवस्था केही पनि छैन, टिकट राखिएको छैन, निशुल्क सबैजनालाई मैले त्यही भनेर निमन्त्रणा गरेको पनि छु र अहिले चाहिँ बाटोमा व्यापारीहरू हुनुहुन्छ, बाटोमा हिँड्ने अस्ति काँक्रो बेच्ने एकजना दिदीले कार्यक्रम रहेछ उद्योगबाट सँगमा टिकट कति लाग्छ भनेर भन्नुभएको थियो. म बाटोमा हिँडिराख्दाखेरि पनि भनेदेखि अहिले चाहिँ राम्रै छ, अलिकति प्रचार प्रसार राम्रो भइराखेको छ, त्यस कारणले गर्दाखेरि पनि अहिले मान्छेको माहौल चाहिँ राम्रो होला जस्तो छ, हामीलाई अझै हलै साङ्ग्रो हुन्छ कि जस्तो पनि भइराखेको छ.
1: अब यो पोखरा र आसपासमा रहनुभएका लोक संस्कृति प्रेमी दर्शकहरू श्रोताहरूलाई शनिबारको कार्यक्रममा सहभागी हुन कसरी आमन्त्रण गर्नुहुन्छ?
0: हामीले विशेष त धेरैजना त हामीले हाम्रो केराचुटी भन्दा बढी हल्को केराचुटी जति नै हामीलाई धेरै सहयोग गर्नुभएको छ आफ्नो आफ्नो ठाउँबाट सहयोगी संस्थाहरूलाई व्यक्तिहरूलाई चाहिँ हामीले व्यक्तिगत रूपमा पत्रचारै गरेका छौँ भने सम्पूर्ण लोकगीत संगीत पाराखीलाई हामीले सामाजिक सञ्जाल मार्फत धेरै भेट्दाखेरि बाटोमा भेटघाटको आधारमा हामीले चिने जानेका सबैलाई चाहिँ हामीले एकअर्का सबैजना संस्थाका सबैजना लोकगीत प्रतिष्ठानसँग आबद्ध सबैले प्रचार प्रसार गरेर नै सबैले निमन्त्रणा पठाउनु भएको छ र निमन्त्रणा पठाउने विशेष अतिथिज्यूहरूलाई चाहिँ ती पत्रचार नै गरेका छौं. सबैजना गीत संगीत पारखीहरूलाई अहिले यहाँ हाम्रो यो रेडियो अन्नपूर्ण मार्फत पनि सबैजनालाई चिलै निम्तो भन्न चाहन्छु, आएर भव्य सभ्य पार्नुपर्छ हाम्रो कार्यक्रम र हाम्रो लोक संस्कृति बचाउनुपर्छ भन्न चाहन्छु.
1: हस्, यहाँलाई यो कुराकानीको लागि समयको लागि धेरै धेरै धन्यवाद छ.
0: एकदमै धेरै धन्यवाद छ अन्नपूर्ण परिवारलाई, सबैजनालाई धेरै धन्यवाद छ हाम्रो यो कार्यक्रमलाई यतिको चासो लिएर. मलाई म अलिकति अस्वस्थ पनि छु बिरामी भएको बेलामा पनि, र जसरी पनि अब यसको बारेमा बोलिदिनु पर्यो, मैले बोल्न पर्यो भन्ने ठाउँमा बोलिदिनु पर्यो भन्नुभयो. हजुरलाई पनि धेरै धन्यवाद र सबै हाम्रो अन्नपूर्ण सुनेर बस्नुहुने अन्नपूर्ण परिवार लगायत सम्पूर्ण श्रोताहरूलाई पनि धेरै धन्यवाद दिन चाहन्छु.
1: हस्, धेरै धन्यवाद छ अनि स्वास्थ्य लाभको पनि कामना यहाँलाई है.
0: हजुरलाई धन्यवाद, सबैलाई निमन्त्रणा पनि छ हजुरहरूलाई, धन्यवाद.
1: हस्, नमस्कार. यहाँ हुन्थ्यो माया गुरूङ हुनुहुन्थ्यो. हामीले विशेष गरेर गण्डकी लोकताराको सन्दर्भमा चर्चा गर्यौं. दोस्रो गण्डकी लोकतारा 2083 को बारेमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति अध्यक्ष माया गुरूङसँग कुराकानी गर्यौं. यो ग्रान्ड फिनाले यो शनिबार पोखरा उद्योग वाणिज्य संघको सभा हलमा हुँदैछ. गण्डकी प्रदेशका 11 जिल्लाबाट छनौट भएका प्रतिस्पर्धी सहभागी हुने यो प्रतिस्पर्धा ग्रान्ड फिनालेको बारेमा हामीले चर्चा गर्यौं. यिनै कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित सञ्जय विदा हुन्छु. नमस्कार.
2: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
3: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको.
2: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
3: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजिप नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि. झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि. तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ. तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ.
2: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है.
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ.
2: सम्पर्क मोबाइल 98560 19218 98028 57710.

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: पद्मश्री हॉस्पिटल एंड अलाइड साइंसेस प्राली न्यूरो पोखराले विभिन्न प्रकार का विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
3: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
2: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
2: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
3: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्सन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
5: दैनिक 1 रुपैयाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि माछपार पोखरामा कक्षा 11 साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू, जेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
2: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
1: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
2: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
1: निर्मला बराल, संस्थापक आचार्य, स्टेप बाई स्टेप मावि माछबार पोखरा। फोन 061-571-476, 98-560-24-216।
3: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल, महाराजगंज, काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
2: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू: 44 वर्षको गर्विलो इतिहास रहेको,
2: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
4: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
2: विस्तृत जानकारीको लागि
4: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061-5527-96 र 57-50-13।
5: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अंग बन्दै, हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
6: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू: प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We save future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Save Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स, माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल, मास बैसी माग, नदीपुर। फोन 061-577-718, 98-63-32-836, 98-560-22-09।
2: डिजिटल ठगीबाट बचौ।
4: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्।
7: बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
8: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
7: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट बैंकको पहल।
9: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
10: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
9: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
10: शिखर इन्स्योरेन्सको सहकार्यमा
9: अस्पताल खर्च सहाराले गर्छ।
10: ई सेवा सबै सधैँ सँगै।
11: ओहो, एसई त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्।
12: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी, प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
11: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
12: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नाट प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
11: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
12: एकदमै राम्रो, छिटीभिटीको आङ्गिक शिक्षालय हो, दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
11: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
12: टिपी राख त, 9840-68091 वा 9850-80460। कलेज कास्कीको ढिकुर पोखरीमा छ, हिँड हिँड आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: अब पढाइ हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का।
3: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
2: आउनुहोस्, तपाईहरूको सपना हामी पूरा गर्छौं। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखराबार माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
3: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ। त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एण्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी। फोन 061-75-1005। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोतियो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728। मोबाइल 9850607729।
6: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
7: भर्ना खुल्यो।
8: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू
4: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने
7: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने
4: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
7: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
4: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98460-42-010।
9: ए बुढा, हामीले लघु वित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
10: होइन, कसले भन्यो?
9: ल, गाउँभरि हल्ला चलिरहेछ त।
10: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ, कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने त। एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघु वित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघु वित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आत्मालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
9: कस्तो मन छाने कुरा गर्यो बुढा, खोला तरेपछि लौर बिर्सन त भएन नि। हामीले समयमै लघु वित्तको ऋण तिर्नुपर्छ।
10: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नु भन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
9: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ।
11: सदस्य बनौ, बचत गरौं, कर्जा लिऊ, समयमै तिरौं र असल नागरिकको पहिचान बनाऊ।
12: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
11: डिप्रोक्स लघु वित्त वित्तीय संस्था लिमिटेड।

0: रेडियो अन्नपूर्ण 93.4
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
1: विस्तृत जानकारीको लागि
3: 0175736198414 9416 9460 1796
1: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इंग्लिश स्कूल स्ट्रीट नंबर 5 पोखरा 9 नयाँ बजार।
4: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा। के तपाईँको शरीरमा गाँठा गुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
5: डाक्टर आउने मिति यही जेठ 9 शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434032929, 98028593021, 061-581-8071।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
0: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
1: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
0: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
1: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
0: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
1: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
0: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
1: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
3: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
6: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
11: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
10: उपचार हुने समस्याहरू
11: हृदयघात,
10: हाई ब्लड प्रेसर,
11: हार्ट फेल,
10: छातीको दुखाई तथा थकान,
11: मुटुको भल्भमा समस्या,
10: मुटुको बाथ रोग,
11: हाई ट्राइग्लिसेराइडिटिजी,
10: मुटुको धड्कनमा अनियमितता,
11: हाई कोलेस्ट्रोल,
10: पेसमेकर राखेको वा राख्नु पर्ने,
11: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
10: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
12: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
10: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
11: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-834।
1: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
13: सर्टिफिकेट इन डेन्टल साइन्स,
14: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
13: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
14: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
13: हाम्रा विशेषताहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
14: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
12: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म, सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
1: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
14: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा, फोन 061-588-364-580-725।
15: इट्स न्यू गैलेक्सी टाइम।
16: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू गैलेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
15: संस्थाका विशेषताहरू
16: गण्डकी प्रदेशमै 2019 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
15: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम
16: साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू
15: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता
16: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट ओर्ड फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
15: पढाइ तथा खेलकुदमा जुहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था
16: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा फोन 061-570-210-585-307 बी द ग्यालेक्सियन्स फिल द डिफरेन्स डेडिकेटेड टु एकेडेमिक एक्सिलेन्स सिन्स 1994
17: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौँ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
18: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
17: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
15: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
19: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच कोर्निया जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन् यसै नयाँ वर्ष 2083 को अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ ओपीडी दर्तामा 50% छुट आँखा परीक्षणमा 30% छुट चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान
15: दिपी नयन आँखा घर क्लिनिक प्राली
19: न्यू रोड भाटभटिनी पारी एभरेस्ट बैंक नजिक फोन 061-577-007 97-62-33-68-16
20: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
21: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
22: माउ किन खोज्नु भएको होला हजुर को पर्नुभयो
21: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
22: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
21: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
22: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
15: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
23: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
24: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
25: थाहा छ
24: सल्लाहकार के अरे के
0: सल्लाह तपाईँको मान्नु पर्ने। हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप। नेपाल टप, सब ठिक ठाक।
4: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
5: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन अत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
6: होम केयर सेवा, होम केयर सेवा।
25: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
6: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
25: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
6: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
25: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
6: सुत्केरी नवजात शिशुको हेरचाह,
25: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
6: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
25: डाक्टर ल्याब सेवा,
6: औषधि डेलिभरी सेवा,
25: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिलेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-992।

0: चौबीसै घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0165901625963।
1: ओहो, नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरा वासीको लागि अफर नै अफर ल्याएको छ नि।
2: के ल्याएर अफर?
1: सुन न, अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 MBPS वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक वाइफाई 6 र एक्सेस पोइन्टको सुविधा।
2: ए, अनि त्यो नयाँ NTF बाटे सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि, होइन?
1: हो त, अझै कार्यालय पुगेर फोटो खिची फेसबुकमा शेयर गरे क्लिक शेयर एन्ड विनबाट आकर्षक उपहार पनि जित्न सकिने। अनि 22 सरकारी विद्यालयमा त AI र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ रे।
2: वाह, प्रविधि पनि, शिक्षा पनि र उपहार पनि।
1: नेपाल टेलिकमको 22 वार्षिक उत्सवको विशेष अवसर, हामी सँगै जोडिनुहोस्। डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
5: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
5: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
5: विशेषताहरू
4: विषय विज्ञद्वारा अध्यापन गराइने
5: अत्याधुनिक प्रयोगशाला
4: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
6: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
7: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
8: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
9: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
10: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
11: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: भर्ना खुल्यो।
2: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 जीपीए ल्याएको हुनु पर्नेछ।
3: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार,
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
3: विस्तृत जानकारीका लागि
4: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 061-550-491-528-877 98-560-20-059।
5: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिटको सुव्यवस्था। अब घरमा पठाउनुहोस् पैसा,
6: हटाउनुहोस् चिन्ताको अवस्था, राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति तपाईँको परिवारको खाँचो हामीले बुझ्यौं रीति।
5: सदरमुकाम, गाउँ गाउँमा, छन् शाखा हरेक ठाउँ ठाउँमा। तपाईँको पैसाको यात्रा हामीले देखाउने बाटो। राष्ट्रिय वाणिज्य बैंक रेमिट, विश्वास र गर्वको नातो।
6: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: कोलगेट मैक्स फ्रेश मिंत्रा भगाओ ताजगी जगाओ।
1: टीएनटी एक्सप्रेस अर्जेंट डकुमेंट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्व को कुनै पनि देश में पठाउनु परेमा हामीलाई सम्झनु होस्।
2: 21औं शताब्दी को आवश्यकता एकमात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल। फोन 0615833369। टीएनटी एक्सप्रेस द पीपुल नेटवर्क।
3: हेलो
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
4: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 0164334340 4336640।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
6: ए
7: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
9: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
10: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड। फोन 0165901625961363।
11: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा विषयमा मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
12: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
13: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
12: नेपाल आदिवासी जनजाति महासंघ।
14: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
14: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
14: आहा, अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
14: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
14: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
14: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
14: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर वन ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्
3: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिमखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
4: अर्थात् एजेट 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
3: पोखरा एक हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
2: उपचार हुने रोगहरू
3: छाती दुख्ने घाँटी गर्दन र कानको बाहिरी भाग दुख्नु कमजोरी थकाइ लाग्नु श्वास प्रश्वास छिटो छिटो हुनु मुटुको धड्कन घटबड हुनु मुटुको भलो बिग्रेको मुटु वा फोक्समा पानी जम्मा हुनु हृदयघातका बिरामीहरू रक्त नलीको रोगहरू जन्मजात हुने मुटु रोग मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा एक हरिचो फोन 061586536 मोबाइल 98560636536 98560500536 पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
6: टाइम चेक
7: यति बेला पूर्वाह्नको 9 बजेको छ।
8: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
9: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।

0: कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल, महाराजगंज, काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028 59321, 061 571.

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: नमस्कार सेन्सेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: फ्रिस्टल आइबेव केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ.
6: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
5: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइबेव केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु.
6: साँच्चै हो र?
5: हे बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आइबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
6: हो त,
5: हत्तेरी हो नि, बरु आजै गइहालौ. फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा. फोन 061-450-424, 98-0084-46-525.
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर.
8: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ.
7: उपचार हुने रोगहरू
8: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी.
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेसन पश्चात दुखाइ कम हुने,
8: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
8: अस्पताल धेरै बस्न नपर्ने. सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा.
9: फोन 061-590-162-590-163.
10: डिजिटल ठगीबाट बचौं.
8: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्. बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला.
10: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन.
8: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल.
11: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ.
11: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला. काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला. पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ.
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा. ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले. ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ. कन्ट्याक्ट 98513559928. विजिट www.landmarknepal.com.

0: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 को अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
0: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061577007, 97625338316।

0: खै जन्मदर्ता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
7: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा NPI नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा। के तपाईँको शरीरमा गाठा गुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
8: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
9: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
10: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
9: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
10: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
9: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
11: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
12: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
11: नेपाल आदिवासी जनजाति महासंघ।
13: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
14: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
13: उपचार हुने समस्याहरू
14: हृदयघात,
13: हाई ब्लड प्रेसर,
14: हार्ट फेल,
13: छातीको दुखाई तथा थकान,
14: मुटुको भल्भमा समस्या,
13: मुटुको बाथ रोग,
14: हाई ट्राइग्लिसेराइडिटिजी,
13: मुटुको धड्कनमा अनियमितता,
14: हाई कोलेस्ट्रोल,
13: पेसमेकर राखेको वा राख्नु पर्ने,
14: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
13: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
8: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
13: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
14: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
9: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट यस आईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। यस आईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना सुरु गर्नुहोस्।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछा पुष्प गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
9: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
15: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
15: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
9: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
15: हाम्रा सेवाहरू
9: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
15: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
9: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
15: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
9: न्युरो सर्जरी सेवा,
15: बाल रोग,
9: नाक कान तथा घाँटी रोग,
15: मानसिक तथा स्नायु रोग,
9: प्रसूति तथा स्त्री रोग,
15: छाला, यौन तथा कुष्ठ रोग,
9: नेत्र रोग,
15: दाँत तथा मुख रोग,
9: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक, कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
15: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
9: सुविधा सम्पन्न आईसीयू सेवा,
15: डिजिटल एक्स रे,
9: सिटी स्क्यान सेवा,
15: भिडियो एक्स रे, इको कार्डियोग्राफी,
16: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
17: फिजियोथेरापी, युरोफ्लोमेट्री,
16: केमोथेरापी,
17: सुरक्षित गर्भपतन सेवा,
16: होल बडी चेकअप, हेल्थ प्याकेज,
17: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आर सृजना चोक कास्की।
16: फोन 061-572-648, 572-849।

0: सय दुई सय हजार यत्र वर्ष देखु मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने हुन् लखपति कहिले करोडपति
1: एक हजार दुई हजार गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.npमा गई एसआईपी शुरू गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
2: हेर त रगतै रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
2: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
2: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई सर्वजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल

0: IMB Life Insuring Future.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदान

0: बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
0: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। होम केयर सेवा, होम केयर सेवा,
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
0: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-77।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिज इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
0: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6899, 452-715।
6: व्यवसायमा सुधारको लागि एसएमई कर्जाको विस्तार, राष्ट्रिय वाणिज्य ब्याङ्कले तपाईँको व्यवसायलाई दिन्छ एक मजबुत आधार, कम ब्याज, सहज प्रक्रिया, 5 करोडसम्मको आकर्षक सुविधा। नलिनुहोस् अब कुनै चिन्ता, उत्पादनमूलक उद्योगलाई ब्याङ्कले दिनेछ प्राथमिकता। व्यवसायका लागि सुनौलो अवसर, न्यूनतम शुल्क, प्रतिस्पर्धात्मक ब्याज दर।
7: राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
8: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
9: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5, नेपालस नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
10: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
10: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ, तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
10: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
2: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
0: सम्पर्क मोबाइल 9560 19218 98028।

0: 1712.
1: नमस्ते डाक्टर सर.
2: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: ए बुढा, हामीले लघुवित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
1: होइन, कसले भन्यो?
0: ल, गाउँभरि हल्ला चलिरहेछ त।
1: अरे, हल्लाको पछि लागेर नि हुन्छ कै? कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने त? एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघुवित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघुवित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आत्मालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
0: कस्तो मन छुने कुरा गर्यो बुढा। खोला तरेपछि लौर बिर्सन त भएन नि, हामीले समयमै लघुवित्तको ऋण तिर्नुपर्छ।
1: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
0: हो नि, अब यो कुरा सबैले बुझ्नुपर्छ।
2: सदस्य बनौं, बचत गरौं, कर्जा लिऊ, समयमै तिरौं र असल नागरिकको पहिचान बनाऊ।
3: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
2: डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड।
4: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्।
5: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंहखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
6: अर्थात् एजेट 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
5: पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
4: उपचार हुने रोगहरू:
5: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल बिग्रेको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसी, पोखरा 1 हरिचोक, फोन 061-586-5636, मोबाइल 98-560-36-536, 98-560-00-536। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: कोलगेट मैक्स फ्रेश, मिंत्रा भगाओ, ताजगी जगाओ।
1: मानसिक स्वास्थ्य समस्या का लक्षण,
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
3: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
5: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड ICU NICU जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखोपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
4: टाइम चेक।
5: यति बेला पूर्वाह्नको 10 बजेको छ।
6: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
7: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: सिटिभिटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 जीपीए ल्याएको हुनुपर्नेछ।
3: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने,
1: आधुनिक भौतिक पूर्वाधार,
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने,
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
3: विस्तृत जानकारीका लागि
4: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग, गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 061-550-491-528-877, 98-560-2059।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
4: विशेषताहरू,
3: विषय विज्ञद्वारा अध्यापन गराइने,
4: अत्याधुनिक प्रयोगशाला,
3: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
5: घरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज। न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट। सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
6: शिखर इन्स्योरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।
7: अब सुन्नुहोस् पूरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
7: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
7: मद्यपान र धूम्रपान सेवन नगरौं।
8: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा। के तपाईँको शरीरमा गाठा गुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
10: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-800.
11: It's New Galaxy Time.
12: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
11: संस्थाका विशेषताहरू
12: गण्डकी प्रदेशमै 2019 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
11: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम,
12: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू
13: ईशान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 साल सम्मको च्याम्पियनसिप विजेता
12: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट ओर्फ फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
13: पढाइ तथा खेलकुदमा जुहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था
12: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा फोन 0161-570-210-585-307 बी द ग्यालेक्सियन्स फिल द डिफरेन्स डेडिकेटेड टु एकाडेमिक एक्सलेन्स सिन्स 1994
14: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
15: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
14: उपचार हुने समस्याहरू
15: हृदयघात
14: हाई ब्लड प्रेसर
15: हार्ट फेल
14: छातीको दुखाई तथा थकान
15: मुटुको भल्भमा समस्या
14: मुटुको बात रोग
15: हाई ट्राइग्लिसेराइडिजी
14: मुटुको धड्कनमा अनियमितता
15: हाई कोलेस्ट्रोल
14: पेसमेकर राखेको वा राख्नु पर्ने
15: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
14: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
10: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म
14: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ
15: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834
16: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
17: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
16: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
17: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
18: 100,000 यत्र वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने हुन् लखपति कहिले करोडपति
19: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
20: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो
2: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स माबी गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो
20: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने
2: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
20: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन
2: उत्कृष्ट साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट
20: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
2: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्
20: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ
2: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स माबी पोखरा 4 गैरापाटन फोन 061-571-809-574-997 समय बितेको पत्तै हुँदैन तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाई सुतेको बेलामा पनि तपाईको पैसाले तपाईका लागि काम गर्नेछ। मात्र 1000 रुपैयाँबाट यस आईपी सुरु गर्नुहोस्। तपाईको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। यस आईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: भर्ना खुल्यो
2: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट ब्युटिसियन हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो
1: हाम्रा विशेषताहरू
3: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने
1: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने
3: नेतृत्व विकास स्वास्थ्य बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने
1: खेलकुद क्षेत्र भ्रमण शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था
3: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर फोन 061-570-291 मोबाइल 98462410

0: हेलो
1: हजुर नमस्कार।
0: हेलो
1: नमस्कार काका, सुन्नु भएन?
0: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
1: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
0: ए राम्रो हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
1: ओ यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
1: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
0: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
1: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061 433 342 433 640।

0: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चश्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
0: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट बैंक नजिक। फोन 061-577-007, 97-62-33-68-16।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: अब पढाइ हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का।
5: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
4: आउनुहोस्, तपाईहरूको सपना हामी पूरा गर्छौं। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखराबार माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
5: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ। त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एन्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी। फोन 061-577-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
6: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
6: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
7: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
6: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
7: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
6: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
7: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
8: Admission are open.
9: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF, GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
8: phone 061-576-361, mobile 98461-57144.
9: Contact school administration, GEF Secondary School.
10: Education for enlightenment.

0: IME Life Insuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: ओहो, एसई त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
5: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त ISCSG प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
4: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
5: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
4: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
5: एकदमै राम्रो, सिटिभिटीको आङ्गिक शिक्षालय हो, दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
4: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
5: टिपी राख त, 98410-68091 वा 98560-80460। कलेज कास्कीको ढिकुर पोखरीमा छ, हिँड हिँड आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
6: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
7: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
7: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ।
6: क्यान्सर रोग विशेषज्ञ एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर

0: न्यूरोलॉजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलॉजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलॉजिस्ट डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलॉजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल। वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र आँखोपचार सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: चौबिसै घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई फाइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
3: दैनिक 1 रुपैयाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
4: ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
5: देख्नु भएन, औषधी हालेको।
4: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
5: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
4: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
5: हजुर,
4: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
5: ए, विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
4: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
5: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
4: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
5: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ, पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ, यो त सबैको विश्वासिलो पाइप हो।
8: सल्लाहकार के रे के अचेल,
9: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
7: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
10: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा

0: शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। फ्युचर लिडर्स, म्यानेजर्स, होटल एन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स जोइन मस्ट सेप ए फ्युचर। भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स, माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल, मास बैसी माग, नदीपुर। फोन 061-570-718, 98463-32836, 98562-2099।
1: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
2: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
1: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
2: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
1: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
2: ल त्यसो भए त बुक गरिहाल्नु, फेरि अहिले अर्कोले बुक गर्ला नि।
1: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702। विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
3: सर्टिफिकेट इन डेन्टल साइन्स,
4: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
3: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
4: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
3: हाम्रा विशेषताहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
4: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
5: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म, सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
1: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
4: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364-580-725।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: 93.4 हेलो पोखरा कलिङ।

हेलो हाई नमस्ते गुड मर्निङ सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आज अर्को नयाँ श्रृङ्खलामा उपस्थित भइसकेको छु। शान्ति र विकासको लागि संचार रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज सँगसँगै आजको यो अर्को नयाँ श्रृङ्खलामा मेरो नाम सबिन हो। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम www.onlineannapurna.com हाम्रो पात्रको एप्स नेपाली पात्रको एप्स सँगसँगै हाम्रो अफिसियल फेसबुक पेज छ रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रातोपाटी.com मार्फत एकैसाथ विश्वभरि सुनिरहनु भएको छ। नेपाली मनहरू तपाईँ जहाँ जहाँ हुनुहुन्छ त्यहाँ हामीलाई इन्टरनेटको माध्यम मार्फत सुन्न सक्नुहुनेछ। आज मिति 2083 साल जेठ महिनाको 7 गते बिहिबार हो। आज मे 21, 2026 रहेको छ र यहाँलाई जानकारी गराउनु पर्दा आजको यो श्रृंखलामा पनि हामी तपाईँ समक्ष कुराकानी गर्नेछौ। बिहिबारको श्रृंखलामा आज त्यस्तो खासै प्रश्न मैले केही ल्याएको छैन, होइन एकदम गफगाफ गरौं, केही कुराहरू शेयर गरौं, होइन मैले केही महत्वपूर्ण जानकारीहरू जुन समाचारहरूलाई समाचारै भन्ने भन्न त होइन तर पनि अलिक तपाईँलाई पनि फाइदा हुने थाहा हुने खालका यस्तो रहेछ है भन्ने कुरा थाहा होस् भन्ने हिसाबले त्यस्ता खालका केही गतिविधिहरू पनि मैले सुनाउँछु। र सँगसँगै अर्को कुरा के छ भन्दा गीत पनि बज्छन् र तपाईँको सहभागिता पनि लिन्छु। सहभागिता जनाइसके पछाडि अब केही यसो सुनाउन् त भन्ने तपाईँको मनमा लाग्छ भने सुनाउन पनि सक्नुहुन्छ, होइन ठिक छ अब साथीभाइलाई सम्झ्यौं ठिक छ एकदम कुराकानी भयो भन्ने छ भने त्यो पनि भइहाल्यो, अथवा एउटा एउटा प्रसङ्गमा आफू पनि निकाल्न सक्छु, होइन त्यो प्रसङ्गमा रहेर एकैछिन गफगाफ कुराकानी त भइ नै हाल्छ करिब करिब 12 बजेसम्म, होइन र पोखरा आसपासमा बिहानबाटै मजाले घाम लागिरहेको छ, सबैजना आफ्नै आफ्नै काममा आफ्नै आफ्नै धुनमा हुनुहुन्छ होला। अहिले त बिहान 9 बजेबाट नै सरकारी कार्यालयहरू खुल्ला हुन्छन्, अब बेलुकी 5 बजेसम्म निरन्तर रूपमा तपाईँले सेवा लिन पाउनुहुन्छ र साथसाथै अब घरमै बसेर सुन्दै हुनुहुन्छ होला, कोही खाना खाएर बस्दै हुन्छ, कोही खाना बनाउँदै पनि हुनुहुन्छ होला अथवा खाने तयारीमा हुनुहुन्छ होला, होइन कोही अब के छ स्टुडेन्टहरू स्कूलतिर पुगिसक्नुभयो, काम गर्ने कर्मचारीहरू अफिसतिर पुगेर काम धेरै सकिसक्यो है, 9 बजेबाट 10 बजेसम्म 10 बजेबाट 11 बजेसम्म 2 घण्टाको काम त भ्याइसक्नुभयो, एकदम दत्तचित्त भएर लाग्नुहोस्। अहिले एकदमै सहज छ सरकारी कार्यालयमा जाँदाखेरि पनि, हिजो मात्रै मेरो एकजना साथी लाइसेन्स रिन्यू गर्नको लागि यातायात व्यवस्था कार्यालय गण्डकी पुग्नुभयो जुन पृथ्वी चोकबाट भित्रपट्टि छ, र पहिला पहिला जस्तो झन्झट भएन, मैले लगभग 20 मिनटभित्र नै काम सकेर म घर फिर्ता भएँ भन्नुभयो कि, एकदमै सहज रहेछ अहिले त, बिचौलिया पनि नै कस्तो राम्रो एकदम सहज भयो भन्नुभयो, एकदम म आफू पनि जाँदाखेरि एकदमै सहज भएको थियो, त्यही भएर अहिले सहज छ जताततै, होइन यो सहज हुँदाहुँदै असहज पार्ने काम चाहिँ कसैले पनि नगर्नु होला, होइन सहमा फेरि अथप्पियो भने असहज हुन्छ, यही नै हो कुराहरू। अब कसैले व्यापार गर्दै हुनुहुन्छ होला होइन पसलमा बसेर टक्क कोही दिन बेलुका अब नाइट ड्युटी हुनेहरू टक्क सुन्दै खाना खाँदै बस्दै अब दिनभरि रेस्ट गर्दै पनि हुनुहुन्छ होला, होइन कोही गाडीमा टक्क आफ्नो गन्तव्यतर्फ अगाडि बढ्दै हुनुहुन्छ होला स्टेरिङ घुमाउँदै गुरुज्यू, होइन त धेरैजना गुरुज्यूहरूले सुन्नुहुन्छ कि हामीलाई, होइन यो माइक्रोहरूमा फोन पनि गर्नुहुन्छ कहिलेकाहीँ, म यता सेदीबाट यता गाउँखोलातिर चलाउने एकजना गुरुजीले फोन गर्नुभएको थियो कि, म एकदम नियमित सुन्छु तपाईँको कार्यक्रम भन्नुभएको थियो, थ्याङ्क यू सो मच, आज पनि सुन्दै हुनुहुन्छ भने 061-543-0040 मार्फत भेटौँ, यही नै हो के छ र जिन्दगीमा, होइन त। र यता फेसबुक लाइभतर्फ सुन्दै हुनुहुन्छ भने पनि तपाईँका कमेन्टहरू छोड्नु होला, तपाईँको कमेन्टहरू मैले रिड आउट गर्छु यानि कि भन्छु वाचन गर्छु भनौँ न, होइन अझ राम्रो भाषामा भन्नुभयो है। ओके ल ठिक छ, अब थोरै म मौसमको अपडेट दिएर अगाडि बढ्छु है त। ओके आज बिहिबार देशका विभिन्न भागमा मौसम दुई रूपमा देखिँदैछ, कस्तो भन्दाखेरि एकातिर सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागमा अत्याधिक गर्मी बढ़ने सम्भावना छ भने देशका मध्य तथा पूर्वी भागमा मेघ गर्जन र चट्याङ सहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसोको समयमा विशेष गरी पश्चिमका क्षेत्रहरूमा तातो हावा चल्नेछ र मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार दिपायल धनगढ़ी नेपालगंजको अधिकतम तापक्रम 39 देखि 41 डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ र ती शहरहरूमा वर्षा पनि हुँदैन, गर्मी अत्याधिक हुन्छ होइन। त्यसै गरी वीरेन्द्रनगरको तापक्रम 37 देखि 39 हुने अनुमान गरिएको छ। ओके त्यसै दिउँसो अत्याधिक गर्मी हुने भैरवाको भने राति
वर्षा हुने सम्भावना गरिएको छ। अब दिउँसो त भैरवतिर पनि गर्मी नै हुन्छ, चितवनतिर पनि गर्मी नै हुन्छ होइन। अर्को कुरा के छ भन्दाखेरि अब काठमाडौँ उपत्यका सहित दिउँसो चाहिँ 30% र 20% सम्भावना सहित वर्षा हुने सम्भावना छ। र आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ। पोखरामा पनि त्यही नै हो, 28 देखि लगभग 31 सम्म हुने अनुमान गरिएको छ। र पर्यटकीय शहर पोखरामा भने दिउँसो 40% वर्षाको सम्भावना छ, राति भने 30% वर्षा हुने सम्भावना गरिएको छ। र यस्तै गरी पूर्वी नेपालतर्फ ओखलडुङ्गा धनकुटा ताप्लेजुङमा 40% वर्षा हुने सम्भावना रहेको छ। जोमसोम धरान जनकपुर र जिरीमा दिउँसो पानी पर्छ भनेर मौसम पूर्वानुमान महाशाखाले एउटा विज्ञप्ति नै निकालेको छ है त। विभिन्न शहरको मौसम पूर्वानुमान भनेको छ, पोखरामा पानी पर्ने सम्भावना छ 40% र यहाँको तापक्रम कति होला जस्तो छ भन्दाखेरि पोखरामा चाहिँ 22 देखि 24 डिग्री सेल्सियस भित्र रहने अनुमान गरिएको रहेछ है त तापक्रम। ल कहाँको 41 कहाँको 24 होइन, नेपालगंजतिर त गर्म त बस्न सक्दिन होला कि, यहीँ त यस्तो गर्मी एसी लाएर बस्नुपर्छ अब। ल ओके ठिक छ, यही नै यो कुराहरू रामकृष्ण ढकालले गाउनुभएको एउटा आवाज तपाईँको लागि शुरूआतमा म राख्ने तयारीमा छु। यो आवाज सँगसँगै किसिममा मैले खास अरू नै गीत खोजेको हो, त्यो आफ्नै भइसक्या भए भन्ने, तर त्यो गीतै मैले भेटाउन सकिनँ। अब यो गीत चाहिँ बाँचुन्जेनीलाई लता मंगेश्वर र रामकृष्ण ढकालले गाउनुभएको आवाज तपाईँ सबैजनाको लागि।

0: अघि वाचुञ्जेलीलाई वाचुञ्जेलीलाई लता मंगेश्वर सँगसँगै रामकृष्ण ढकालको आवाज तपाईँको लागि मैले प्रस्तुत गरे। कार्यक्रम पोखरा कलिन आउने गर्छ पूर्वान्न 11 बजेबाट मध्याह बाह्र बजेसम्म स्टुडियोको घड़ीमा 11:13 गएको छ। तपाईँसँग कुराकानी गर्नको लागि स्टुडियोको टेलिफोन नम्बर 0615340040 मार्फत म कुराकानी गर्न चाहन्छु। यदि तपाईँ फुर्सदमै हुनुहुन्छ भने कुराकानीको लागि आउन सक्नुहुन्छ। स्टुडियोको टेलिफोन नम्बर खुला भइसकेको छ। मैले एउटा प्रसंग जोडे, पोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका 11 काउखोला बस्ने अन्दाजी 27 वर्षीय रिवाज गुरूङ रहेका छन्। उनी हिजो फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। उनी हराएको खबर प्राप्त हुनसाथ सशस्त्र प्रहरी बल 24 नम्बर गढकालिकाबाट खटिएको गोताखोर सहितको टोलीले परिचालन भएको थियो र सशस्त्र प्रहरी निरीक्षक अमृत छेत्री नेतृत्वको टोलीले खोजी गर्ने क्रममा आज बिहान 3:35 गुरूङलाई अचेत अवस्थामा उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाएको थियो। अस्पताल पुर्याए लगत्तै उनलाई चिकित्सकले चेक जाँचकै क्रममा मृत समेत घोषणा गरेको भनेर खबर प्राप्त भएको छ। फेवातालमा डुबेर एक युवकको मृत्यु भएको भनेर खबरहरू आइरहेका छन्। यो अनलाइन खबर .com मैले थोरै जोडे। मृत्यु हुनेमा पोखरा महानगरपालिका 11 काउखोला बस्ने अन्दाजी 27 वर्षीय रिवाज गुरूङ रहेका छन् है त। उनी हिजो पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए भन्ने खबर प्राप्त भयो। यहाँहरूलाई मैले थोरै पनि जानकारी गराएँ है त। ल अब यता यो बेलामा चाहिँ यसो अब फेवातालतिर जाने पौडी खेल्ने यस्ता काम चाहिँ बर्खाको बेलामा सकभर नगरौं, अथवा पौडी खेल्नकै लागि त्यस्तो छ भने यसो आफूलाई नडुबाउने ठाउँमा होइन स्विमिङ पुलहरूमातिर गएर यसो सर र डुबाउने ठाउँमा त फेरि त्यहाँ पनि भएन होइन, नडुबाउने जस्तो हुन्छ नि त, टक्क माथिको टाउको भाग देखिने खालको ठाउँमा गएर मजाले स्विमिङ गरौं, त्यता सुरक्षित हुन्छ होइन। र हामीलाई कार्यक्रम सुनेर कमेन्ट गर्नुभएको छ फेसबुक लाइभ मार्फत शिवकुमार विश्वकर्माले, तार चुडिएर बज्ने गिटार र मन चुडिएर बोल्ने मान्छे एउटै हो, आवाज त आउँछ तर मिठास हुँदैन। शुभ प्रभात। नमस्कार नमस्कार दाई, म पनि सुन्दैछु है पोखरा कलिन। सविन दाईको आवाजमा सुन्न पाउँदा बडो आनन्द आउने, समय बितेको पत्तै नहुने। पालपाली मान्छे मात्र राम्रो होइन, मनको पनि धेरै राम्रो हुन्छन् हजुर। उफ साह्रै गर्मी अरे। थ्याङ्क यू सो मच शिव, हामीलाई औद्योगिक क्षेत्रदेखि कार्यक्रम सुनेर साथ दिनुहुन्छ, एकदमै नियमित रूपमा कार्यक्रम सुन्नुहुन्छ शिवले। र कार्यक्रम आएन भने किन आएन भन्नुहुन्छ। ओके थ्याङ्क यू सो मच शिव। पाल्पाको मान्छे अहिले पोखरामा हुनुहुन्छ कामको सिलसिलामा। यस्तै हो, कामको सिलसिलामा कहिले कहाँ पाइन्छ कहिले कहाँ भइन्छ, देशदेखि विदेशसम्म होइन पूर्वदेखि पश्चिमसम्म कहाँ भइन्छ भन्ने कुरा चाहिँ थाहै हुँदैन कि। अहिले म यहाँ छु भने भोलि अर्को ठाउँमा हुन सक्छु होइन, त्यस्तै त भन्ने। ल कृष्ण परियाले पनि कमेन्ट गर्नुभएछ, नमस्कार नमस्कार हजुर, म घामबाट सुनिरहेको छ, मजाले घाम लागिरहेको छ है, म बिजी छु हजुर। के छ हजुरको हालको भन्नुभएको छ, बिजी हुनुपर्छ, बिजी भयो भने लाइफ इजी हुन्छ कि, बिजी भएन भने लाइफ के हुन्छ एकदम गाह्रो हुन्छ है। ल एकजना साथी आए जस्तो संकेत मलाई प्राप्त भएको छ, म उहाँलाई तुरन्तका तुरन्त अनियर गर्छु है त। कहाँदेखिको हुनुहुन्छ, नमस्ते।
1: हेलो नमस्ते, गुड मर्निङ।
0: गुड मर्निङ गणेश गुरुङ, के छ हालखबर?
1: हजुर ठिकै छ, हाम्रो आज भोलि पोखरा कलिङमा श्रोताहरूको सहभागिता अलिक कम कम गएको आभास भइरहेको,
0: एकदम एकदम अब त्यो सबैजनाले महसुस गर्नुभएको छ सायद,
1: होइन अब बर्खामा
0: त्यो पनि हुनसक्छ, अब बी पोजिटिभ होइन,
1: त्यस्तो कामको चटारो हुन्छ।
0: अर्को कुरा के छ भन्दाखेरि अब यही कार्यक्रमहरू पनि यसो स्पोन्सर यताउता हुन्थ्यो भने साथीहरू आइहाल्नुहुन्छ कि, केही साथीहरू पनि त्यस्तो खालको पनि हुनुहुन्छ होइन, अहिलेपछि पनि आउनु पर्यो नि त, स्पोन्सर मात्र भएर हुँदाखेरि आएर भएन कि। अब उहाँ अहिले आउनु भएको छैन होइन, मैले नाम अहिले नभनौ, मलाई मेरो मलाई थाहा छ कि फेरि होइन को को हुनुहुन्छ भन्ने कुरा होइन, अहिले नाम फ्याट त भन्यो भने चिप्लिहाल्छ नाम भन्नै हुन्न होइन, को को भनेपछि अब उहाँहरूलाई पनि ढुक्क होइन, मेरो नाम त हुन्छ भन्ने लाग्छ होइन। तर अब केही दिनमा मैले एउटा स्पोन्सर ल्याउँदैछु होइन, उहाँको फोन फ्याट्टै आइहाल्छ कि, फेरि सुरुमै आउँछ, त तपाईँले पनि विचार गर्नु होला
1: के अरे, फेरि आउनुहुन्न के, फेरि प्रायोजन कार्यक्रममा आउनुहुन्न, तपाईँ साथीहरू अब भ्याउनु भएको छैन होला, सुनिराख्नु भएको छ होला,
0: एकदमै
1: बस्नु पनि एकदम
0: राम्रो
1: राम्रो तपाईले यहाँ के रे इन्फर्मेसनहरु दिनु त्यही सुनेर नि लाभ लिन्छन् त्यही सुनेर नि बस्छन्
0: हो होइन धेरैजनाले भन्नुहुन्छ मैले तपाईँको कार्यक्रम गाडीमा सुन्छु अथवा पसलमा बसेर सुन्छु अथवा घरमै बसेर सुन्छु भन्ने साथीहरू धेरै भेटिनुहुन्छ कि फोन लिने गाह्रो हुन्छ मलाई
1: फोन लिने गाह्रो हुन्छ होइन तपाईँ राम्रो राम्रो इन्फर्मेसनहरू लेटेस्ट इन्फर्मेसनहरू सुनिराख्नु
0: एकदम एकदम एकदम त्यो त भइ म जहिलेसम्म आउँछु तैलेसम्म पोखराको लिङ आउँछ त्यस पछाडि त अब जे होला होला होइन फाटेको झोला जे होला होला भन्छ त्यस्तै जस्तो
1: हजुर
0: अघि एउटा दुःखद खबर सुन्नुभयो होला फेवातालमा
1: फेवाताल तपाईँले फेरि

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-34-834।
3: होम केयर सेवा, होम केयर सेवा,
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-99-2।

0: मम्मी गर्मी भाई के सो
1: पीऊ ना लाई चीसो उठाओ हटे
2: गर्मी मनाया
1: रिफ्रेशमेंट पा न्यूट्रिशन
2: चीसो हले
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
4: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
3: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ समयमै सही पहिचान गरौ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा थ्री टी एमआरआई

0: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
1: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ। डिएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
2: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9560192018 9028 57710।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: थाहा छ थाहा छ,
5: सल्लाहकार के
4: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
6: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 9834340329, 9808-59321, 061-581-871।
7: घुट्टु घुट्टु पियो या सिप परमायो,
8: अब गर्दी लाइकी चीज को हर्डी,
9: होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम चीज को हर्डी को।
10: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा। के तपाईँको शरीरमा गाँठागुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
6: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 9834340329, 9028 59321, 061-581-871।

कमर्सियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रम पोखरा कल इन सुनिरहनु भएको छ एफएम ब्यान्डको 93.4 मेगाहर्ज सँगसँगै हाम्रो अनलाइन माध्यम मार्फत एकैसाथ हामी लाइभमा रहेका छौं र हामीलाई कार्यक्रम सुनेर यति बेला क्रममा कमेन्ट गर्नुभएको छ कार्यक्रम सुनेर गफाडी केटीले कमेन्ट गर्नुभएछ उहाँले कमेन्ट मात्र गर्नुहुन्छ कहाँदेखि यो के हो केही लेख्नुहुन्न है तपाईँ पनि सुन्दै हुनुहुन्छ भने 0165340040 मार्फत आउनुहोला हेलो दर्शन हजुर हिरो भाइ के छ हालखबर हुनुभएको छ एकदम ठिकठाक छ ह्याप्पी मिस यु लभ यु अल एण्ड ओम जय जय जय होस् ओके भन्नुभएको छ थ्याङ्क यू र नयाँ चाहिँ आएको होइन तिमीले भन्या गीत प्ले गर्दैनुहोस् लवली हिरो भाइजी ओके म गएँ भन्नुभएको छ के भन्नु ओके भन्नु उहाँले लेखे बुझिएन है ल ठिक छ गफाडी अलिक बुझिने गरेर स्पष्ट तरिकाले लेख्नुहोला कहाँदेखि हो के हो होइन केही थाहै छैन होइन गफाडी केटीलाई पनि थ्याङ्क यू सो मच नाम पनि फेरि गजब रहेछ गफाडी केटी होइन जीएएफएफएडी केटीआई अरे केटी गफाडी ल 0165340040 मार्फत तपाईँ पनि आउन सक्नुहुनेछ स्टुडियोको टेलिफोन नम्बर खुल्ला रहेको छ तपाईँसँग कुराकानी गर्नको लागि अनिहरूबाट सबिन यति बेला तपाईँको साथमै छु हामीले विभिन्न तरिकाले कार्यक्रमलाई सञ्चालन गरिरहेका छौं आज यो बिहिबारको वस्त्रयन्त्र एकदमै खुला रूपमा तपाईँसँग कुराकानी गर्ने मात्र यो प्रयत्न रहिरहेको छ कसैले केही सुन्न चाहनुहुन्छ सुनाउन चाहनुहुन्छ भने पनि सबै ओभरअल रूपमा खुला छ हिमाल आरोहणको इतिहासमा 8000 मिटर भन्दा बढ़ी उचाइको अन्नपूर्ण हिमाल को आरोहणपछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण भएको कारण अन्नपूर्णलाई प्रथम हिमाल आरोहण अर्थात जेठो हिमालको समेत दिइने गरिन्छ हैन यो तपाईँलाई थोरै मैले जानकारी गराएँ थप प्रसंगहरू म जोड्दै जानेछु 0165340040 हाम्रो स्टुडियोको टेलिफोन नम्बर हो यो नम्बर खुला छ यति बेला क्रममा अर्को एउटा गीत राख्छु अब चलचित्र म यस्तो गीत गाउँछु बाट यहाँ सबैजनाको लागि यो गीत अहिले अब क्रममा

यो माया होइन र साँचो माया होइन चलचित्र म यस्तो गीत गाउँछु दुईबाट यो आवाज तपाईँको लागि मैले प्रस्तुत गरिसकेको छु कार्यक्रम पोखरा कलिनमा 11:44 भएको छ। स्टुडियो घडीमा करिब करिब 12 बजेसम्म म तपाईँको साथमै रहनेछु। कार्यक्रम सुनेर र सहभागिता जनाएर साथ दिन सक्नुहुनेछ। स्टुडियोको टेलिफोन नम्बर 061-543-0040 मार्फत आउन सक्नुहुनेछ। अहिलेको लागि टेलिफोन लाइन मार्फत एकजना श्रोता साथी भेटिनु भएको छ, म उहाँलाई स्वागत गर्छु। है त नमस्ते। नमस्कार, के छ शिव दाइ? एकदम थ्याङ्क यू त्यसको लागि, धेरै धेरै धन्यवाद। ए कहिलेकाहीँ व्यस्त भएर हो, कहिलेकाहीँ व्यस्त भएर आउँदैन कि? अनि है ल दाइ, अनि के छ व्यापार व्यवसाय कस्तो छ? ठिक छ, राम्रै छ। यो बेलामा त कृष्ण परियारले त भ्याइ नभ्याइ छ भन्नुभएको थियो त है? ल धेरै धेरै बधाई छ तपाईँलाई। त्यतातिर हामीलाई नि यसो मिसो मिलाएर चिया खानी गरेर ल केही गीत सुन्ने दाइ? कुनै गीत सुन्ने हो र? ए केही छैन, गीत सुन्ने हो कुनै? ल हस् हस् हस् ल हस् हस् अघिमा हुनुहुन्थ्यो हामीलाई शिव परियारले कताबाट काउखोलाबाट होइन काउखोलादेखि फोन गर्नुभएको थियो। पालो तपाईँको हो 061-543-0040 मार्फत तपाईँ पनि आउन सक्नुहुन्छ। शिव दाईको पनि टेलरिङ सेन्टर छ र आफ्नै टेलरिङ सेन्टरबाट रेडियो अन्नपूर्ण नियमित रूपमा सुन्छु, कहिलेकाहीँ हराउँछु के भयो भन्नुहुन्छ, त्यस्तै हो कि कहिलेकाहीँ भ्याइँदै भ्याइँदैन, नभएपछि कसरी आउनु होइन भन्न आइरहेको छु भन्ने कुरा हो कि। व्यस्त व्यस्तताको बावजुद पनि आउनै मन लाग्छ, अब के गर्ने। यस्तै यस्तै छ, दुईजना साथीसँग कुराकानी भइसकेको छ। 061-543-0040 स्टुडियो टेलिफोन नम्बर खुला रहेको छ, यहाँहरू आउन पनि सक्नुहुनेछ टेलिफोन लाइन मार्फत कुराकानी गर्नको लागि। र अब हामी के गरौं, अर्को एउटा गीत सुनौ कि? अब है चलचित्रकै गीत सुनौ कि जस्तो लागिरहेछ, धेरै चलचित्र गीतहरू बजिरहेका छन्। मैले खासमा अब अन्य विधाबाट पनि गीत संगीत सुन्नौ भन्ने हो, अब कसैले रोज्नुभयो भने सुन्न पनि सकिन्छ। र 11:40 गएको अवस्थामा अहिलेको लागि प्रेम गीत 3 बाट यो हर युग होस् यो गीत सबैको लागि।

हरियोग होस् प्रेमको गीतको चलचित्र प्रेम गीत तीनबाट यो गीत तपाईँको लागि मैले प्रस्तुत गरे। आजलाई कार्यक्रमबाट छुट्नुपर्ने बेला भइसकेको छ। अब कार्यक्रममा तपाईँको सहभागिता लिनेवाला म छैन किनकि आजको यो कार्यक्रमको समय अवधि सकिसकेको छ। अन्तिममा एउटा गीत पनि सुन्नुपर्ने हुन्छ। यो गीत हुन त मैले केही दिन अगाडि बजाएको थिएँ तर पनि हाम्रो धीरबहादुर गुरूङले भनिहाल्नुभयो, त्यही भएर पनि नेपथ्य बिहानबाट सेक्यो छेक्यो भन्ने देउराली डाँडा भन्ने यो गीत ब्याकग्राउण्डमा उठिसकेको छ। धीरबहादुरले अन्तिममा सम्झिनुभयो, दुःखद खबर सुनियो, मृतक आत्माको शान्ति मिलोस्, हार्दिक श्रद्धाञ्जली। हेलो भाइ, हामी पनि सुन्दैछौ लामचौरबाट धीरबहादुर गुरूङ र सीता देवी गुरूङ। हिजो उत्तर मैले मिलाएको थिएँ तर भन्नु भएन, खैर केही छैन, छेकियो छेकियो देउराली डाँडा बोतल बोलको गीत नेपथ्य बिहानबाट सुनाइदिनु होला, जय होस् भन्नुभएको छ। त्यही त अब यस्तै हो, के गर्ने, हिजोको उत्तर तपाईँले मिलाउनु भएको थियो अनि कहाँ भन्न मिल्दैन होइन, हाम्रो खास टेलिफोन लाइन मार्फत मात्र यो उत्तर लिने, यतातिरबाट होइन, त्यही पनि भन्नुभएको थियो, मैले भनिदिनु त पर्ने हो तर पनि भनिनँ होइन, यस्तै हुन्छ कहिलेकाहीँ झुक्किन्छ पनि। हुन्छ, सबैजनालाई थ्याङ्क यू सो मच, गणेश गुरूङ त्यस्तै शिव परिवार दुवैजनालाई थ्याङ्क यू सो मच भन्छु। तपाईँहरू भेट अन्य श्रृङ्खलामा हुने नै छ, यहाँको दिन शुभ तरिकाले लाभ भएर बितोस्, जय होस्।

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256357526।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनाओ सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोग को उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामी को सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्ष देखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा
3: ए नानी आइपुग्यो आज त पहिलो जागिरको पहिलो महिनाको तलब खाएर आएकी होली नि मेरी छोरी
4: तलब खाएर होइन बाबा तलबले भविष्यलाई ढुक्क पारेर आएकी छु नि
3: हाँ?
4: हो बाबा पहिलो महिनाको तलब पाउन साथ मैले आफू

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
2: टाइम चेक
3: यति बेला मध्याह्नको 12 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: रामुदाई परिवार लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
1: यसो बसी बियालो पनि हुन्छ डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको
0: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
2: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिप नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि
2: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
0: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
0: सम्पर्क मोबाइल 9556019218 9808557710
4: ओहो नासर बे कति छ्याब डिजाइन बे मारेगा न किन नि खनि तोला
5: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलाजी तोला
4: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसोलाई नि च्याब चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याब कोपिम ओछे
5: हजुर किमे झोकोलाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुबल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिकी चोकै यावै चार मोहै
4: जग्गा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: समुदाय रवा ता क्रिवा ज्याला जाति क्रिवा छतैरा नत खैमा बिलन चन्न यामो
4: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 0615808115 9855358 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान नि भिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
7: Admission are open.
8: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admission forms are available at this school. For more details,
7: phone 061-576-361 mobile 9846-1-571-44
8: contact school administration GEF secondary school education for enlightenment
9: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा उपचार हुने समस्याहरू सुगरको समस्या गर्भकालीन मधुमेह थाइराइड हर्मोनको गडबडी हुने निसन्तानपन महिनावारी गडबडी योनिच्छामा कमी हुने महिलाको शरीरमा अनावश्यक रौँ आउने कम उमेरमै प्रेसर मोटोपन कोलेस्ट्रोल बढ्ने उमेर अनुसार शरीरको उचाइ नबढी उड्को हुने वा धेरै अग्लो हुने बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 9834340329 9808259321 061-581-871
10: डिजिटल ठगीबाट बचौ
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन् बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला
10: ध्यान दिनुहोला बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्कमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-834।
3: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।
4: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
5: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
5: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
5: विशेषताहरू
4: विषय विज्ञद्वारा अध्यापन गराइने
5: अत्याधुनिक प्रयोगशाला
4: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444-543-333।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಓಹೋ, ಎಸ್ಇ ತ ಪಾಸ್ ಕರಿಯೋ, ಅಬ ಅಗಾಡಿ ಕೇ ಪಡ್ನೆ ಹೋಲಾ? ಕತೈ ಎಷ್ಟು ವಿಷಯ ಛೈನ ಭನೆ जुन पढ्दा सरकारी जाहिर खान सजिलोस्?
2: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि.
1: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
2: किन नपाइनु? डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोक सेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ. अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ.
1: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ. पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
2: एकदमै राम्रो. छिटी भिटीको आङ्गिक शिक्षालय हो. दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ. फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोक सेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ.
1: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर. म त आजै बुझ्न जान्छु. सम्पर्क नम्बर कति होला?
2: टिपी राख त, 9840068091 वा 9850608460. कलेज कास्कीको ढिकुर पोखरीमा छ. हिँड हिँड, आजै गएर बुझौ. अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार.

0: ओहो, घर तो एकदम राम्रो बनाउन लाग्नु भएको छ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
1: सल्लाहकार
2: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
0: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगार।
4: मम्मी गर्मी भयो के, चिसो पिउन, पिउनलाई चिसो उठाउ हरदेख,
5: गर्मीमा नयाँ ट्विस्ट,
4: रिफ्रेशमेन्ट पाउ, न्युट्रिसन मिक्स,
5: चिसो हरदेख।
6: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
7: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
6: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
7: शिखर इन्सुरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ।
7: ई सेवा सबै सधैँ सँगै।

0: दाई 36 छुट्टी भइसक्यो, अब त भाउजूलाई भन्दैन यार प्लिज यार, के तपाईँको छैन दाई?
1: के भन्छ यो
2: हिम्मत भनेको दाई?
0: दाई दाई दाई भाउजू आयो भाउजू आयो भाउजू आयो

0: भर्ना खुल्यो।
1: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा एघारमा साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू जेन्डर विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था
1: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
0: सुविधा सम्पन्न कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला लाइब्रेरी आदि
1: फुटसल क्रिकेट भलिबल बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
0: निर्मला बराल संस्थापक प्राचार्य स्टेप बाई स्टेप मावि मासबार पोखरा फोन 061-571-476 98-560-24-216
1: भर्ना खुल्यो।
0: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 का लागि होटल म्यानेजमेन्ट ब्युटिसियन हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा एघारमा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
2: दक्ष योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने
1: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने
2: नेतृत्व विकास स्वास्थ्य बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने
1: खेलकुद क्षेत्र भ्रमण शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था
2: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर फोन 061-570-291 मोबाइल 98-462-42-010
3: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा। के तपाईँको शरीरमा गाँठा गुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी

0: कि भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
1: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
2: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 को अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चश्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
3: दिपी नयन आँखा घर क्लिनिक प्राली,
2: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: सिटीभेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
3: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 जीपीए ल्याएको हुनुपर्नेछ।
5: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने,
3: आधुनिक भौतिक पूर्वाधार,
5: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने,
3: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
5: विस्तृत जानकारीका लागि
6: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 061-550-491-528-877, 98-560-20-059।
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
7: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
7: हृदय घात,
3: हाई ब्लड प्रेसर,
7: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
7: मुटुको भल्कमा समस्या,
3: मुटुको बाथ रोग,
7: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड्कनमा अनियमितता,
7: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
7: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
1: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
7: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-662-55-8-34।
8: महिन्द्रा ब्रान्डका कुनै पनि गाडी खरिद बिक्री तथा एक्सचेन्जका लागि विश्वासिलो एउटा नाम अग्नि आस्था प्राली। अग्नि आस्थामा गाडी बिक्री गर्दा पाइनेछ वैज्ञानिक मूल्याङ्कन विधि र बिना कुनै झन्झट बिक्री प्रक्रिया अनि उत्कृष्ट मूल्याङ्कन र तुरन्तै भुक्तानी। यदि तपाईँ आफ्नो महिन्द्राको पुरानो गाडी बेच्ने योजनामा हुनुहुन्छ र कहाँ बेच्दा राम्रो फाइदा हुन्छ भनेर खोज्दै हुनुहुन्छ भने अग्नि आस्थामा ढुक्क भएर सम्पर्क गर्न सक्नुहुनेछ। साथै अग्नि आस्थामा गाडी बिक्रीसँगै महिन्द्राको गाडी खरिद समेत गर्न सकिनेछ। गाडी खरिदमा तपाईँले पाउनुहुनेछ थप वारेन्टी, निशुल्क सर्भिसिङ, सजिलो फाइनान्सिङ, दक्ष प्राविधिकद्वारा 200 पोइन्ट चेक जाँच भएको, मिटर छेडछाड नभएको र जेन्युन स्पेयर पार्ट सहितको नयाँ जस्तै गाडी। अग्नि आस्था प्राली, तपाईँको सहज यात्राको सारथी। थप जानकारीका लागि सम्पर्क नम्बर 061414005 9820114952। अग्नि आस्था, विजयपुर पोखरा, अग्नि ग्रुप।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
2: सर्टिफिकेट इन डेन्टल साइन्स,
3: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
2: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
3: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
2: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
3: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
4: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अंतिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
1: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
3: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364, 580-725।

0: आबद्ध हुन आज आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस फाइव नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईको पहिलो रोजाई।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
5: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।

0: शान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: मम्मी गर्मी भाई के ची सो पियू ना
1: पियू ना लाई ची सो उठाओ हॉले
2: हॉले गर्मी मनाया तुई
1: रिफ्रेशमेंट पाम न्यूट्रिशन मिक्स
2: ची सो हॉले
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात,
3: हाई ब्लड प्रेसर,
4: हार्ट फेल,
3: छातीको दुखाई तथा थकान,
4: मुटुको भल्भमा समस्या,
3: मुटुको बाथ रोग,
4: हाई ट्राइग्लिसेराइडिटिजी,
3: मुटुको धड्कनमा अनियमितता,
4: हाई कोलेस्ट्रोल,
3: पेसमेकर राखेको वा राख्नु पर्ने,
4: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834-34।
5: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी उड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-571-71।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526 छ।
1: ओहो, एसी त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
2: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
1: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
2: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
1: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
2: एकदमै राम्रो, छिटी भिटीको आङ्गिक शिक्षाले हो, दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
1: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
2: टिपी राख त, 98410-68091 वा 98560-80460। कलेज कास्कीको ढिकुर पोखरीमा छ, हिँड हिँड आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।

0: फेस्टल आयुर्वेद केन्द्र मा जाऊ। अब बाँझोपन को नैराश्यतालाई खुशी मा बदलाऊ।
1: हाँ, यो कसरी संभव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन अत्तिनु पर्यो? फेस्टल हस्पिटलमा खुलेको फेस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फेस्टल आयुर्वेद केन्द्र, फेस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
2: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ? छ भने अब नआत्तिनुहोस्।
0: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिमखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
4: अर्थात् एजेट 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
0: पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
3: उपचार हुने रोगहरू:
0: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल बिग्रेको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसी, पोखरा 1 हरिचो। फोन 061-586-536, मोबाइल 98-560-36-536, 98-560-00-536। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: डिजिटल ठगीबाट बचौं।
4: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
5: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
4: वित्तीय सचेतनाका लागि शांग्रीला डेभलपमेन्ट बैंकको पहल। के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु, MRI होल बडी, MRI होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-0729।
7: मम्मी, गर्मी भयो के, चिसो पिउन। पिउनलाई चिसो उठाउ हर्ले
8: हर्ले। गर्मीमा नयाँ ट्विस्ट,
7: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स,
8: चिसो हर्ले।

0: गरेको भए होइन गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।

0: ఫోన్ పాయింట్స్ సంగా సదై రివార్డెడ్
1: पीपी कोयला मेमोरियल कैंसर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवन का वरिष्ठ कैंसर रोग विशेषज्ञ अब पोखरा में के तपाई को शरीर में गाठागुठी तथा स्त्री संबंधी ब्रेस्ट समस्या तथा पाठेघर संबंधी समस्या लगातार भईराखने औषधि प्रयोग गरिराखे पनि निको नहुने र कैंसर भएर औषधि सेवन गरिराख्नु भएको छ महिला संबंधी भईराखने लगातार समस्या को समाधान र सही उपचार कराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ
2: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434032929 98028951 71
3: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ
1: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी

0: उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू:
0: हृदयघात,
1: हाई ब्लड प्रेसर,
0: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
0: मुटुको भल्कमा समस्या,
1: मुटुको बात रोग,
0: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
0: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
0: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच। यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
0: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी, महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834

0: अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेसन पश्चात दुखाइ कम हुने
1: उपचार गरेपछि छिटो निको हुने
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
1: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
2: फोन 061-590-162-590-163
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
4: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई।
5: शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
3: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
2: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप।
4: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
0: यसो बसी बियालो पनि हुन्छ। डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
4: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
5: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजीब नौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
0: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
5: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
4: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
6: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
4: सम्पर्क मोबाइल 9856019218, 9808-57710।
7: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
8: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
9: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
8: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: मम्मी गर्मी भयो के, चिसो पिउन,
12: पिउनलाई चिसो उठाउ हरे
11: हरे। गर्मीमा नयाँ ट्विस्ट
12: रिफ्रेशमेंट पार्क न्यूट्रिशन मीट
11: जिसो हरे।
1: होम केयर सेवा, होम केयर सेवा।
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
0: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
0: उपकरण बहाल सेवा। तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-99-2 77।

0: पाइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
1: ए नानी आइपुग्यौ, आज त पहिलो जागिरको पहिलो महिनाको तलब खाएर आएकी होली नि मेरी छोरी।
2: तलब खाएर होइन बाबा, तलबले भविष्यलाई ढुक्क पारेर आएकी छु नि। हो बाबा, पहिलो महिनाको तलब पाउना साथ मैले आफ्नो जीवनलाई सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन् नि। भाइको लागि बाल भविष्य योजना, तपाई र आमाको रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, अनि मेरो भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिलो तलबले सबैको लागि एकैचोटि गर्न सम्भव नै भएन, त्यसैले अहिलेलाई आफ्नै जीवन सुरक्षित गरेर सुरु गरे।
1: ठिक गर्यो छोरी, आफैबाट सुरुवात गर्नुपर्छ। हाम्रो पालामा त यस्तो सचेतना नै थिएन, तर तिमीहरूको पुस्ताले त समय अनुसार स्मार्ट डिसिजनका साथ भविष्य सुनिश्चित गरी अघि बढ्न थालेछ।
2: बाबाको अनुभव र मेरो सचेतना मिलेर हाम्रो परिवार अझै सुरक्षित हुन्छ नि, हैन र बाबा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिँड्छ। थप जानकारीका लागि हाम्रा बिमा अभिकर्ता नजिकैको शाखा कार्यालय वा फोन 01597021 सम्पर्क राख्नुहोला।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

0: मम्मी गर्मी भाई के ची सो क्यों ना
1: क्यों ना आई ची सो उठाओ हॉटे
2: हॉटे गर्मी मनाया ट्रिक
1: रिफ्रेशमेंट पार्क न्यूट्रिशन मीट
2: ची सो हॉटे
3: माउंट अन्नपूर्णमा नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Master Shape Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बेसी मार्ग नदीपुर फोन 061-570-718 98463-32836 98562-22099
4: ओहो नासर बे कति छाबा डिजाइन बे मारेगा ना किनानी खनि तोला
5: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
4: ए नै छाबा मार दोकान पो मोना नै प्रेसलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे
5: हजुर किने झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिस्या वा चुवल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
4: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
5: समुदाय रवा ता क्रिवा जाल जाति क्रिवा छतैरा न त खैमा बिलन चन्न यामो
4: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
5: छतैरा त तान नि भिम्द
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
7: होम केयर सेवा होम केयर सेवा
8: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
7: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
7: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
7: सुत्केरी नवजात शिशुको हेरचाह
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह
7: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
8: डाक्टर ल्याब सेवा
7: औषधि डेलिभरी सेवा
8: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-9972 77
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
10: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
11: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9796141905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम शीतलहरीको।
1: भर्ना खुल्यो
2: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा एघारमा साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू जेन्डर विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था
2: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
1: सुविधा सम्पन्न कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला लाइब्रेरी आदि
2: फुटसल क्रिकेट भलिबल बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
1: निर्मला बराल संस्थापक आचार्य स्टेप बाई स्टेप मावि मासबार पोखरा फोन 061-571-476 98-560-24-216।
3: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
4: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार हुने समस्याहरू
4: हृदयघात
3: हाई ब्लड प्रेसर
4: हार्ट फेल
3: छातीको दुखाई तथा थकान
4: मुटुको भल्कमा समस्या
3: मुटुको बाथ रोग
4: हाई ट्राइग्लिसेराइडिटिजी
3: मुटुको धड्कनमा अनियमितता
4: हाई कोलेस्ट्रोल
3: पेसमेकर राखेको वा राख्नु पर्ने
4: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने
3: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श
5: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
3: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
4: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-2665-5384-834।
6: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ हले
7: गर्मीमा नयाँ
6: रिफ्रेसमेन्टमा न्युट्रिसन मिक्स
7: चिसो हले।

0: गरेको भए होइन, गरिहाल्नुहोस्। ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: मम्मी गर्मी भयो के, चिसो पिउन पिउन उठाउ
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
4: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
4: विशेषताहरू,
3: विषय विज्ञद्वारा अध्यापन गराइने,
4: अत्याधुनिक प्रयोगशाला,
3: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
2: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम।
5: अब आयो है राष्ट्रिय वाणिज्य बैंक लिमिट को सुव्यवस्था। अब घर में पठाउनुस पैसा,
6: हटाउनुस चिंता को अवस्था, राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति, तपाईको परिवारको खाँचो हामीले बुझ्यौं रीति,
5: सदरमुकाम गाउँगाउँमा छन्साका हरेक ठाउँमा, तपाईको पैसाको यात्रा हामीले देखाउने बाटो। राष्ट्रिय वाणिज्य बैंक लिमिट, विश्वास र गर्वको नातो।
6: राष्ट्रिय वाणिज्य बैंक, तपाईको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
0: विस्तृत जानकारीको लागि
2: 061-5673-361 98461-5144 98460-1796
0: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इङ्ग्लिस स्कूल स्ट्रीट नम्बर 5 पोखरा 9 नयाँ बजार।

0: फोन पॉइंट संग सधै रिवार्डेड।
1: त्रिवी शिक्षण अस्पताल टिचिंग हस्पिटल महाराजगंज काठमाडौं का वरिष्ठ सुगर थायराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगर को समस्या, गर्भकालीन मधुमेह, थायराइड हार्मोन को गड़बड़ी हुने, निसन्तानपन, महिनावारी गड़बड़ी, योनिच्छामा कमी हुने, महिला को शरीर में अनावश्यक रौं आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ़ने, उमेर अनुसार शरीर को उचाई नबढ़ी, उड़को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच प्रत्येक महीना को दोस्रो शनिवार अर्थात यही जेठ 9 गते शनिवार बिहान 9 बजे देखि दिउँसो 3 बजे सम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
2: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि डेवलपमेंट बैंक को पहल।
4: होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
4: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
4: सुत्केरी नवजात शिशु को हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिवर हेरचाहकर्ता, घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा,
3: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98560-9972।
6: खुट्टु खुट्टु पियो या सिपमा रमायो,
7: अब गर्दी लाइकी चीसो हले, चीसो हले।
8: गर्मी हैन, रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम चीसो हले को।
3: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
9: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: कोलगेट मैक्स पेस मिंत्रा भगाओ ताजगी जगाओ।
1: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0161 590 162 590 163।
3: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा, फोन 061 450 424, 98 0 84 46 525।
5: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
6: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
5: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
6: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ, तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
5: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
6: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
5: सम्पर्क मोबाइल 9560 19218, 9808 57710।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061 527 426 537 526।
8: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा। के तपाईँको शरीरमा गाठा गुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
9: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-8
10: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
11: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
10: उपचार हुने समस्याहरू
11: हृदयघात,
10: हाई ब्लड प्रेसर,
11: हार्ट फेल,
10: छातीको दुखाई तथा थकान,
11: मुटुको भल्भमा समस्या,
10: मुटुको बाथ रोग,
11: हाई ट्राइग्लिसेराइडिटिजी,
10: मुटुको धड्कनमा अनियमितता,
11: हाई कोलेस्ट्रोल,
10: पेसमेकर राखेको वा राख्नु पर्ने,
11: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
10: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
9: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
10: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
11: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।

0: मिठो सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेखसाइटमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6089, 452-715।
7: सुवर्ण अवसर।
8: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू
8: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेसन पश्चात दुखाइ कम हुने,
8: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
8: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-592-162, 592-163।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हा द्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौं।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: मम्मी गर्मी भयो के चिसो पिउना पिउनालाई चिसो उठाउ हर्ने
2: हर्ने गर्मीमा नयाँ ट्विस्ट
1: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
2: चिसो हर्ने
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्कमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834

0: कोलगेट मैक्स पे मिंत्रा भगाओ, ताजगी जगाओ।
1: रामुदाई परिवार लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
3: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
2: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
3: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
4: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9556019218 9008557710। होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा,
2: तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856099277।
5: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape a Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बैसी माग नदीपुर, फोन 061577718 9843 32836 9560220।
6: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा। के तपाईँको शरीरमा गाठा गुठी तथा स्त्री सम्बन्धी ब्रेस समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
7: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैराबाटन पालिखेचो। सम्पर्क 9834340329, 9808593121, 0165188771।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274256375।
10: हेलो
11: हजुर, नमस्कार।
10: हेलो
11: नमस्कार काका, सुन्नु भएन?
10: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरे पाइन।
11: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
10: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
11: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
10: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
11: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
10: अनि कति बेला बस्छन् त डाक्टर?
11: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
10: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 0164334340 4336640।
12: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
13: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
12: किन एएसी लाइट ब्रिक नै?
13: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
12: वाह, मैले खोजेको जस्तो रहेछ।
13: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ, फोन 0151935698, 9802345444।

माउन्ट अन्नपूर्णमा नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नसिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We see future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Future. Bharna Farm Bitaran Bhairheko Chha. Online application ko lagi hamro website www.mass.edu.np ma login garna sakine chha. For more details, Mount Annapurna Secondary School, Mass, Baisi Mag, Nadipur. फोन 061-577-718, 98463-32836, 98562-22099।

0: शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ, तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-0279।
2: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
3: शिखर इन्सुरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761025230।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमिल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार हुने समस्याहरू
5: हृदयघात,
2: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
2: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्कमा समस्या,
2: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
2: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
2: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
2: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
7: डिजिटल ठगीबाट बचौं।
8: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
7: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
8: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
9: मम्मी गर्मी भयो के चिसो पिउना
10: पिउनालाई चिसो उठाउ हरे
9: हरे गर्मीमा नयाँ ट्रिक
10: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
9: चिसो हरे।
11: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
12: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
11: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
12: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: होम केयर सेवा होम केयर सेवा
8: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
12: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
12: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
12: सुत्केरी नवजात शिशुको हेरचाह,
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
12: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
8: डाक्टर ल्याब सेवा,
12: औषधि डेलिभरी सेवा,
8: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061411777 मोबाइल 9857997।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061587266 553834।

0: बैंकबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: तपाईको शिक्षा हाम्रो जिम्मेवारी।
3: राष्ट्रिय वाणिज्य बैंकको साथ बनाऊ उज्जवल भविष्यको तयारी।
4: आवश्यक रकमका लागि सहज प्रक्रिया। राष्ट्रिय वाणिज्य बैंकमा रु 5 लाख देखि 1 करोड सम्मको पाउनुहोस् कर्जा सुविधा।
3: अब नलिनु चिन्ता, न कुनै डर।
2: शिक्षित बनी बनौ आत्मनिर्भर। शिक्षित बनी आमा बुबाको मुहार बनाउनुहोस् हँसिलो।
5: हामी छौ तपाईको साथ, बनाउन तपाईको आत्मबल बलियो।
2: राष्ट्रिय वाणिज्य बैंकको साथ पाउनुहोस् सजिलो सलुसन।
5: अब पढाइका लागि पैसाको नो टेन्सन।
2: शैक्षिक खर्च तथा शुल्क, हवाई टिकट, खाना, मसलन्द आदि खर्चको 80% गर्छ बैंकले कभर। निर्धक्क भएर गर्नु आफ्नो आमा बुबाको सपना साकार र सबै रहर।
3: समय बचत, प्रक्रिया सहज।
2: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम चिसोको।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई।
3: शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ।
2: रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: सल्लाहकार
5: सल्लाह तपाईँको मान्नु पर्ने। हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन। आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू
6: पायल, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेसन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061 590 162 590 163।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: यति बेला अपराह्नको 4 बजेको छ।
2: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
3: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 061-588-364-580-725।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: ए बुढा, हामीले लघु वित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
6: होइन, कसले भन्यो?
5: गाउँभरि हल्ला चलिरहेछ त।
6: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ। कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने त। एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघु वित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघु वित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आफ्नालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
5: कस्तो मन छ नि कुरा गर्यो बुढा, खोला तरेपछि लौरो बिर्सन त भएन नि। हामीले समयमै लघु वित्तको ऋण तिर्नुपर्छ।
6: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नु भन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
5: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ।
7: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
8: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
7: डिप्रोक्स लघु वित्तीय संस्था लिमिटेड।
9: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
10: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार हुने समस्याहरू
10: हृदयघात,
9: हाई ब्लड प्रेसर,
10: हार्ट फेल,
9: छातीको दुखाई तथा थकान,
10: मुटुको भल्कमा समस्या,
9: मुटुको बाथ रोग,
10: हाई ट्राइग्लिसेराइडिटिजी,
9: मुटुको धड्कनमा अनियमितता,
10: हाई कोलेस्ट्रोल,
9: पेसमेकर राखेको वा राख्नु पर्ने,
10: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
9: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
9: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
10: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5334-834-834।
11: मम्मी, गर्मी भयो के? चिसो पिउना पिउनालाई चिसो उठाउ हर्लिक्स। गर्मीमा नयाँ ट्विस्ट, रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स चिसो हरेक।
12: 93.4
13: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
14: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
13: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
14: अध्यापन हुने विषयहरू
13: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
14: विशेषताहरू
13: विषय विज्ञद्वारा अध्यापन गराइने
14: अत्याधुनिक प्रयोगशाला
13: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
15: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम शीतोहरीको।
1: डिजिटल ठगीबाट बचौं।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट बैंकको पहल।
3: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपालस नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इँटा राम्रो होला?
5: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
4: किन एएसी लाइट ब्रिक नै?
5: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तो रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-35-96, 98-012-35-444।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9956-0279-29।
3: हरेक

0: ಕಾಂಪೌಂಡ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ.
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला. काठमाण्डौमा दरबार मार्गैबाट काठमाण्डौ हेरौला. पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ.
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा. ल्यान्डमार्क होटल एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले. ल्यान्डमार्क होटल एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ. कन्ट्याक्ट 98513559928. विजिट www.landmarknepal.com.

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: भर्ना खुल्यो।
2: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083का लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11मा नयाँ भर्ना खुल्यो।
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
3: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी
3: विस्तृत जानकारीका लागि
2: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि फोन 061554915 5288770 98560209।

0: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-265-5534।
3: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।
5: गर्मी होइन, रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग, बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता, घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856992977।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
4: नेपालीको गौरव,
5: नेपालीको पहिचान,
4: पालिखे ढाका टोपी
5: जसले शिरको शोभा बढाउँछ।
4: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
6: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
4: पालिखे ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा, फोन 526483।
5: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
4: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
7: मम्मी गर्मी भयो के चिसो पिउन,
8: पिउनलाई चिसो उठाउ हले
7: हले। गर्मीमा नयाँ ट्रिक,
8: रिफ्रेशमेन्ट बार, न्युट्रिसन मिक्स,
7: चिसो हले।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम चिसोहरेको।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: सल्लाहकार
3: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
3: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड पोखरा। फोन 061-588-364-580-725।
4: मम्मी गर्मी भयो के चिसो पिउना पिउनालाई चिसो उठाउ हर्ने
5: हर्ने गर्मीमा नयाँ ट्विस्ट
4: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
5: चिसो हर्ने।
6: हेलो
7: हजुर नमस्कार।
6: हेलो
7: नमस्कार काका, सुन्नु भएन?
6: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
7: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
6: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
7: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
6: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
7: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा जिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
6: अनि कति बेला बस्छन् त डाक्टर?
7: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
6: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
1: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
8: मुटु संबंधी समस्या भएका बिरामीहरूका लागि सूचना।
9: तपाईको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत DM प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हा द्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
8: उपचार हुने समस्याहरू
9: हृदयघात,
8: हाई ब्लड प्रेसर,
9: हार्ट फेल,
8: छातीको दुखाई तथा थकान,
9: मुटुको भल्कमा समस्या,
8: मुटुको बाथ रोग,
9: हाई ट्राइग्लिसेराइडिटिजी,
8: मुटुको धड्कनमा अनियमितता,
9: हाई कोलेस्ट्रोल,
8: पेसमेकर राखेको वा राख्नुपर्ने,
9: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
8: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
8: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
9: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-2665-5384-834।
10: होम केयर सेवा, होम केयर सेवा,
0: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
10: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
10: हाम्रा सेवा हेरचाहहरू, वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
10: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
10: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
10: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2977।
11: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
12: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
11: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माबी नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
12: अध्यापन हुने विषयहरू
11: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
12: विशेषताहरू
11: विषय विज्ञद्वारा अध्यापन गराइने,
12: अत्याधुनिक प्रयोगशाला,
11: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
13: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा। के तपाईँको शरीरमा गाठागुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
14: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचो। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
15: घरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
16: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
15: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
16: शिखर इन्स्योरेन्सको सहकार्यमा
15: अस्पताल खर्च सहाराले गर्छ।
16: ई सेवा सबै सधैँ सँगै।
17: भर्ना खुल्यो।
10: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
17: हाम्रा विशेषताहरू जेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
10: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
17: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
10: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
17: निर्मला बराल संस्थापक आचार्य स्टेप बाई स्टेप मावि मासबार पोखरा, फोन 061-571-476, 98-560-24-216।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
10: विस्तृत जानकारीको लागि
2: 061-573-61-94-157-1144, 98-460-61-799।
10: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार।
2: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
18: सर्टिफिकेट इन डेन्टल साइन्स,
19: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
18: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
19: र डिप्लोमा इन फार्मेसीमा 3 कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने
10: हाम्रा विशेष
20: व्यवस्थाहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
19: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
3: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
19: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061 588 364 580 725।

0: बिमाको लाभ दि आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउ
1: मम्मी गर्मी भयो के चिसो पिउन पिउनलाई चिसो उठाउ हटे गर्मीमा नयाँ स्विच रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स चिसो हटे
2: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा दक्ष तथा दूरदर्शी व्यवस्थापन दक्ष तथा अनुभवी शिक्षकहरू उत्कृष्ट शैक्षिक नतिजा माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा फिल्ड भिजिट प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था We say future leaders, managers, hotel entrepreneurs, and IT personals. Join Must Shape a Future. Barnafaram Bitaran Bhairayeko Chha. Online application ko lagi hamro website www.mass.edu.np ma login garna sakine chha. For more details, Mount Annapurna Secondary School, Mass, Basi Mag, Nadipur. फोन 061-577-718 98463-32836 98562-22099

0: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
1: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, पुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
2: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
3: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
2: किन एएसी लाइट ब्रिक नै?
3: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
2: वाह, मैले खोजेको जस्तो रहेछ।
3: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98-012-35-444।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
5: मम्मी, गर्मी भयो के? चिसो पिउना पिउनालाई चिसो उठाउ हले
6: हले। गर्मीमा नयाँ ट्विस्ट,
5: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स चिसो हले।
7: माउन्ट अन्नपूर्णमा अभिनदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नसिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape a Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स, माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बैसी माग नदीपुर। फोन 01-5707-718-9743।

0: समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
0: हृदयघात,
1: हाई ब्लड प्रेसर,
0: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
0: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
0: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
0: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नुपर्ने,
0: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
0: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी, महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-834।
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
1: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
0: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर मा उपलब्ध छ
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856-027-29
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति स अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
3: क्या खतरा समाचार आइसक्यो
4: बाफ्रे
3: अब चाहिँ के हुने हो
5: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
3: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
5: तिमीलाई थाहा थिएन
3: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
3: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
6: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: ओहो नासर बे कति छ्याब डिजाइन बे मारेगन किन नि खनि तोला
10: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
9: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याब चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै त हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानरी बेल्ले छ्याब पोपिम ओछे
10: हजुर किमे झोको लाइनी मारे डिजाइन गहना चैदी मिसा वा चुबल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिखी चोकै यावै क्यार मोहै
9: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
10: तमुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा न त खैमा बिलन चन्नै यामो
9: तोई मिल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-585-8-15 98-565-35-8-15 प्रोप्राइटर दशरथ सुनार
10: छतैरा त तान नि भिम्द
11: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
2: घर होस् या अफिस होटल होसिया रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
1: होम केयर सेवा होम केयर सेवा
0: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
1: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
0: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
1: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
0: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
1: सुत्केरी नवजात शिशुको हेरचाह
0: क्यान्सर सर्जरी राहतकारी हेरचाह
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
0: डाक्टर ल्याब सेवा
1: औषधि डेलिभरी सेवा
0: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-89277
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
12: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
12: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
13: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ
14: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
13: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
14: साँच्चै हो र
13: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट MBBS फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
14: हो त
13: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरापाटन 4 पोखरा फोन 061-450-424 98084-46525

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
2: यसो बसी बियालो पनि हुन्छ डिएस मर्दी हिमाल रेनबो ट्राउटतिर माछा लिन जान लागेको
1: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
2: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
1: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
2: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
1: सम्पर्क मोबाइल 9856019218 9808557710
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 9852355928 विजिट www.landmarknepal.com

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ। हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: पोखरामा एकमात्र ईएमबीए कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0615746558577903। मौकाको फाइदा उठाउनुहोस्।
7: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5, नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटेको छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: थाहा छ थाहा छ, सल्लाहकार तेरे के हो चेर।
5: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

0: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला साँझको छ बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। कांग्रेसभित्र बढ़दो ध्रुवीकरणबीच गण्डकीमा वृहत्तर एकता भेला हुने, क्रियाशील सदस्यतामा असन्तोष थिए। विपक्षीकै विरोधका बीच संसदको नियमित कार्यवाही अघि बढ़्यो, प्रधानमन्त्री र सरकारलाई संसदप्रति उत्तरदायी बनाउन विपक्षीको माग। होल्डिङ सेन्टरको अनुगमनपछि सांसदहरूको आक्रोश, सुकुम्बासीलाई ढल मिसिएको पानी खुवाइएको दावी। कास्कीमा नदीजन्य पदार्थ उत्खननमा कड़ाई, मापदण्ड विपरीत कार्य रोक्न निर्देशन। महालेखा परीक्षक कार्यालयको प्रतिवेदन, गण्डकी प्रदेश प्रमुख समक्ष पेश, सरकारी निकायको खर्चमा वित्तीय अनुशासन कमजोर हुँदा बेरोजगारी। भारतमा कक्रोच जनता पार्टी भाइरल बन्दै, इन्स्टाग्राममा भाजपालाई उछिनियो। आफूमाथि आक्रमण भई नयाँ तरिकाले जवाफ दिने इरानको चेतावनी र साफ च्याम्पियनशीप खेल्न भारत जाने नेपाली महिला टोलीको विदाई। 42औं राष्ट्रिय टेबल टेनिस प्रतियोगिता जेठ 14 गतेदेखि हुने। अब समाचार विस्तारमा सुन्नुहोस्। नेपाली कांग्रेसभित्र नेतृत्व, क्रियाशील सदस्यता र आगामी महाधिवेशनको तयारीलाई लिएर आन्तरिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। यस्तो बेला गण्डकी प्रदेशमा सत्तात्तर समूहले नेपाली कांग्रेस वृहत्तर एकता र भावी कार्यदिशा नामक प्रदेश स्तरीय भेला आयोजना गर्ने भएको छ। भेलाबारे जानकारी दिन बिहिबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरिएको हो। जेठ 9 गते पोखराको न्यू रोड स्थित दीपसागर होटलमा भेला डाकिएको छ। विशेष महाधिवेशन मार्फत गगन थापा सभापति बनेपछि पार्टीभित्र पूर्व सभापति शेरबहादुर देउबा निकट समूहले समानान्तर राजनीतिक गतिविधि बढ़ाउँदैछन्। उक्त समूहले विभिन्न ठाउँमा सम्पर्क कार्यालय खोल्ने, समानान्तर संरचना निर्माण गर्ने तथा संगठनात्मक प्रभाव विस्तार गर्ने प्रयास गरिरहेको आरोप कांग्रेसभित्रै लाग्दै आएको छ। पत्रकार सम्मेलनमा कांग्रेस गण्डकी प्रदेश उपसभापति मेघलाल श्रेष्ठले पार्टीभित्र विचार र बहसको संस्कृति जोगाउन भेला आयोजना गरिएको दावी गर्नुभयो। उहाँले यो कुनै पार्टी फुटाउने अभियान नभए आगामी महाधिवेशन केन्द्रित वैचारिक छलफल भएको बताउनुभयो। उहाँका अनुसार कांग्रेसभित्र लामो समयदेखि नीति कार्यक्रम र रणनीतिबारे व्यापक बहस हुन नसकेको अवस्था छ। पार्टीभित्र विचारलाई जीवित राख्न र तलसम्म बहस पुर्याउन आवश्यक भएकाले भेला आयोजना गरिएको हो, उहाँले भन्नुभएको छ। अर्का नेता पुष्प अधिकारीले पनि कांग्रेसभित्र विचारको प्रतिस्पर्धा र वैचारिक बहसको पुरानो परम्परा रहेको उल्लेख गर्दै अहिलेको भेला त्यसैको निरन्तरता भएको बताउनुभयो। उहाँले नेपालको संविधान निर्माण प्रक्रियामा कांग्रेसको भूमिका स्मरण गर्दै तत्कालीन सभापति सुशील कोइराला र नेता कृष्णप्रसाद सिटौलाले दलहरूबीच सहमति निर्माणमा महत्वपूर्ण भूमिका खेलेको दावी गर्नुभयो। संविधान कुनै एक दलको दस्तावेज नभई सहमतिमा बनेको राजनैतिक दस्तावेज भएको उहाँको भनाइ थियो। बेलामा पूर्व केन्द्रीय सदस्य, प्रदेश समिति, जिल्ला सभापति, क्षेत्रीय सभापति, नगर सभापति तथा महासमिति सदस्यहरूलाई आह्वान गरिएको छ। यद्यपि बेलामा उपस्थित स्वतस्फूर्त रूपमा उपस्थित हुने भनिएको छ। कार्यक्रम खुल्ला सभा नभई बन्द सत्रका रूपमा सञ्चालन हुने र त्यहाँबाट पार्टी तथा मुलुकको वर्तमान अवस्थाबारे निष्कर्ष निकालिने उहाँले बताउनुभयो। पत्रकार सम्मेलनमा नेताहरूले क्रियाशील सदस्यता नवीकरण र अध्यावधिक प्रक्रियाप्रति पनि असन्तुष्टि जनाएका छन्। नेता अधिकारीले 15 महाधिवेशनका लागि एकपटक नवीकरण गरिसकेका सदस्यलाई पुनः नवीकरण गराउन खोजिएको भन्दै प्रश्न उठाउनुभयो। उहाँले प्रविधि मार्फत सदस्यता अध्यावधिक गर्ने अभियान अझै व्यवस्थित नभएको र नेतृत्वबीच सहमति अभावको कारण विवाद बढ़ेको टिप्पणी गर्नुभयो। उहाँले नेतृत्व तहबीच सहमति हुन नसके कांग्रेसभित्र थप विभाजन र संकट उत्पन्न हुन सक्ने चेतावनी पनि दिनुभयो। अधिकारीले वर्तमान सरकारको कार्यशैलीप्रति पनि प्रश्न उठाउनुभयो। उहाँले नेपालभित्र विदेशी प्रभाव बढ़दै गएको, संवेदनशील क्षेत्रमा विदेशी कम्पनीको पहुँच विस्तार भएको तथा सरकारको भूमिकाप्रति शंका पैदा भएको दावी गर्नुभयो। भेलामा यस्तै विषयमा छलफल हुने उहाँको भनाइ थियो। उहाँले सगरमाथा क्षेत्रमा विदेशी कम्पनीको गतिविधि, चोभार र बीरगंज क्षेत्रमा अमेरिकी कम्पनीको डाटा सेन्टर स्थापना सम्बन्धी निर्णय जस्ता विषय उठाउँदै सरकारको नीति र व्यवहारबीच विरोधाभास रहेको टिप्पणी गर्नुभयो। अधिकारीले कांग्रेसभित्र एकता कायम हुन नसके मुलुकमा अनपेक्षित राजनैतिक दुर्घटना हुन सक्ने चेतावनी समेत दिनुभयो। उहाँले राष्ट्रिय शक्ति, लोकतान्त्रिक शक्तिहरू र अन्य दलबीच समन्वय गर्न सक्ने क्षमता कांग्रेससँग मात्र रहेको दावी गर्दै त्यसका लागि पहिले पार्टीभित्रै एकता आवश्यक रहेको बताउनुभयो। कांग्रेसभित्र पछिल्लो समय संस्थापन र इतर समूहबीच देखिएको टकराव अब प्रदेश तहसम्म संगठित रूपमा प्रकट हुन थालेको संकेत गण्डकीको यो भेलाले दिएको छ। विपक्षी दलहरूको अवरोधका बीच सभामुख डोलप्रसाद आर्यले प्रतिनिधि सभाको नियमित कार्यवाही अगाडि बढ़ाउनु भएको छ। आजको पहिलो बैठकमा विपक्षी दलहरूले अवरोध गरेपछि 15 मिनट स्थगित गर्नुभएका सभामुख आर्यले प्रधानमन्त्रीलाई भेटेर फर्किएपछि विपक्षी दलको विरोधकै बीच सदन अघि बढ़ाउनुभयो।
विपक्षी दलहरूले संसदमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनको उपस्थिति माग गरेर बेल घेराउ गरेका हुन्। अवरोधकै बीच प्रधानमन्त्री शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले निर्वाचन सम्बन्धी अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभयो। यो प्रस्ताव बहुमतले स्वीकृत भएको छ। यस्तै बैठकले मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत भएको घोषणा गरेको छ। प्रधानमन्त्री र सरकारलाई संसदप्रति उत्तरदायी बनाउन माग गर्दै प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तत्काल सञ्चालन गर्न विपक्षीको आग्रह छ। सरकारले विधि र नीति विपरीत काम गरेकोले आफूहरूले विरोधमा बैठक अवरूद्ध गर्न बाध्य भएको नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले बताउनु भएको छ। उहाँले प्रतिनिधि सेवा नियमावली 2079 नियम 56 उद्धृत गर्दै हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको लागि समय निर्धारण गरिनुपर्ने व्यवस्था अनिवार्य रहेको उल्लेख गर्नुभयो। विपक्षी दलहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी तीव्र बनाएका छन्। यसअगाडि सरकारको नीति तथा कार्यक्रमको छलफल र जवाफ दिने क्रममै प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान लिएका दलहरूले त्यस यताका बैठकमा प्रधानमन्त्रीको खोजी गरिरहेका हुन्। आजको बैठकमा पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाह संसदमा आएर जवाफ दिनुपर्नेमा जोड़ दिँदै जवाफ नदिने भए राजीनामा दिनुपर्ने बताउनु भएको थियो। कास्की जिल्लामा नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन संकलन र व्यवस्थापनलाई थप व्यवस्थित बनाउन जिल्ला अनुगमन समितिले विभिन्न निर्णय गर्दै स्थानीय तहलाई कड़ाईका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाद्र पौडेलको अध्यक्षतामा बसेको नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठकले ढुङ्गा गिटी बालुवा उत्खनन तथा ओसारपसार कार्य स्वीकृति वातावरणीय अध्ययन र प्रचलित कानून अनुसार मात्रै गर्नुपर्ने निर्णय गरेको जिल्ला अनुगमन समितिका सदस्य सचिव नवराज बरालले जानकारी दिनुभएको छ। बैठकले अवैध उत्खनन संकलन तथा अनधिकृत ओसार प्रसार पूर्ण रूपमा नियन्त्रण गर्न प्रहरी परिचालन गरी कड़ाईका साथ निगरानी गर्नुपर्ने जनाएको छ। नदी खोला वन क्षेत्र खेतीयोग्य जमीन तथा विपद जोखिम क्षेत्रलाई असर नपर्ने गरी मात्रै उत्खनन गर्नुपर्ने तथा वातावरणीय विनाश हुने गतिविधि रोक्नुपर्ने निर्णय पनि गरिएको छ। समितिले स्थानीय तहलाई नदीजन्य वस्तुको उत्खनन बिहान 8 बजेदेखि बेलुका 6 बजेसम्म मात्र सञ्चालन गर्न तथा समयसीमा उल्लंघन भएमा अनुगमन गरी रोक लगाउन निर्देशन दिएको छ। उत्खननबाट प्राप्त राजस्व सुनिश्चित गर्न वास्तविक कारोबार अनुसार मात्रै बिल बिजक जारी गर्न र कारोबार बिना बिल बिजक जारी गर्न रोक लगाउने निर्णय पनि गरिएको छ। बैठकले गाउँपालिका तथा नगरपालिकाले स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदन अनुसार तोकिएको स्थान र परिमाणमा मात्रै उत्खनन तथा संकलन गर्नुपर्ने, स्वीकृत मात्राभन्दा बढ़ी उत्खनन भए नभएको नियमित अनुगमन गरी अभिलेख राख्नुपर्ने उल्लेख गरेको छ। उत्खनन तथा ढुवानीको दैनिक अभिलेख राख्न पनि स्थानीय तहलाई भनिएको छ। त्यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट फेवाताल जलाधार क्षेत्रमा कानून विपरीत ढुङ्गा गिटी बालुवा तथा माटो उत्खनन र ओसारपसार रोक्न निर्देशन आएकाले यस्ता गतिविधि पूर्ण रूपमा नियन्त्रण गरी कानूनी कार्यवाही अगाडि बढ़ाउन समितिले जनाएको छ। समितिले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा संकलन कार्य आगामी 18 गतेदेखि भदौ मसान्तसम्म रोक लगाइएको जानकारी सर्वसाधारण समस्या संचार माध्यम मार्फत पुर्याउन पनि स्थानीय तहलाई आग्रह गरेको छ। जिल्ला अनुगमन समितिका संयोजक समेत रहनुभएका जीशेष कास्की प्रमुख लीलाद्र पौडेलको अध्यक्षतामा बसेको बैठकमा कास्कीका प्रमुख जिल्लाधिकारी रुद्रा देवी शर्मासहित जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, वन कार्यालय, आन्तरिक राजस्व कार्यालय तथा कास्कीका स्थानीय तहका प्रतिनिधिको सहभागिता रहेको कास्कीका जिल्ला समन्वय अधिकारी समेत रहनुभएका सदस्य सचिव बरालले जानकारी दिनुभएको छ। महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेश प्रमुख डिलेराज भट्ट समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ। महालेखा परीक्षकको कार्यालयका नायब महालेखा परीक्षक श्यामप्रसाद भण्डारीले बिहिबार आर्थिक वर्ष 81-82 को 8 वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्ट समक्ष पेश गर्नुभएको छ। प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले आर्थिक अनुशासन नै सुशासनको जग रहेको बताउनुभयो। उहाँले राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन अपरिहार्य रहेकोमा जोड़ दिँदै बेरोजु बढ़नु सुशासनको लागि चुनौती रहेको उल्लेख गर्नुभयो। आर्थिक अनुशासन कायम गर्न राज्यका तीनै तह जिम्मेवार हुनुपर्छ, कर्मचारीहरू जवाफदेही बन्नुपर्दछ, सार्वजनिक सम्पत्तिको क्षतिको वर्तमान अवस्थामा मितव्ययितातर्फ पनि उत्तिकै ध्यान दिनुपर्नेछ, प्रदेश प्रमुख भट्टले भन्नुभयो। उहाँले महालेखा परीक्षक कार्यालयले आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्व कायम गराउन सशक्त भूमिका निर्वाह गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो। सार्वजनिक सम्पत्तिको सदुपयोगमा सम्बन्धित निकायलाई थप सजग गराउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो। नायब लेखा महापरीक्षक भण्डारीले वित्तीय प्रशासन र आर्थिक अनुशासनलाई सबल बनाउन अनुगमन मूल्यांकन जिम्मेवारी र जवाफदेहिता पालना गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले प्रदेश सभाको लेखा समितिमा प्रतिवेदन उप समयमा नै छलफल गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशनको अपेक्षा पनि गर्नुभयो। कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयका सचिव विजय राणा लगायत सहभागी रहनु भएको थियो। प्रतिवेदनमा सरकारी निकायको खर्चमा वित्तीय अनुशासन कमजोर हुँदा बेरोजगारी वृद्धि भएको समेत उल्लेख गरिएको छ। आर्थिक प्रशासन चुस्त पारदर्शी र
उत्तरदायी बनाउन प्रदेश सरकार तथा मातहतका निकायले सुधारात्मक कदम चाल्नुपर्नेमा जोड़ दिएको छ। नेपालको संविधानको धारा 294 उपधारा 3 बमोजिम संवैधानिक निकायले प्रत्येक प्रदेशको काम कार्यवाहीको सम्बन्धमा अलग अलग प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ। लेखा परीक्षण ऐन 2075 दफा 19 उपदफा 4 महालेखा परीक्षकले वार्षिक प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्ने व्यवस्था छ र उपदफा 5 उक्त प्रतिवेदन मुख्यमन्त्री मार्फत प्रदेश सभामा पेश हुने उल्लेख छ। महालेखा परीक्षकको कार्यालयका अनुसार आर्थिक वर्ष 81-82 गण्डकी प्रदेश मातहतका 159 मन्त्रालय तथा निकाय र 21 समिति तथा अन्य संस्थातर्फ कुल 41,45,81,32,000 लेखा परीक्षण गरिएको छ। यसमध्ये 59,50,19,000 बेरुजू पाइएको छ। यो आर्थिक वर्षसम्म अध्यावधिक बेरुजू 2,83,38,95,000 रहेको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 अनुपूर्ण हाइलाइट्स। अनुपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाइ तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-263-553-834।
3: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
6: फोन 061-590-162-590-163।
7: भर्ना खुल्यो।
8: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू जेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
8: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
7: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
8: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
7: निर्मला बराल, संस्थापक आचार्य, स्टेप बाई स्टेप मावि मासबार पोखरा। फोन 061-571-476-9560-24-216।
9: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
10: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
11: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
10: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
11: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
6: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0615674558 577903 मौकाको फाइदा उठाउनुहोस्

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। राष्ट्रिय सभाका सांसदहरूले सरकारले काठमाडौँको सुकुम्बासी बस्तीबाट हटाइएका नागरिकलाई अमानवीय ढंगले होल्डिङ सेन्टरमा राखेको आरोप लगाएका छन्। बिहिबार बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको संयुक्त बैठकमा सांसदहरूले विस्थापित नागरिकलाई न्यूनतम व्यवस्था समेत नगरी राखिएको आरोप लगाएका हुन्। दुवै समितिले नागार्जुनको इचंगुमा रहेको होल्डिङ सेन्टरको अनुगमन गरेको थियो। अनुगमनका क्रममा विस्थापित परिवारको अवस्था दयनीय देखिएको सांसदहरूको भनाइरहेको छ। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले नयाँ पदाधिकारी चयन गरेको छ। संसदीय दलका नेता खगराज अधिकारीले बिहिबार विधान अनुसार उपनेता, प्रमुख सचेतक र सचेतक नियुक्त गर्नुभएको हो। एमाले दलको उपनेतामा लीलबहादुर थापालाई जिम्मेवारी दिएको छ। यसै गरी प्रमुख सचेतकमा देवका पहाड़ी र सचेतकमा भक्तबहादुर कुँवर नियुक्त हुनुभएको छ। यस अगाडि सचेतक रहनुभएको पहाड़ीलाई एमाले प्रमुख सचेतकको जिम्मेवारी सुम्पिएको हो। नेकपा एमाले व्यवसायी मीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने प्रस्ताव गरेको छ। आज बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गुरूङले दिनुभएको 10 रोपनी 14 आना जग्गा र शिलान्यास समेत गरिएको घर निर्माण प्रस्तावलाई धन्यवादसहित फिर्ता गर्ने कार्यसूची पेश गर्नुभएको छ। 2081 सालको असोजमा गुरूङले एमालेलाई जग्गा दान दिँदै घर बनाइदिने बताउनुभएको थियो, जसले पार्टीमा ठूलो विवाद सिर्जना गरेको थियो। अब एमाले बल्खुमा रहेको आफ्नै जग्गामा भवन बनाउने तयारी थालेको छ र नयाँ भवन नबनुन्जेल भाड़ामा घर खोज्ने प्रस्ताव पनि बैठकमा राखिएको छ। 2072 साल वैशाखको भूकम्पले एमाले मुख्यालय भत्काएपछि पार्टी भाड़ाकै घरमा बस्दै आएको छ। यसैबीच एमाले केन्द्रीय सदस्यहरूलाई महत्वपूर्ण जिम्मेवारी दिने तयारी गरेको छ। भोलिको सचिवालय बैठकबाट पारित हुने प्रस्ताव अनुसार प्रदीप गेवालीलाई विदेश मामिला विभाग, भानुभक्त ढकाललाई संगठन विभाग, विशाल भट्टराईलाई जनसंगठन समन्वय संयन्त्र र शेरबहादुर तामाङलाई स्कूल विभागको जिम्मेवारी दिने प्रस्ताव छ। यस्तै क्षितिज थेपेलाई राष्ट्रिय युवा संघको इन्चार्ज, रश्मि आचार्यलाई अनराशिबीको इन्चार्ज, नीरज आचार्यलाई निर्वाचन विभाग प्रमुख र सूर्य पाठकलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिने प्रस्ताव रहेको छ। कास्कीको माधी गाउँपालिकाको वडा नम्बर 1 सञ्चालन गर्दै आएको घुम्ती सेवा लगायतका कार्यक्रमहरू पहुँच योग्यसँगै प्रभावकारी बन्दै गएका छन्। नागरिकले पाउने सेवालाई सकेसम्म सहज र प्रभावकारी होस् भन्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको माधी 1 का वडा अध्यक्ष देवीजङ गुरूङले जानकारी दिनुभएको छ। भौगोलिक विकटता समेतलाई दृष्टिगत गर्दै वडाका स्थानीयलाई सेवाको सहज पहुँच उपलब्ध गराउन सञ्चालन गरिएको घुम्ती सेवाले स्थानीयवासीहरू लाभान्वित बनिरहेका छन्। वडाले प्रत्येक दुई दुई महिनामा पोखरा र खिलाङमा घुम्ती सेवा सञ्चालन गर्दै नागरिकलाई सहज रूपमा सेवा प्रदान गरिरहेको उहाँले बताउनु भएको छ। वडाले सामाजिक सुरक्षा भत्तालाई बैंकसँग समन्वय गरी नियमित रूपमा खिलाङ गाउँमा पुगेर वितरण गर्ने व्यवस्था मिलाएको उल्लेख गर्दै उहाँले यसबाट ज्येष्ठ नागरिक तथा सेवाग्राहीलाई धेरै सहज भएको बताउनुभयो। वडाबाट 650 जना भन्दा बढ़ी नागरिकले सामाजिक सुरक्षा भत्ता लिइरहेका छन्। वडाले ज्येष्ठ नागरिकलाई लक्षित गरी सिक्लेस स्वास्थ्य चौकीसँग समन्वय गरी ज्येष्ठ नागरिकहरूको लागि नियमित भेटघाट तथा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ भने बालबालिकाको स्वास्थ्य पोषण र सकारात्मक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष स्वस्थ बच्चा प्रतियोगिता कार्यक्रम सञ्चालन गरेको छ। हिजो बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 12.36 अंकले घटेर 2742.11 बिन्दुमा झरेको छ। आज म्युचुअल फण्ड र व्यापार समूह बाहेक सबै समूहको सूचक घटेका छन्। आज नेप्सी घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 3 अर्ब 82 करोड़को कारोबार भएकोमा आज 348 वटा कम्पनीको 89,55,000 कित्ता शेयर 3 अर्ब 89 करोड़ रूपियाँमा किनबेच भएको छ। भारतमा कक्रोच जनता पार्टी सीजेपी अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ। व्यङ्ग्यात्मक शैलीमा शुरू भएको यो डिजिटल राजनीतिक आन्दोलनले केही दिनमै हजारौं युवालाई आकर्षित गरिरहेको छ। सीजेपीले आफ्नो पार्टीमा 1,00,000 जना भन्दा धेरै सदस्य बनिसकेको दावी गरेको छ। सीजेपीलाई सामाजिक सञ्जालमा पछ्याउने लहर चलेको छ। स्थापना भएको 5 दिनमै कक्रोच जनता पार्टी सीजेपीले विश्वकै ठूलो भनिएको भारतीय जनता पार्टी भाजपालाई इन्स्टाग्राममा फलोअर्सको संख्यामा उछिनेको छ। सत्तारूढ़ भाजपाको 87 लाख फलोअर्स रहँदा सीजेपीले यो समाचार तयार पार्दासम्म 1,31,00,000 भन्दा धेरै फलोअर्स बनाइसकेको छ। यो पार्टीका संस्थापक बोस्टन विश्वविद्यालयमा जनसम्पर्क पढ़िरहेका 30 वर्षीय विद्यार्थी अभिजित दीपक हुनुहुन्छ। भारतीय प्रधान न्यायाधीश सूर्यकान्तको अभिव्यक्तिपछि कक्रोच जनता पार्टी सीजेपीको चर्चा भइरहेको हो। गएको मे 15 अदालतको सुनवाईका क्रममा सूर्यकान्तले बेरोजगार युवा र सामाजिक सञ्जालमा सक्रियहरूलाई कक्रोच अर्थात साङ्लो र परजीवीसँग तुलना गर्नुभएको थियो।
अमेरिकाले आफूमाथि आक्रमण गरे त्यसको जवाफ नयाँ तरिकाले दिने इरानले चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार कुनै पनि अन्य देशको लहरमा आएर आफूमाथि आक्रमण गरे नयाँ हतियार र रणनीति प्रयोग गर्ने इरानको चेतावनी छ। इरानी सेनाका प्रवक्ता मोहम्मद अकरमिनियाले इजरायली जालमा फँसेर नयाँ कार्यवाही हुन्छ भने त्यसको जवाफ नयाँ उपकरण र नयाँ तरिकाहरूका साथ दिने चेतावनी दिनुभएको छ। केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू शान्ति सम्झौताको सम्भावनालाई जीवित राख्न चाहेको भन्दै इरानमाथि तत्काल आक्रमण नगर्ने बताउनु भएको थियो। ट्रम्पको यो अभिव्यक्तिपछि तनाव कम हुने अपेक्षा गरिएको थियो, तर इरानको यो नयाँ चेतावनीले परिस्थितिलाई पुनः गम्भीर बनाएको छ। सात महिला च्याम्पियनशीप खेल्न भारत जाने नेपाली राष्ट्रिय टोलीको विदाई भएको छ। सिंहदरबारमा आज कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले टोलीलाई विदाई गरेका हुन्। विदाई कार्यक्रममा मन्त्री पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाड़ीको सम्मानको लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो। उहाँले खेलाड़ीहरूको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो। मन्त्री पोखरेलले नेपाली महिला फुटबल टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनको प्रशंसा गर्नुभयो। उपलब्ध सीमित स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै खेल क्षेत्रको विकास र खेलाड़ीको वृत्ति विकासमा सरकार सधैं प्रयत्नशील रहने उहाँको भनाइ छ। आउँदो सोमबार जेठ 11 गतेदेखि भारतको गोवामा शुरू हुने साफ महिला च्याम्पियनशीपमा नेपाल समूह एमा छ। यो समूहमा नेपालसँगै भूटान र श्रीलंका छन्। समूह बीमा साबिक विजेता बंगलादेश, भारत र मालदिव्स रहेका छन्। नेपालले समूह चरणको पहिलो खेलमा जेठ 11 गते भूटानसँग र दोस्रो अन्तिम खेलमा जेठ 17 गते श्रीलंकासँग खेल्नेछ। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ 23 गते हुनेछ। प्रतियोगिताको लागि गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा नेपाली टोली घोषणा भएको छ। अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा 42 राष्ट्रिय टेबल टेनिस प्रतियोगिता जेठ 14 गतेदेखि हुने भएको छ। प्रतियोगितामा सिनियर, जुनियर र क्याडेटमा गरी 11 प्रतिस्पर्धामा खेल हुने आयोजक संघका अध्यक्ष विजेन्द्र बहादुर अमालले बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको छ। सिनियरमा पुरूष, महिला, सिंगल्स, डबल्स र टीम तथा मिक्स डबल्समा खेल हुनेछ। जुनियर यू 19 तथा क्याडेट यू 15 बोयज गर्ल्स सिंगल्समा प्रतिस्पर्धा हुनेछ। जुनियर खेलाड़ीले सिनियरबाट सिक्ने अवसर पाउन् भन्ने उद्देश्यले जुनियर र क्याडेटको प्रतिस्पर्धा पनि राष्ट्रिय प्रतियोगिताकै दौरान गर्न लागि टेबल टेनिसका मुख्य प्रशिक्षक मोहन दास बासुकलाले बताउनुभएको छ। प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली नेपाल प्रहरी, नेपाल आर्मी, एफसीएफ गरी 10 टीमको सहभागिता रहनेछ। प्रत्येक टीमबाट 10 दरले 100 खेलाड़ी सहभागी हुने मुख्य प्रशिक्षक बासुकलाले जानकारी दिनुभएको छ। त्यसबाहेक सिनियरको पुरूष महिलामा शीर्ष 8 स्थानमा रहेका खेलाड़ीले तहगत छनौट बिनै सोझै प्रतियोगितामा सहभागी हुन पाउने प्रावधान रहेको आयोजकले जनाएका छन्। 10 टीमबाट 100 र शीर्ष 8 स्थानमा रहेका पुरूष महिला गरी 16 सेट जम्मा 116 खेलाड़ी सहभागी हुनेछन्। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। कांग्रेसभित्र बढ़दो ध्रुवीकरणबीच गण्डकीमा बृहत्तर एकता भेला हुने, क्रियाशील सदस्यतामा असन्तुष्टि। विपक्षीको विरोधकै बीच संसदको नियमित कार्यवाही अघि बढ़्यो, प्रधानमन्त्री र सरकारलाई संसदप्रति उत्तरदायी बनाउन विपक्षीको माग। होल्डिङ सेन्टरको अनुगमनपछि सांसदहरूको आक्रोश, सुकुम्बासीलाई ढल मिसिएको पानी खुवाइएको दावी। कास्कीमा नदीजन्य पदार्थ उत्खननमा कड़ाई, मापदण्ड विपरीत कार्य रोक्न निर्देशन। महालेखा परीक्षक कार्यालयको प्रतिवेदन, गण्डकी प्रदेश प्रमुख समक्ष पेश, सरकारी निकायको खर्चमा वित्तीय अनुशासन कमजोर हुँदा बेरोजगारी वृद्धि। भारतमा कक्रोच जनता पार्टी भाइरल बन्दै, इन्स्टाग्राममा भाजपालाई उछिनियो, आफूमाथि आक्रमण भए नयाँ तरिकाले जवाफ दिने इरानको चेतावनी, र साफ च्याम्पियनशीप खेल्न भारत जाने नेपाली महिला टोलीको विदाई। 42 राष्ट्रिय टेबल टेनिस प्रतियोगिता जेठ 14 गतेदेखि हुने। हवस् त, साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: भर्ना खुल्यो।
1: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्टेप बाई स्टेप मावि मासपार पोखरामा कक्षा 11 साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट विषयमा नयाँ भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू जेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था,
1: अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन हुँदै आएको
0: सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी आदि,
1: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र टेबल टेनिस आदि खेलको व्यवस्था।
0: निर्मला बराल संस्थापक प्राचार्य स्टेप बाई स्टेप मावि मासबार पोखरा। फोन 061-571-4976-98-560-24-216।
2: डिजिटल ठगीबाट बचौ।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
5: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
5: अध्यापन हुने विषयहरू
4: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
5: विशेषताहरू
4: विषय विज्ञद्वारा अध्यापन गराइने
5: अत्याधुनिक प्रयोगशाला
4: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444-543-333।

0: बीपी कोइराला मेमोरियल कैंसर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवन का वरिष्ठ कैंसर रोग विशेषज्ञ अब पोखरा मा के तपाई को शरीर में गाठा गुठी तथा स्त्री संबंधी ब्रेस्ट समस्या तथा पाठेघर संबंधी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ महिला संबंधी भइराख्ने लगातार समस्या को समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ
1: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434032929 98028 59321 061 581 71।
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
3: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था
2: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट

0: म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
0: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय
1: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
0: विस्तृत जानकारीको लागि
1: लिटिल स्टेप मावि पोखरा 8 सिमलचौर फोन 061-5527-96 र 57-50-13
2: गरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
4: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
8: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
9: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
10: माउन्ट अन्नपूर्णमा अभि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमाविमा नयाँ शैक्षिक सत्र 2083का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We serve future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. Bharna Farm bitaran bhairheko cha. Online application ko lagi hamro website www.mass.edu.np ma login garna sakinecha. For more details, Mount Annapurna Secondary School, Mas, Baisi Mag, Nadipur. फोन 061-577-718, 98-63-32-836, 98-560-22-09।
11: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
1: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
11: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
12: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछापुसे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
13: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
12: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
13: सम्पर्क मोबाइल 9855919218 9808557710
14: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
15: हाम्रा सेवाहरू
14: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
15: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
14: मृगौला तथा मूत्र रोग युरो सर्जरी
15: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
14: न्युरो सर्जरी सेवा
15: बाल रोग
14: नाक कान तथा घाँटी रोग
15: मानसिक तथा स्नायु रोग
14: प्रसूति तथा स्त्री रोग
15: छाला यौन तथा कुष्ठ रोग
14: नेत्र रोग
15: दाँत तथा मुख रोग
14: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन मासिक नियमित खोप सेवा
15: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
14: सुविधा सम्पन्न आईसीयू सेवा
15: डिजिटल एक्सरे
14: सिटी स्क्यान सेवा
15: भिडियो एक्सरे इको कार्डियोग्राफी
14: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
15: फिजियोथेरापी युरोफ्लोमेट्री
14: केमोथेरापी
15: सुरक्षित गर्भपतन सेवा
14: होल बडी चेकअप हेल्थ प्याकेज
15: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
14: फोन 061-572-648-579
16: भर्ना खुल्यो
17: सिटी भिटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ इन्फर्मेसन टेक्नोलोजी होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो
16: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ
12: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
16: आधुनिक भौतिक पूर्वाधार
12: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
16: उत्कृष्ट ल्याब तथा लाइब्रेरी
12: विस्तृत जानकारीका लागि
18: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि फोन 061-550-491-528-877 9856020059
19: हेलो
20: हजुर नमस्कार
19: हेलो
20: नमस्कार काका सुन्नु भएन
19: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
20: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
19: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
20: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
19: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
20: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
19: अनि कति बेला बस्नुहुन्छ डाक्टर
20: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए त डाक्टरलाई देखाउनुहोस्
19: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
12: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
18: फ्रिस्टाइल आइवेफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
21: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
18: किन आत्तिनु पर्यो? फिस्टल अस्पतालमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
21: साँच्चै हो र?
18: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाजुपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
21: हो त?
18: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
0: अब पढाइ हुनु पर्छ फरक, भविष्य चाहिन्छ पक्का।
2: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर।
0: आउनुहोस्, तपाईहरुको सपना हामी पूरा गर्छौं। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखराबार माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्। आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
2: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ। त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एन्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ। हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी। फोन 061-576-105। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता।
22: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
23: थाहा छ,
24: सल्लाहकार के रे क्या बच्चे।
23: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
22: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
25: ए लौ न लौ लौ, चट्याङ पर्न आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
26: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
27: हो र?
26: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
27: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
26: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
27: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
26: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
28: नेपाल सरकार, विज्ञापन बोर्ड।
29: कुमुदिनी होम्स माविमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
30: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावि गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
29: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
30: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
29: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
30: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
29: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
30: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
29: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
30: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन। फोन 061-571-809-574-997।
31: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
30: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
3: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
3: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
3: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
30: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
3: एक्सेलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364-580-725।
31: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू
30: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने।
1: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने।
30: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने।
1: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था
30: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड। प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर। फोन 061-570-291, मोबाइल 98460-42010।
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
30: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय, व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित GEF गेफ सेकेन्डरी इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
5: विस्तृत जानकारीको लागि
30: 061-576-3161-97461-44, 98460-61796।
5: संस्थापक प्राचार्य GEF गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9 नयाँ बजार।
6: इट्स न्यू गैलेक्सी टाइम।
7: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू गैलेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
6: संस्थाका विशेषताहरू
7: गण्डकी प्रदेशमै 2019 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
6: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम
7: साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू
6: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता
7: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट ओर्ट फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
6: पढाइ तथा खेलकुदमा जुहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था
7: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा फोन 061-570-210-585-307 बी द ग्यालेक्सियन्स फिल द डिफरेन्स डेडिकेटेड टु एकेडेमी एक्सलेन्स सिन्स 1994
8: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: ओहो एसी त पास गरियो अब अगाडि के पढ्ने होला कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जाहिर खान सजिलो होस्
11: किन नहुनु तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि
10: ए कृषि पढेर सरकारी जागिर पाइन्छ र
11: किन नपाइनु डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ
10: ओहो भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ
11: एकदमै राम्रो सिटीभिटीको आङ्गिक शिक्षाले हो दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ
10: वाह सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर म त आजै बुझ्न जान्छु सम्पर्क नम्बर कति होला
11: टिपी राख त 98410-68091 वा 98560-80460 कलेज कास्कीको ढिकुर पोखरीमा छ हिँड हिँड आजै गएर बुझौ अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार
13: ओहो नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरा वासीको लागि अफर नै अफर ल्याएको छ नि
14: के ल्याएर अफर
13: सुन न अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 MBPS वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक वाइफाई 6 र एक्सेस पोइन्टको सुविधा
14: ए अनि त्यो नयाँ एनटी एप बाटे सबै प्याकेज दिन मिल्ने पनि त भनेको छ नि होइन
13: हो त अझै कार्यालय पुगेर खिची फेसबुकमा सेयर गरे क्लिक सेयर एन्ड विनबाट आकर्षक उपहार पनि जित्न सकिने अनि 22 सरकारी विद्यालयमा त एआई र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ रे
14: वाह प्रविधि पनि शिक्षा पनि र उपहार पनि
13: नेपाल टेलिकमको 22 वार्षिक उत्सवको विशेष अवसर हामी सँगै जोडिनुहोस् डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्
15: नेपाल टेलिकम राष्ट्रको संचार
16: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको
17: टाइम चेक
24: यति बेला साँझको 7 बजेको छ
32: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
33: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: গুগল বাৎসল্য পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-0611
1: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको यस फिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
2: विशेषज्ञ सेवाहरू
1: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलसिस सेवा, आँखा तथा दात रोग, पेट छाती तथा मुटु रोग,
2: डायबिटीज, थायराइड तथा अन्य हर्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मनोरोग,
1: हाड जोड्नी, मेरुदण्ड तथा बाथ रोग, नाक कान घाटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, सादा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
2: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
1: फिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली, पोखरा 4 गैरापाटन, फोन 061-577-553-578-969।
2: होम केयर सेवा, होम केयर सेवा,
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-97।
3: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
4: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
3: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जामिर बरु मेरो ब्यागमा गएर आइहालम।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 98-560-48-082, 98-461-48-082।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
6: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
7: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।
4: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
4: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
9: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स, नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
10: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
11: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
10: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
11: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
10: 24 घण्टा इमर्जेन्सी सेवा,
11: सम्पूर्ण ओपीडी सेवा,
10: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
11: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
10: रेटिना सम्बन्धी जाँच एवं उपचार,
11: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
10: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
11: आँखा छर्केको सिधा पार्ने सर्जरी,
10: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
11: लेजर सर्जरी सम्बन्धी सेवा,
10: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
11: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
10: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
11: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
10: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
11: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
12: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
10: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
11: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
9: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स, नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
13: एउटा हामीले लघुवित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
14: होइन, कसले भन्यो?
13: ल, गाउँभरि हल्ला चलिरहेछ त।
14: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ? कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने त? एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघुवित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघुवित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आफ्नालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
13: कस्तो मन छाने कुरा गर्यो बुढा, खोला तरेपछि लौर बिर्सन त भएन नि। हामीले समयमै लघुवित्तको ऋण तिर्नुपर्छ।
14: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
13: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ।
15: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
16: आजको बचत भोलिको भविष्य, तपाईको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
17: डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, पुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028593121, 061581.
4: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
5: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
4: नेपाल आदिवासी जनजाति महासंघ।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
5: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
9: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, SEE र NEB बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सिट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
10: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
11: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
10: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल माबी नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
11: अध्यापन हुने विषयहरू
10: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
11: विशेषताहरू
10: विषय विज्ञद्वारा अध्यापन गराइने
11: अत्याधुनिक प्रयोगशाला
10: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।

0: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ। अब पोखरामा के तपाईँको शरीरमा गाँठा गुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
1: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरा पाटन, पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
2: भर्ना खुल्यो।
3: नयाँ व्यवस्थापनमा पोखराकै दक्ष तथा अनुभवी अध्यापकहरूद्वारा अध्यापन गराउने पोखराकै अग्रणी शैक्षिक संस्था।
2: सम्पूर्ण शैक्षिक तथा खेलकुदका पूर्वाधार रहेको सुविधा सम्पन्न यस लिटिल स्टेप मावि पोखरा 8 सिमल चौरमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा नयाँ भर्ना खुल्यो।
3: हाम्रा विशेषताहरू 44 वर्षको गर्विलो इतिहास रहेको
2: शान्त वातावरणमा अवस्थित सुविधा सम्पन्न विद्यालय,
3: गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको।
2: विस्तृत जानकारीको लागि
3: लिटिल स्टेप मावि पोखरा 8 सिमल चौर, फोन 061-557-96 र 57-50-13।
4: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
4: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
5: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
6: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We see future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बैसी माग नदीपुर, फोन 061-570-718, 98463-32836, 98562-2099।
7: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
8: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
7: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
8: शिखर इन्सुरेन्सको सहकार्यमा
7: अस्पताल खर्च सहाराले गर्छ।
8: ई सेवा सबै सधैँ सँगै।

0: ಹಾರ್ಮೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: भर्ना खुल्यो
2: चिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 का लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो.
1: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ.
3: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
1: आधुनिक भौतिक पूर्वाधार,
3: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
1: उत्कृष्ट ल्याब तथा लाइब्रेरी.
3: विस्तृत जानकारीका लागि
2: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि. फोन 061-550-491-528-877 98-560-20-059. फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ.
4: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु.
4: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
4: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ. फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा. फोन 061-450-424, 98-084-46-525.
5: सुवर्ण अवसर.
6: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ.
5: उपचार हुने रोगहरू
6: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
7: खुट्टाको रगतको नसा सम्बन्धी
6: भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी.
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने. सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यु रोड पोखरा.
1: फोन 061-590-162, 590-163.
8: अब पढाइ हुनुपर्छ फरक, भविष्य चाहिन्छ पक्का.
9: हाम्रो लक्ष्य ठुलो छ, डाक्टर, इन्जिनियर, डिजाइनर वा आर्टिस्ट अनि बैंक म्यानेजर.
8: आउनुहोस्, तपाईहरूको सपना हामी पूरा गर्छौं. हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानीमा कक्षा 11 भर्ना हुनुहोस्, आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्.
9: पढाइ हुने विषयहरू साइन्स अन्तर्गत बायोलोजी, कम्प्युटर, म्याथमेटिक्स र सोसल स्टडिजको पनि व्यवस्था छ. त्यस्तै होटल म्यानेजमेन्ट अन्तर्गत होटल म्यानेजमेन्ट र टुरिज्म एन्ड माउन्टेनरिङ, फाइन आर्ट्स अन्तर्गत चित्रकला र मूर्तिकला लगायत म्यानेजमेन्ट विषयहरूमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
8: हामी सपना पूरा गर्ने मात्र होइन, सफल बनाउने बाटो देखाउँछौ. हिल पोइन्ट सेकेन्डरी स्कुल पोखरा 12 माटेपानी. फोन 061-577-105. गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता.
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा. फोन नम्बर 061-527-426, 537-526.

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611।
1: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
1: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
1: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
2: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
4: सर्टिफिकेट इन डेन्टल साइन्स,
5: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
4: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
5: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
4: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
5: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन,
6: फारम वितरण धमाधम भइरहेको छ। फारम वितरणको अन्तिम मिति यही जेठ 13 गते बुधबारसम्म। सिट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहोला।
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिने
5: कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
4: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण

0: 8364 5825 7525।
1: कुमुदिनी होम्स माबीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
2: गण्डकी प्रदेशको 11 जिल्ला र लुम्बिनी प्रदेशको पाल्पा र गुल्मी जिल्लाका विद्यार्थी सहित 13 जिल्लाका विद्यार्थीहरू अध्ययनरत गण्डकी प्रदेशकै एक उत्कृष्ट एवं गौरवशाली विद्यालय कुमुदिनी होम्स मावी गैरापाटन पोखरामा कक्षा 11 साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट संकायमा भर्ना खुल्यो।
1: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
2: विगतका वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
1: साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्टको छुट्टा छुट्टै भवन,
2: उत्कृष्ट साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट,
1: गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था।
2: यस विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीहरू पोखरा विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ विषयमा टपर हुन सफल भएका छन्।
1: पुनश्च अभिभावक तथा विद्यार्थीहरूलाई भर्ना हुन आउनु भन्दा पहिला विद्यालय र वातावरण बारे अवलोकनको लागि स्वागत छ।
2: विस्तृत जानकारीका लागि सम्पर्क कुमुदिनी होम्स मावि पोखरा 4 गैरापाटन, फोन 061-571-809-574-997।
3: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
4: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
3: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
4: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
3: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
4: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
3: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
5: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस 5, नेपालस नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्रीटी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रीटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-027-29।
2: आजको आवश्यकता नारीलाई प्राविधिक र व्यावसायिक शिक्षाको नाराका साथ विक्रम सम्बत 2014 सालदेखि निरन्तर छात्र शिक्षाका लागि समर्पित।

0: गण्डकी प्रदेशकै एकमात्र सामुदायिक विद्यालय श्री कन्या माध्यमिक विद्यालय पोखरामा शैक्षिक सत्र 2083 का लागि होटल म्यानेजमेन्ट, ब्युटिसियन, हेयर ड्रेसिङ लगायतका व्यवस्थापन शिक्षा तथा मानविक विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष, योग्य एवं अनुभवी जनशक्तिद्वारा नेपाली र अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
1: मर्यादित तथा सुरक्षित वातावरणमा प्राविधिक र व्यावसायिक विषयहरूका कक्षाहरू सञ्चालन गरिने,
2: नेतृत्व विकास, स्वास्थ्य, बैंकिङ तथा सामाजिक चेतनाका कार्यक्रमहरू साथै विद्यार्थी परामर्श कार्यक्रमहरू सञ्चालन गरिने,
1: खेलकुद क्षेत्र भ्रमण, शैक्षिक भ्रमण तथा सहशैक्षिक क्रियाकलापको व्यवस्था,
2: छात्राको लागि मात्र भएकाले जीवन उपयोगी शिक्षाका साथै सर्वसुलभ शिक्षा र व्यावसायिक शिक्षामा जोड, प्रधान अध्यापक श्री कन्या माध्यमिक विद्यालय पोखरा 3 नदीपुर, फोन 061-570-291, मोबाइल 98-462-42-010।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौ, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: Admission are open.
7: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admission forms are available at this school. For more details,
6: phone 061-576-361, mobile 98461-57144.
7: Contact school administration, GEF Secondary School. Education for enlightenment.
8: हजुर, सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
9: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: इट्स न्यू गैलेक्सी टाइम।
1: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू गैलेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुल्ला भइरहेको छ।
0: संस्थाका विशेषताहरू
1: गण्डकी प्रदेशमै 2019 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रतर्फ सर्वोत्कृष्ट
0: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापको सन्तुलित संगम
1: साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू
0: इसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता
1: स्पेल बी कन्टेस्ट लगायतका विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता प्रोजेक्ट ओर्ट फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
0: पढाइ तथा खेलकुदमा जुहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था
1: विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा फोन 061-57210-585-307 बी द ग्यालेक्सियन्स फिल द डिफरेन्स डेडिकेटेड टु एकेडेमिक एक्सलेन्स सिन्स 1994
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
3: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
3: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513559928 विजिट www.landmarknepal.com
4: सुवर्ण अवसर
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
4: उपचार हुने रोगहरू
5: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार
6: खुट्टाको रगतको नसा सम्बन्धी
5: भेरिकोस भेन्सको उपचार
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
4: अपरेसन पश्चात दुखाइ कम हुने
6: उपचार गरेपछि छिटो निको हुने
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
6: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
0: फोन 061-590-162-590-163
7: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्

0: मम्मी गर्मी भयो के छि सोपियो न
1: पिउ न लाइ चिसो उठाउ हले
2: हले गर्मी मनाया छै
1: रिफ्रेशमेन्ट बा न्यूट्रिशन नीड
2: चिसो हले
3: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
4: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
3: नेपाल आदिवासी जनजाति महासंघ।
5: ओहो, एसी त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्।
6: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
5: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
6: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
5: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
6: एकदमै राम्रो, सिटिभिटीको आङ्गिक शिक्षालय हो। दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
5: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
6: टिपी राख त 9840068091 वा 9850608460। कलेज कास्कीको ढिकुर पोखरीमा छ। हिँड हिँड, आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
7: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
8: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार हुने समस्याहरू
8: हृदय घात,
7: हाई ब्लड प्रेसर,
8: हार्ट फेल,
7: छातीको दुखाई तथा थकान,
8: मुटुको भल्भमा समस्या,
7: मुटुको बाथ रोग,
8: हाई ट्राइग्लिसेराइडिटिजी,
7: मुटुको धड्कनमा अनियमितता,
8: हाई कोलेस्ट्रोल,
7: पेसमेकर राखेको वा राख्नु पर्ने,
8: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
7: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
9: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
7: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
8: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-34।
10: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
11: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन् मिठो हुन्छ।
10: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
11: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
12: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
13: हेलो,
14: हजुर नमस्कार।
13: हेलो
14: नमस्कार काका, सुन्नु भएन?
13: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
14: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
13: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
14: ओ, यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
13: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
14: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
13: अनि कति बेला बस्छन् त डाक्टर?
14: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाट डाक्टरलाई देखाउनुहोस्।
13: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
15: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
16: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
3: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुसे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
2: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
3: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
4: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9856019218 9008857710।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
8: थाहा छ थाहा छ, सल्लाहकार के बच्चे
9: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
7: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
10: होम केयर सेवा, होम केयर सेवा।
11: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
10: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
11: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
10: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
11: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
10: सुत्केरी नवजात शिशुको हेरचाह,
11: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
10: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
11: डाक्टर ल्याब सेवा,
10: औषधि डेलिभरी सेवा,
11: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9856-99-2 77।

0: कोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
1: बाजे देखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
2: टाइम चेक
3: यति बेला रातिको 8 बजेको छ
4: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
6: 93.4 त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा उपचार हुने समस्याहरू सुगरको समस्या गर्भकालीन मधुमेह थाइराइड हार्मोनको गडबडी हुने निसन्तानपन महिनावारी गडबडी योनिच्छामा कमी हुने महिलाको शरीरमा अनावश्यक रौँ आउने कम उमेरमै प्रेसर मोटोपन कोलेस्ट्रोल बढ्ने उमेर अनुसार शरीरको उचाइ नबढी कुड्को हुने वा धेरै अग्लो हुने बिरामी जाँच प्रत्येक महिनाको दोस्रो शनिबार अर्थात् यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434032929 98028959 061 581

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79 सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।
2: माउन्ट अन्नपूर्णमा नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्णमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। We say future leaders, managers, hotel entrepreneurs and IT personnels. Join Must Shape Your Future. भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.mass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल मास बेसी माग नदीपुर, फोन 061-570-718, 98463-32836, 98562-229।

0: डिजिटल ठगीबाट बचौं।
1: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
0: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
1: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल।
2: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज। न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट। सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
4: बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल तथा एनपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर चितवनका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ अब पोखरामा। के तपाईँको शरीरमा गाँठागुठी तथा स्त्री सम्बन्धी ब्रेस्ट समस्या तथा पाठेघर सम्बन्धी समस्या लगातार भइराख्ने र औषधि प्रयोग गरिराखे पनि निको नहुने र क्यान्सर भएर औषधि सेवन गरिराख्नु भएको छ? महिला सम्बन्धी भइराख्ने लगातार समस्याको समाधान र सही उपचार गराई ढुक्क रहनको लागि वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर समीर शर्मा पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहुन अनुरोध गरिन्छ।
5: डाक्टर आउने मिति यही जेठ 9 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: सिटी भेटीबाट मान्यता प्राप्त डिप्लोमा लेभल कोर्स जस्तै सिभिल इन्जिनियरिङ, इन्फर्मेसन टेक्नोलोजी, होटल म्यानेजमेन्ट विषयमा नयाँ शैक्षिक सत्र 2083 लागि पोखरा युनाइटेड एकाडेमीमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
7: आवश्यक शैक्षिक योग्यता एसईमा कम्तीमा 1.6 GPA ल्याएको हुनुपर्नेछ।
8: हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरणमा अध्यापन गराइने
7: आधुनिक भौतिक पूर्वाधार,
8: विद्यार्थीलाई प्रतिष्ठित होटलको सहकार्यमा प्रशिक्षण गराइने
7: उत्कृष्ट ल्याब तथा लाइब्रेरी।
8: विस्तृत जानकारीका लागि
9: पोखरा युनाइटेड एकाडेमी स्कुल अफ साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट, पोखरा 12 भद्रकाली मार्ग गण्डकी हस्पिटल चोकदेखि 300 मिटर अगाडि। फोन 061-550-491-528-877-98-560-2059।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ರಿಫ್ರೆಶ್ಮೆಂಟ್ ಸಂಗ್ ನ್ಯೂಟ್ರಿಷನ್ ದಿನ ಆಯೋ ಮೌಸಮ್
2: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
3: लो किन नि के भो सन्चो भएन
2: हैन यतिकै जानै मन लागेन
3: यतिकै पनि हुन्छ
2: मैले साइन्सको कन्ठे गर्न सकिन सरले कुट्नुहुन्छ
3: ए कुरा त्यस्तो पो ल हेड म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
4: नमस्ते कति कामले पाल्नु भयो
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
4: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
2: हस् म्याडम
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: ओहो, एसी त पास गरियो, अब अगाडि के पढ्ने होला? कतै यस्तो विषय छैन भने जुन पढ्दा सरकारी जागिर खान सजिलो होस्?
2: किन नहुनु, तिमीले अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युटको बारेमा सुनेकी छैनौ? त्यहाँ त आईएससीएजी प्लान्ट र एनिमल साइन्समा भर्ना खुलिसक्यो नि।
1: ए, कृषि पढेर सरकारी जागिर पाइन्छ र?
2: किन नपाइनु, डिप्लोमा इन एग्रिकल्चर सिद्ध्याउने बित्तिकै तिमी लोकसेवा आयोगको परीक्षा दिएर सरकारी सेवामा प्राविधिक सहायक वा नायब प्राविधिक सहायक जस्ता पदमा प्रवेश गर्न सक्छौ। अहिले त झन् हरेक स्थानीय तहमा कृषि र पशु प्राविधिकको ठूलो माग छ।
1: ओहो, भनेपछि यो त भविष्य सुरक्षित गर्ने बाटो पो रहेछ। पढाइ र प्रयोगत्मक अभ्यास चाहिँ कस्तो छ नि त्यहाँ?
2: एकदमै राम्रो, सिटिभिटीको आङ्गिक शिक्षालय हो। दक्ष प्रशिक्षकहरू र अत्याधुनिक ल्याबको सुविधा पनि छ। फिल्डमै गएर प्रयोगत्मक अभ्यास गराइने भएकोले लोकसेवा आयोगको तयारी गर्दा पनि धेरै सजिलो हुन्छ।
1: वाह, सरकारी जागिर र आफ्नै देशमा केही गर्ने अवसर, म त आजै बुझ्न जान्छु। सम्पर्क नम्बर कति होला?
2: टिपी राख त, 9814106091 वा 9855608460। कलेज कास्कीको ढिकुर पोखरीमा छ। हिँड हिँड, आजै गएर बुझौ। अन्नपूर्ण पोलिटेक्निक इन्स्टिच्युट, सरकारी सेवा र समृद्ध कृषिको बलियो आधार।
3: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165746558577903। मौकाको फाइदा उठाउनुहोस्।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: हेलो,
6: हजुर नमस्कार।
5: हेलो,
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
5: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्छन् त डाक्टर?
6: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
5: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
7: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
8: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
3: सर्टिफिकेट इन डेन्टल साइन्स,
9: Certificate in Medical Lab Technology.
10: Certificate in Diagnostic Radiography.
9: Ra Diploma in Pharmacy ma 3 barshe karyakram ma anubhavi pradhyapak dwara swastha shanta evam maitripurna vatavaran ma adhyapan garaine.
10: Hamra visheshta haru adhunik pravidhi bata sanchalit upakaran sahit ko prayogshala.
9: Kam shulka ma sahajai padhna ra pravidhik janashakti ko utpadan.
11: Farm vitaran dhamadam bhairaheko cha. Farm vitaran ko antim miti ehi jeth 13 गते बुधवार सम्म सीट सीमित भएकोले समयमै भर्ना भई आफ्नो सीट सुरक्षित राख्नु होला।
8: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
9: एक्सेलेन्स इन टेक्निकल एजुकेशन कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस न्यू रोड पोखरा फोन 061 588 364 580 725।

0: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560 81 331, 97614 11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना,
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड़कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
0: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
4: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
4: खै के गर्ने गर्ने दिदी,
5: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
8: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
8: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो,
10: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
9: विस्तृत जानकारीको लागि
10: 061-576-3161-94-1-44, 98-460-1-799।
9: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार।
8: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास
11: गति सहपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
12: दैनिक 1 रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
11: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
13: हाम्रा सेवाहरू
11: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
13: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
11: मृगौला तथा मूत्र रोग युरो सर्जरी
13: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
11: न्युरो सर्जरी सेवा
13: बाल रोग
11: नाक कान तथा घाँटी रोग
13: मानसिक तथा स्नायु रोग
11: प्रसूति तथा स्त्री रोग
13: छाला यौन तथा कुष्ठ रोग
11: नेत्र रोग
13: दाँत तथा मुख रोग
11: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन मासिक नियमित खोप सेवा
13: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
11: सुविधा सम्पन्न आईसीयू सेवा
13: डिजिटल एक्सरे
11: सिटी स्क्यान सेवा
13: भिडियो एक्सरे इको कार्डियोग्राफी
11: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
13: फिजियोथेरापी युरोफ्लोमेट्री
11: केमोथेरापी
13: सुरक्षित गर्भपतन सेवा
11: होल बडी चेकअप हेल्थ प्याकेज
13: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
11: फोन 061-572-648 572-849
14: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है
15: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउँ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
14: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
15: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
6: नेपाल सरकार विज्ञापन बोर्ड
16: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
17: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन् आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ
18: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ
17: नेपाल आदिवासी जनजाति महासंघ
19: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
20: के भयो के को हल्ला खल्ला हो यो के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
21: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
22: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
21: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानीले न दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
20: हो त है हामीले त ध्यानै नदिएको
21: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
23: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
24: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
25: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
24: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-76044
25: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
2: सल्लाहकार
3: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
7: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6989, 452-715।
8: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
9: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो यार। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
8: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
9: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 98560-48082, 98461-48082।

त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, पुड्को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच प्रत्येक महिनाको दोस्रो

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: इजी इजी इजी ई सेवा नै इजी, बुकिङ गर्न, सिट छान्न, टिकट काट्न इजी, न लाइन बस्नु पर्ने न त कुर्नै पर्ने, मोबाइलमै टिकट डिजिटल नै मिल्ने, माइक्रोबस वा हायस सबै आफ्नो चोइस, अब जानै पर्दैन टिकट काउन्टर, बस टिकट काट्न ई सेवा नै बेटर, अब झन्झट लिनै पर्दैन, ई सेवाबाटै सजिलै बसको टिकट काटी ढुक्कसँग यात्रा गर्नुहोस्, बस टिकट अब सजिलै ई सेवाबाटै, ई सेवा सबै सधैँ सँगै।
2: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
3: रेडियो अन्नपूर्ण 93.4।

0: बीबीसी नेपाली सेवाको साझापखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा संसदमा प्रधानमन्त्रीको खोजी, विपक्षीको अवरोधका माझ सभामुखद्वारा प्रक्रिया चालू,
1: संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु, धन्यवाद।
0: के अब विपक्षीहरूले यही विषयमा अवरोध जारी राख्लान्?
2: हाम्रो विरोध गर्ने कुनै पनि संसदीय प्रक्रियालाई अवरुद्ध गर्ने, संसद पनि अवरुद्ध होस् भन्ने कारण।
0: अनि हिरासतमा दुर्व्यवहार खेपेका गाजा अभियान कर्मीहरूलाई गिज्याएका इजरायली मन्त्रीको चौतर्फी निन्दा। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। विद्रोहीहरूको नियन्त्रणमा रहेको पूर्वी कंगोको साउथ किबु प्रान्तमा पहिलो इबोला संक्रमण पुष्टि भएको छ। M23 सशस्त्र समूहका प्रवक्ताले प्रान्तीय राजधानी बुकाबुमा संक्रमण देखिएको बताएका छन्। परीक्षणको नतिजा आउनु अघि नै संक्रमित 28 वर्षका व्यक्तिको मृत्यु भएको थियो। उक्त क्षेत्रमा आपतकालीन सहायताका लागि जान असुरक्षित हुने र सशस्त्र विद्रोही समूह आफैले संक्रमण नियन्त्रणमा लिन नसक्ने चिन्ता व्यक्त भएका छन्। अधिकारीहरूका अनुसार हालसम्म 159 जना भन्दा धेरैको मृत्यु भएको छ भने संक्रमित हुनेहरूको संख्या 600 नागेको छ। नैरोबीबाट बीबीसी संवाददाता रिचर्ड कागो भन्छन्, नयाँ संक्रमण पुष्टि भएसँगै इबोलाको प्रकोप केन्द्रबिन्दु इतोरी प्रान्तभन्दा टाढासम्म पनि फैलिरहेको चिन्ता बढ़ाएको छ। हिरासतमा रहेका प्यालेस्टाइन पक्षधर अभियान कर्मीहरूलाई दुर्व्यवहार गरिएको, तनावपूर्ण अवस्थामा राखिएको र मन्त्री पुगेर गिज्याएको भिडियोका कारण इजरायलका राष्ट्रिय सुरक्षा मन्त्रीप्रति 20 भन्दा धेरै देशले निन्दा गरेका छन्। मन्त्री इतमार बेन गभीरले आफै उक्त भिडियो पोस्ट गरेका थिए। इटलीले मानवाधिकार उल्लंघन गरेको भन्दै ती मन्त्रीमाथि प्रतिबन्ध लगाउन युरोपेली संघसँग माग गरेको छ। इरान र अमेरिका बीचको शान्ति वार्तामा मध्यस्थता गरिरहेको पाकिस्तानका सेना प्रमुख आज तेहरान पुग्न लागेको विवरण आएका छन्। इरानी सरकारी संचार माध्यमहरूले असीम मुनिरले इरानका उच्च अधिकारीहरूसँग वार्ता र परामर्श अघि बढ़ाउने उल्लेख गरेको छ। पाकिस्तानी आन्तरिक मामिला मन्त्री मार्फत हिजो प्राप्त भएको पछिल्लो अमेरिकी प्रस्ताव अध्ययन भइरहेको इरानी विदेश मन्त्रालयले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतामा सहमतिका लागि आफूले अझै केही दिन इरानलाई पर्खने बताएका छन्। हिजो 270 जना भन्दा धेरै सगरमाथाको चुचुरोमा पुग्दा एकै दिनमा सबैभन्दा धेरै मानिसले विश्वको सर्वोच्च शिखर आरोहण गरेको नयाँ कीर्तिमान बनेको छ। यसअघि नेपालतर्फबाट 223 जनाले आरोहण गरेको अभिलेख छ। सगरमाथा आधार शिविर स्थित पर्यटन विभागको सम्पर्क कार्यालयका अनुसार यो वर्षको वसन्त ऋतुको आरोहण याम शुरू भए यता हालसम्म 600 जनाले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। र भारतमा व्यङ्ग्यात्मक रूपमा थालनी भएको ककरोच जनता पार्टीले इन्स्टाग्राममा 1,47,00,000 फलोअर बटुलेको छ। भारतका प्रधान न्यायाधीश सूर्यकान्तले पत्रकारिता र अभियानमा लागेका बेरोजगार युवाहरूलाई सांगला र परजीवीसँग तुलना गरेको आरोपपछि व्यङ्ग्यका लागि अनलाइनमा यो पार्टी बनाइएको थियो। सूर्यकान्तले पछि आफूले नक्कली डिग्रीधारीलाई मात्रै भन्न खोजेको प्रष्टीकरण दिएका थिए। चर्चामा रहेको यो पार्टीमा आबद्ध हुन अल्छी, बेरोजगार र इन्टरनेटको कुलतमा फँसेको हुनुपर्ने भनिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा प्रश्नोत्तरमा भाग लिनुपर्ने भन्दै आज विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेका छन्। प्रधानमन्त्री नियुक्त भएदेखि नै प्रतिनिधि सभालाई सम्बोधन नगरेको भनेर विपक्षी सांसदहरूले प्रधानमन्त्रीको निरन्तर आलोचना गरिरहेका छन्। सत्तापक्षले चाहिँ नियमानुसार प्रधानमन्त्रीले जिम्मेवारी दिएको मन्त्रीले उनको तर्फबाट बोलिरहेको भनेका छन्। अवरूद्ध बैठक केही बेर स्थगन गरेर सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई भेटे पश्चात बसेको बैठकमा विपक्षीहरूले नाराबाजी र वेल घेराउ गरेका थिए। एक रिपोर्ट।
4: माननीय मन्त्रीज्यू अगाडि बढ्नुहोस्।
1: सामान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु, धन्यवाद।
0: केही बेर स्थगन भएपछि बसेको बैठकमा सभामुख अर्यालले विपक्षीहरूको घेराउ तथा नाराबाजीका बीच विधेयकका प्रक्रिया सम्बन्धी कार्यवाही अगाडि बढाएका थिए। यही दिन यता नियमित जस्तो देखिएको दृश्य आज पनि प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै दोहोरियो। शुरूमै श्रम संस्कृति पार्टीका प्रमुख हर्क साम्पाङले प्रधानमन्त्रीसँग आफूले केही सोध्न चाहेको भन्दै उनको उपस्थितिको माग गरे।
5: म प्रश्न गर्न चाहन्छु हाम्रो प्रधानमन्त्रीज्यूलाई, सभामुख ज्यू मार्फत म प्रश्न गर्न चाहन्छु, उहाँ यो पार्लियामेन्टको मेम्बर हो कि होइन? यो देशमा पार्लियामेन्ट छ कि छैन? हामी सबैजनाले लोकतन्त्र, यो संसदको गरिमालाई हामीले जोगाइराख्नुपर्छ कि पर्दैन, कर्तव्य पूरा गर्नुपर्छ कि पर्दैन? यदि उहाँ आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरि राम्रो।
0: नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले त प्रधानमन्त्रीको संसदप्रति अपनत्वमाथि नै प्रश्न उठेको बताए।
6: उहाँ स्वयं आफू यो संसदको अङ्ग हो कि होइन सभामुखजी, मैले चाहिँ थाहा पाएको छैन। उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसदको नै अभिन्न अङ्ग हो, त्यतातिर पनि म ध्यान आकर्षण गर्न चाहन्छु।
0: उनीहरूले उठाएको विषयमा त्यसपछि लगभग सबै विपक्षी दलका सांसदहरूले समर्थन मात्र जनाएनन्। आजको संसदको कार्यसूचीमा रहेको प्रधानमन्त्रीका तर्फबाट कानून मन्त्रीले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न लाग्दा उभिएरै विरोध प्रकट गरे। प्रतिनिधि सभाको विद्यमान नियमावली अनुसार प्रधानमन्त्रीले अनिवार्य रूपमा प्रत्यक्ष प्रश्नोत्तरमा भाग लिन संसद आउनुपर्ने नेकपा एमालेका सांसद ऐन महरले बताए।
7: प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको 7 गते भित्रको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ, अनिवार्य विषय हो। त्यसैले आज चेत महिनाको 7 गते भइसक्यो, शून्य समय पनि सक्यो, आकस्मिक समय पनि सक्यो, विशेष समय पनि सक्यो, प्रधानमन्त्रीज्यूको अत्तपत्तो भएन।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले सत्तापक्षका सांसदको सुनवाईका निम्ति पनि प्रधानमन्त्री उपस्थित हुन जरूरी रहेको बताइन्।
8: सदनमा प्रश्नोत्तर कार्यक्रममा प्रश्न 15 जनाले सोध्न पाइन्छ प्रधानमन्त्रीज्यूलाई महिनाको एकपटक। त्यो 15 जना प्रतिपक्ष मात्रै होइन, सत्तापक्षको प्रश्नहरू पनि हुन सक्छ। सदन छल्दै गर्दा प्रतिपक्षलाई मात्रै छलेको होइन, उहाँले सत्तापक्षका प्रश्नलाई र सरकारको विषयलाई पनि छलेको हो।
0: तर सत्तापक्षका सांसद अशोक चौधरीले प्रधानमन्त्रीका तर्फबाट जवाफ दिन अरू मन्त्री खटाइएको औँल्याए।
9: सामान्य प्रधानमन्त्रीज्यूले कानून न्याय तथा संसदीय मामला मन्त्रीज्यूलाई जिम्मेवार तोकेर पठाइसकेको छ र हाम्रो कार्यसूची अनुसार यहाँ सभामुखको यो प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय गर्ने अधिकार यसको दफा 50(4) पनि उल्लेख गरेको छ।
0: आजै सभामुख अर्यालले प्रधानमन्त्रीलाई भेटेपछि प्रतिनिधि सभाका दलहरूका प्रमुख सचेतक तथा सचेतकहरूसँग त्यसबारे कुराकानी गरेका थिए। यसै सिलसिलामा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरलाई हामीले सम्पर्क गरी प्रधानमन्त्रीले के जवाफ दिएको भनेर सभामुखले तपाईँहरूलाई जानकारी दिए भनेर सोधेका छौं।
2: उहाँको खास सभामुखजीको ठोस जवाफ थिएन त्यसमा। उहाँको प्रधानमन्त्री मेरो भेटघाट भयो, मैले उहाँको सबै गतिविधि र यहाँका विषयमा यहाँका बारेमा उहाँलाई जानकारी गराए। तर म जुन आउँछु भनेर भन्नुभयो, तर कहिले आउने विषयमा त्यो पनि कस्तो भन्नुभयो, छिटै आउनु मात्रै भन्नुभयो। अनि हामीले भन्यौँ कि 5 वर्षलाई छिटै आउने भन्ने त्यसो होइन होला, अर्को सभा नियम सदन चल्दै गएर महिनाको पहिलो अठाइस आउनुपर्छ भन्ने छ होइन, यो नियम अनुसार जानुपर्ने होला। त्यसरी एक दिन आउँछु यसचोटि आउँछु भन्ने कुराले कहाँ हुन्छ, कहिले आउने के गर्ने? आज बरु चाहिँ त्यो उहाँको प्रश्नोत्तरको समय राखेर जाउँ, प्रश्नोत्तरका लागि प्रश्नहरू पनि लिने कुरा हुन्छ त्यो पनि गरौँ भनेको सभामुखी यसमा मनमा लिनु पऱ्यो। उहाँ कन्फ्युजन हुनुहुन्थ्यो हातमा लाग्छ, प्रधानमन्त्रीले उहाँलाई त्यति चाहिँ सकारात्मक जवाब दिएन जस्तो लाग्छ मलाई।
10: अब जुन डाक्नु भएको छ मङ्गलबार अर्को बैठक होइन, त्यो बैठकमा पनि तपाईँहरूले चाहिँ विरोध यसै गरी गर्नुहुन्छ आज जस्तो?
2: हाम्रो विरोध गर्ने कुनै पनि रहर होइन, हामी संसदीय प्रक्रियालाई अवरुद्ध गर्ने, संसद पनि अवरुद्ध होस् भन्ने चाहँदैन। हामी संसद सुधार होस्, जनताको आवाजहरू, जनताको समस्याहरू चाहिँ बुलन्द हुन्, सरकारलाई जवाब दिए गरौँ, संविधान र लोकतन्त्रलाई चाहिँ कार्यान्वयन गरौँ, जनताका चाहिँ समस्याहरूलाई चाहिँ समाधान गर्दै जाउँ, त्यसका लागि संसद निर्णय हुन जरुरी छ भन्ने कुरामा हामी सचेत छौँ र यसप्रति हामी पूर्ण जिम्मेवार पनि छौँ।
10: अब सत्तापक्षीहरूको चाहिँ भनाइ के छ भने प्रधानमन्त्रीको तर्फबाट जिम्मेवार मन्त्रीहरूलाई जवाफ दिन खटाइएकै छ, यो हुँदाखेरि प्रधानमन्त्री आए पनि नआए पनि त्यति फरक पर्दैन भन्ने उहाँको जिकिर छ। लगातार यही विषयमा तपाईँहरू अल्झिरहँदाखेरि समय खेर फाले जस्तो होला नि त। फेरि
2: कार्यक्रमको समयमा प्रधानमन्त्री उपस्थित हुनुपर्छ भन्यो, उहाँले प्रतिसभा नियमावलीको दुहाई दिनुभयो। प्रतिसभा नियमावलीको अफिसले प्रधानमन्त्रीको चाहिँ वारिस त अर्को मन्त्री पनि हुन्छ, यो नियमावलीको तयार चाहिँ यो नियमावली हुन्छ यसो गरेको हुने, यद्यपि संसारमा कोही पनि मित्र कार्यक्रमको जवाब दिन प्रधानमन्त्री नगर मन्त्री आएको छैन, अहिलेसम्म नेपालमा पनि अरू आएको छैन। मनमोहनले भन्नु छ, सुटेन्द्र भन्नु छ, जिल्ला प्रसाद कोइरालाले हस्पिटलको बेलाबाट भए पनि उहाँले जवाब दिनुभएको छ। अहिलेसम्म कुनै पनि सरकारले कुनै पनि प्रधानमन्त्री मित्र कार्यक्रममा

0: आफ्नो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-84-46-525।
1: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यन सँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। कांग्रेसभित्र बढ़दो ध्रुवीकरणबीच गण्डकीमा बृहत्तर एकता भेला हुने, क्रियाशील सदस्यतामा असन्तुष्टि। विपक्षीको विरोधकै बीच संसदको नियमित कार्यवाही अघि बढ़्यो, प्रधानमन्त्री र सरकारलाई संसदप्रति उत्तरदायी बनाउन विपक्षीको माग। होल्डिङ सेन्टरको अनुगमनपछि सांसदहरूको आग्रह, सुकुम्बासीलाई ढल मिसिएको पानी खुवाइएको दावी। एमालेमा जिम्मेवारी बाँडफाँडको खाका तयार, शुक्रबारको सचिवालयमा निर्णय गरिने। कास्कीमा नदीजन्य पदार्थ उत्खननमा कड़ाई, मापदण्ड विपरीत कार्य रोक्न निर्देशन। महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेश, सरकारी निकायको खर्चमा वित्तीय अनुशासन कमजोर हुँदा बेरोजू वृद्धि। भारतमा ककरोच जनता पार्टी भाइरल बन्दै, इन्स्टाग्राममा भाजपालाई उछिन्यो। आफूमाथि आक्रमण भए नयाँ तरिकाले जवाफ दिने इरानको चेतावनी। र साफ च्याम्पियनशीप खेल्न भारत जाने नेपाली महिला टोलीको विदाई। पोखरामा 70 वर्षमाथिका ज्येष्ठ नागरिकको लागि पहिलो पटक वाकिङ फुटबल प्रतियोगिता आयोजना गरिँदै। नेपाली कांग्रेसभित्र नेतृत्व, क्रियाशील सदस्यता र आगामी महाधिवेशनको तयारीलाई लिएर आन्तरिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। यस्तो बेला गण्डकी प्रदेशमा 77 समूहले नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा नामक प्रदेश स्तरीय भेला आयोजना गर्नुभएको छ। भेलाबारे जानकारी दिन बिहिबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरिएको छ। ज्येष्ठ 9 गते पोखराको न्यूरोड स्थित दीपसागर होटलमा भेला डाकिएको छ। विशेष महाधिवेशन मार्फत गगन थापा सभापति बनेपछि पार्टीभित्र पूर्व सभापति शेरबहादुर देउवा निकट समूहले समानान्तर राजनीतिक गतिविधि बढ़ाउँदैछन्। उक्त समूहले विभिन्न ठाउँमा सम्पर्क कार्यालय खोल्ने, समानान्तर संरचना निर्माण गर्ने तथा संगठनात्मक प्रभाव विस्तार गर्ने प्रयास गरिरहेको आरोप कांग्रेसभित्रै लाग्दै आएको छ। पत्रकार सम्मेलनमा कांग्रेस गण्डकी प्रदेश उपसभापति मेघलाल श्रेष्ठले पार्टीभित्र विचार र बहसको संस्कृति जोगाउन भेला आयोजना गरिएको दावी गर्नुभयो। उहाँले यो कुनै पार्टी फुटाउने अभियान नभई आगामी महाधिवेशन केन्द्रित वैचारिक छलफल भएको बताउनुभयो। उहाँका अनुसार कांग्रेसभित्र लामो समयदेखि नीति कार्यक्रम र रणनीतिबारे व्यापक बहस हुन नसकेको अवस्था छ। पार्टीभित्र विचारलाई जीवित राख्न र तलसम्म बहस पुर्याउन आवश्यक भएकाले भेला आयोजना गरिएको हो, उहाँले भन्नुभएको छ। अर्को नेता पुष्प अधिकारीले पनि कांग्रेसभित्र विचारको प्रतिस्पर्धा र वैचारिक बहसको पुरानो परम्परा रहेको उल्लेख गर्दै अहिलेको भेला त्यसैको निरन्तरता भएको बताउनुभयो। उहाँले नेपालको संविधान निर्माण प्रक्रियामा कांग्रेसको भूमिका स्मरण गर्दै तत्कालीन सभापति सुशील कोइराला र नेता कृष्णप्रसाद सिटौलाले दलहरूबीच सहमति निर्माणमा महत्वपूर्ण भूमिका खेलेको दावी गर्नुभयो। संविधान कुनै एक दलको दस्तावेज नभई सहमतिमा बनेको राजनैतिक दस्तावेज भएको उहाँको भनाई थियो। भेलामा पूर्व केन्द्रीय सदस्य, प्रदेश समिति, जिल्ला सभापति, क्षेत्रीय सभापति, नगर सभापति तथा महासमिति सदस्यहरूलाई आह्वान गरिएको छ। यद्यपि भेलामा उपस्थित स्वतस्फूर्त रूपमा उपस्थित हुन भनिएको छ। कार्यक्रम खुल्ला सभा नभई बन्द सत्रका रूपमा सञ्चालन हुने र त्यहाँबाट पार्टी तथा मुलुकको वर्तमान अवस्थाबारे निष्कर्ष निकालिने उहाँले बताउनु भएको छ। पत्रकार सम्मेलनमा नेताहरूले क्रियाशील सदस्यता नवीकरण र अध्यावधिक प्रक्रियाप्रति पनि असन्तुष्टि जनाएका छन्। नेता अधिकारीले 15 महाधिवेशनको लागि एकपटक नवीकरण गरिसकेका सदस्यलाई पुनः नवीकरण गराउन खोजिएको भन्दै प्रश्न उठाउनुभयो। उहाँले प्रविधि मार्फत सदस्यता अध्यावधि गर्ने अभियान अझै व्यवस्थित नभएको र नेतृत्वबीच सहमति अभावको कारण विवाद बढ़ेको टिप्पणी गर्नुभयो। उहाँले नेतृत्व तहबीच सहमति हुन

छ कि कांग्रेसभित्र थप विभाजन र संकट उत्पन्न हुन सक्ने चेतावनी पनि दिनुभयो। अधिकारीले वर्तमान सरकारको कार्यशैलीप्रति पनि प्रश्न उठाउनुभयो। उहाँले नेपालभित्र विदेशी प्रभाव बढ़दै गएको, संवेदनशील क्षेत्रमा विदेशी कम्पनीको पहुँच विस्तार भएको तथा सरकारको भूमिकाप्रति शंका पैदा भएको दावी गर्नुभयो। बेलामा यस्तै विषयमा छलफल हुने उहाँको भनाइ थियो। उहाँले सगरमाथा क्षेत्रमा विदेशी कम्पनीको गतिविधि, चोभार र बीरगंज क्षेत्रमा अमेरिकी कम्पनीको डाटा सेन्टर स्थापना सम्बन्धी निर्णय जस्ता विषय उठाउँदै सरकारको नीति र व्यवहारबीच विरोधाभास रहेको टिप्पणी गर्नुभयो। अधिकारीले कांग्रेसभित्र एकता कायम हुन नसके मुलुकमा अनपेक्षित राजनैतिक दुर्घटना हुन सक्ने चेतावनी समेत दिनुभयो। उहाँले राष्ट्रिय शक्ति, लोकतान्त्रिक शक्तिहरू र अन्य दलबीच समन्वय गर्न सक्ने क्षमता कांग्रेससँग मात्रै रहेको दावी गर्दै त्यसका लागि पहिले पार्टीभित्र एकता आवश्यक रहेको बताउनुभयो। कांग्रेसभित्र पछिल्लो समय संस्थापन र इतर समूहबीच देखिएको टक्राव अब प्रदेश तहसम्म संगठित रूपमा प्रकट हुन थालेको संकेत गण्डकीको यो भेलाले दिएको छ। विपक्षी दलहरूको अवरोधका बीच सभामुख डोलप्रसाद दर्यालले प्रतिनिधि सभाको नियमित कार्यवाही अगाडि बढ़ाउनु भएको छ। आजको पहिलो बैठकमा विपक्षी दलहरूले अवरोध गरेपछि 15 मिनट स्थगित गर्नुभएका सभामुख दर्यालले प्रधानमन्त्रीलाई भेटेर फर्किएपछि विपक्षी दलको विरोधकै बीच सदन अगाडि बढ़ाउनुभयो। विपक्षी दलहरूले संसदमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनको उपस्थिति माग गरेर बेल घेलाउ गरेका हुन्। अवरोधकै बीच प्रधानमन्त्री शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले निर्वाचन सम्बन्धी अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभयो। यो प्रस्ताव बहुमतले स्वीकृत भएको छ। यस्तै बैठकले मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत भएको घोषणा गरेको छ। प्रधानमन्त्री र सरकारलाई संसदप्रति उत्तरदायी बनाउन माग गर्दै प्रत्यक्ष रूपमा प्रश्नोत्तर कार्यक्रम तत्काल संचालन गर्न विपक्षीको आग्रह छ। सरकारले विधि र नीति विपरीत काम गरेकाले आफूहरूले विरोधमा बैठक अवरूद्ध गर्न बाध्य भएको नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले बताउनु भएको छ। उहाँले प्रतिनिधि सभा नियमावली 2079 नियम 56 उद्धृत गर्दै हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको लागि समय निर्धारण गरिनुपर्ने व्यवस्था अनिवार्य रहेको उल्लेख गर्नुभयो। विपक्षी दलहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी तीव्र बनाएका छन्। यसअघि सरकारको नीति तथा कार्यक्रमको छलफल र जवाफ दिने क्रममै प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान लिएका दलहरूले त्यस सिधाको बैठकमा प्रधानमन्त्रीको खोजी गरिरहेका हुन्। आजको बैठकमा पनि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाह संसदमा आएर जवाफ दिनुपर्नेमा जोड़ दिँदै जवाफ नदिने भए राजीनामा दिनुपर्ने बताउनु भएको थियो। कास्की जिल्लामा नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन, संकलन र व्यवस्थापनलाई थप व्यवस्थित बनाउन जिल्ला अनुगमन समितिले विभिन्न निर्णय गर्दै स्थानीय तहलाई कड़ाईका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाद्र पौडेलको अध्यक्षतामा बसेको नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठकले ढुंगा, गिटी, बालुवा उत्खनन तथा ओसार पसार कार्य स्वीकृत वातावरणीय अध्ययन र प्रचलित कानून अनुसार मात्रै गर्नुपर्ने निर्णय गरेको जिल्ला अनुगमन समितिका सदस्य सचिव नवराज बरालले जानकारी दिनुभएको छ। बैठकले अवैध उत्खनन, संकलन तथा अनधिकृत ओसार पसार पूर्ण रूपमा नियन्त्रण गर्न प्रहरी परिचालन गरी कड़ाईका साथ निगरानी गर्नुपर्ने जनाएको छ। नदी, खोला, वन क्षेत्र, खेतीयोग्य जमीन तथा विपद जोखिम क्षेत्रलाई असर नपर्ने गरी मात्रै उत्खनन गर्नुपर्ने तथा वातावरणीय विनाश हुने गतिविधि रोक्नुपर्ने निर्णय पनि गरिएको छ। समितिले स्थानीय तहलाई नदीजन्य वस्तुको उत्खनन बिहान 8 बजेदेखि बेलुका 6 बजेसम्म मात्र सञ्चालन गर्न तथा समयसीमा उल्लंघन भएमा अनुगमन गरी रोक लगाउन निर्देशन दिएको छ। उत्खननबाट प्राप्त राजस्व सुनिश्चित गर्न वास्तविक कारोबार अनुसार मात्रै बिलबीजक जारी गर्न र कारोबार बिना बिलबीजक जारी गर्न रोक लगाउने निर्णय पनि गरिएको छ। बैठकले गाउँपालिका तथा नगरपालिकाले स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदन अनुसार तोकिएको स्थान र परिमाणमा मात्रै उत्खनन तथा संकलन गर्नुपर्ने, स्वीकृत मात्राभन्दा बढ़ी उत्खनन भए नभएको नियमित अनुगमन गरी अभिलेख राख्नुपर्ने उल्लेख गरेको छ। उत्खनन तथा ढुवानीको दैनिक अभिलेख राख्न पनि स्थानीय तहलाई भनिएको छ। त्यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट फेवाताल जलाधार क्षेत्रमा कानून विपरीत ढुंगा, गिटी, बालुवा तथा माटो उत्खनन र ओसारपसार रोक्न निर्देशन आएकाले यस्ता गतिविधि पूर्ण रूपमा नियन्त्रण गरी कानूनी कार्यवाही अघि बढ़ाइने समितिले जनाएको छ। समितिले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा संकलन कार्य आगामी 18 गतेदेखि भदौ मसान्तसम्म रोक लगाइएको जानकारी सर्वसाधारण समक्ष संचार माध्यम मार्फत पुर्याउन पनि स्थानीय तहले आग्रह गरेको छ। जिल्ला अनुगमन समितिका संयोजक समेत रहनुभएका जीशेश्वर कास्की प्रमुख लीलाद्र पौडेलको अध्यक्षतामा बसेको बैठकमा कास्कीका प्रमुख जिल्लाधिकारी रुद्रा देवी शर्मा सहित जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, वन कार्यालय, आन्तरिक राजस्व कार्यालय तथा कास्कीका स्थानीय तहका प्रतिनिधिको सहभागिता रहेको कास्कीका जिल्ला समन्वय अधिकारी समेत रहनुभएका सदस्य सचिव बरालले जानकारी दिनुभएको छ। महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेश प्रमुख दिलीराज भट्ट समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ। महालेखा परीक्षकको कार्यालयका नायब महालेखा परीक्षक श्यामप्रसाद भण्डारीले बिहिबार आर्थिक वर्ष 81-82 8 वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्ट समक्ष पेश गर्नुभएको हो। प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले आर्थिक अनुशासन नै सुशासनको जग रहेको बताउनुभयो।

उहाँले राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन अपरिहार्य रहेकोमा जोड़ दिँदै बेरोजु बढ़नु सुशासनको लागि चुनौती रहेको उल्लेख गर्नुभयो। आर्थिक अनुशासन कायम गर्न राज्यका तीनै तह जिम्मेवार हुनुपर्छ। कर्मचारीहरू जवाफदेही बन्नुपर्दछ। सार्वजनिक सम्पत्तिको क्षतिको वर्तमान अवस्थामा मितव्ययितातर्फ पनि उत्तिकै ध्यान दिनुपर्दछ, प्रदेश प्रमुख भट्टले भन्नुभएको छ। उहाँले महालेखा परीक्षक कार्यालयले आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्व कायम गराउन सशक्त भूमिका निर्वाह गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो। सार्वजनिक सम्पत्तिको सदुपयोगमा सम्बन्धित निकायलाई थप सजग गराउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो। नायब लेखा महापरीक्षक भण्डारीले वित्तीय प्रशासन र आर्थिक अनुशासनलाई सबल बनाउन अनुगमन मूल्यांकन जिम्मेवारी र जवाफदेहिता पालना गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले प्रदेश सभाको लेखा समितिमा प्रतिवेदन उप समयमा नै छलफल गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशनको अपेक्षा पनि गर्नुभयो। कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयका सचिव विजय राणा लगायत सहभागी रहनुभएको थियो। प्रतिवेदनमा सरकारी निकायको खर्चमा वित्तीय अनुशासन कमजोर हुँदै बेरोजु वृद्धि भएको समेत उल्लेखिएको छ। आर्थिक प्रशासन चुस्त पारदर्शी र उत्तरदायी बनाउन प्रदेश सरकार तथा मातहतका निकायले सुधारात्मक कदम चाल्नुपर्नेमा जोड़ दिएको छ। नेपालको संविधानको धारा 294 उपधारा 3 बमोजिम संवैधानिक निकायले प्रत्येक प्रदेशको काम कार्यवाहीका सम्बन्धमा अलग अलग प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ। लेखा परीक्षण ऐन 2075 दफा 19 दफा 4 महालेखा परीक्षकले वार्षिक प्रतिवेदन तयार गरी प्रदेश प्रमुख समक्ष पेश गर्ने व्यवस्था छ र उप दफा 5 उक्त प्रतिवेदन मुख्यमन्त्री मार्फत प्रदेश सभामा पेश हुने उल्लेख छ। महालेखा परीक्षकको कार्यालयका अनुसार आर्थिक वर्ष 81-82 गण्डकी प्रदेश मातहतका 159 मन्त्रालय तथा निकाय र 21 समिति तथा अन्य संस्थातर्फ कुल 41,45,81,32,000 लेखा परीक्षण गरिएको छ। यसमध्ये 59,50,19,000 बेरोजु पाइएको छ। यो आर्थिक वर्षसम्म अध्यावधिक बेरोजु 2,83,38,95,000 रहेको छ। राष्ट्रिय सभाका सांसदहरूले सरकारले काठमाडौँको सुकुम्बासी बस्तीबाट हटाइएका नागरिकलाई अमानवीय ढंगले होल्डिङ सेन्टरमा राखेको आरोप लगाएका छन्। आज बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको संयुक्त बैठकमा सांसदहरूले विस्थापित नागरिकलाई न्यूनतम व्यवस्था समेत नगरी राखिएको आरोप लगाएका हुन्। दुवै समितिले नागार्जुनको इचंगुमा रहेको होल्डिङ सेन्टरको अनुगमन गरेको थियो। अनुगमनका क्रममा विस्थापित परिवारको अवस्था दयनीय देखिएको सांसदहरूको भनाइ छ। बैठकमा सांसदहरूले सुकुम्बासी बस्ती हटाउने सरकारको अभियानप्रति तीव्र असन्तुष्टि जनाउनु भएको छ। नेकपा एमाले केन्द्रीय सचिवालय बैठक अगाडि विभागीय प्रमुख प्रदेश इन्चार्ज तथा विभिन्न फाँटहरूको जिम्मेवारी बाँडफाँटको प्रस्तावित सूची तयार गरेको छ भने नेताहरूको वर्गीकरण पनि छुट्याइएको छ। सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित नामावली प्रस्तुत गर्नुभएको थियो। उक्त प्रस्तावमाथि शुक्रबार बस्ने सचिवालय बैठकमा छलफल गरी अन्तिम निर्णय गरिने जनाइएको छ। पदाधिकारीको वर्गीयताक्रम र जिम्मेवारी धेरैको चासोमा परेको थियो। पार्टीको 11 राष्ट्रिय महाधिवेशनपछि पदाधिकारी तथा सदस्यहरूको वरियता निर्धारण गरिएको थिएन। प्रस्तावित पदाधिकारीहरूको वरियताक्रम अनुसार अध्यक्ष केपी शर्मा ओलीपछि 2 नम्बरमा उपाध्यक्ष रामबहादुर थापा रहनुभएको छ। त्यसपछि उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुजी पन्त रहनुभएको छ। त्यसपछि महासचिव शंकर पोखरेल रहनुभएको छ। उपमहासचिवमा पहिलो लेखराज भट्ट, दोस्रो रघुवीर महासेठ र तेस्रोमा योगेश भट्टराई रहनुभएको छ। सचिवको पहिलो वरियतामा छविलाल विश्वकर्म पर्नुभएको छ। उहाँ यसअगाडि पनि सचिव नै हुनुहुन्थ्यो। त्यसपछि पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, एमलाल कणेल, शेरदन राई, राजन भट्टराई, हिम्मत कार्की र महेश बस्नेत रहनुभएको छ। एमाले सचिव पद्मा अर्यालले अहिले आएको नाम प्रस्ताव मात्रै भएकाले यसको औपचारिक छलफल र निर्णय शुक्रबार बस्ने सचिवालयबाटै थपघट र निर्णय हुने बताउनु भएको छ। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले नयाँ पदाधिकारी चयन गरेको छ। संसदीय दलका नेता खगराज अधिकारीले बिहिबार विधान अनुसार उपनेता, प्रमुख सचेतक र सचेतक नियुक्त गर्नुभएको हो। एमाले दलको उपनेतामा लीलबहादुर थापालाई जिम्मेवारी दिएको छ। यसैगरी प्रमुख सचेतकमा देवका पहाड़ी र सचेतकमा भक्तबहादुर कुंवर नियुक्त हुनुभएको छ। यसअगाडि सचेतक रहनुभएको पहाड़ीलाई एमाले प्रमुख सचेतकको जिम्मेवारी सुम्पिएको हो। तत्कालीन प्रमुख सचेतक गोविन्दबहादुर नेपाली मन्त्री बनेपछि सो पद खाली रहेको थियो। संसदीय दलको विधानले दिएको अधिकार प्रयोग गरी नयाँ जिम्मेवारी बाँडफाँड गरिएको हो। नेता अधिकारीले भन्नुभएको छ रिक्त पदमा नयाँ नियुक्ति गरी संसदीय दललाई पूर्णता दिएको उहाँले बताउनुभएको छ। प्रदेश सभामा दलको भूमिकालाई थप प्रभावकारी बनाउन र सरकारसँगको समन्वयलाई मजबूत बनाउन नयाँ टीम बनाइएको एमाले जनाएको छ। नयाँ पदाधिकारीहरूले बिहिबारदेखि नै आफ्नो कार्यभार सम्हाल्ने गरी नियुक्ति पाएका हुन्। एमालेमा मन्त्री हुने र दलको जिम्मेवारी सम्हाल्ने बीच सन्तुलन मिलाउन यो हेरफेर गरिएको हो। यो नियुक्तिसँगै गण्डकीमा एमालेको संसदीय मोर्चा थप सक्रिय हुने अपेक्षा गरिएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अनुपूर्ण हाइलाइट्स। अनुपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: अब फोन पॉइंट सँग सधैं रिवार्डेड
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
5: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
6: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
7: थाहा छ
8: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो। अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
6: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप। नेपाल टप सब ठिकठाक।

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। सिप्लिकान केवल एउटा वनस्पति मात्र नभई स्वास्थ्य, वातावरण, संस्कृति र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको बहुउपयोगी प्राकृतिक सम्पत्ति भएको बताइएको छ। पछिल्लो समय कृषिमा देखिएको बाँदर आतंक, उत्पादन लागत वृद्धि तथा परम्परागत खेतीप्रति घट्दो आकर्षणका बीच सिप्लिकान खेतीलाई वैकल्पिक तथा दीर्घकालीन समाधानका रूपमा अघि सार्न थालिएको छ। पर्यटकीय राजधानी पोखरालाई सिप्लिकान खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यसहित पोखरा 32 तल्लो गगनगौंडा स्थित ओम कृषि फार्ममा संचालित सिप्लिकान नर्सरी अहिले कृषक, अनुसन्धानकर्ता र कृषि विज्ञहरूको आकर्षणको केन्द्र बनेको छ। शीघ्रमा पोखरा महानगरपालिका कृषि कार्यालय तथा कृषि महाशाखाका प्रमुख मनोहर कडरिया र व्यवसाय प्रवर्धन केन्द्रका प्रमुख नवराज अधिकारीले संयुक्त रूपमा नर्सरीको अवलोकन गर्नुभएको छ। कास्कीको माथि गाउँपालिका वडा नम्बर 1 ले सञ्चालन गर्दै आएको घुम्ती सेवा लगायतका कार्यक्रमहरू पहुँचयोग्यसँगै प्रभावकारी बन्दै गएका छन्। नागरिकले पाउने सेवालाई सकेसम्म सहज र प्रभावकारी होस् भन्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको माथि 1 का वडा अध्यक्ष देवीजङ गुरूङले जानकारी दिनुभएको छ। भौगोलिक विकटता समेतलाई दृष्टिगत गर्दै वडाका स्थानीयलाई सेवाको सहज पहुँच उपलब्ध गराउन सञ्चालन गरिएको घुम्ती सेवाले स्थानीयवासीहरू लाभान्वित बनिरहेका छन्। वडाले प्रत्येक 2-2 महिनामा पोखरा र खिलाङमा घुम्ती सेवा सञ्चालन गर्दै नागरिकलाई सहज रूपमा सेवा प्रदान गरिरहेको उहाँले बताउनु भएको छ। वडाले सामाजिक सुरक्षा भत्तालाई ब्याङ्कसँग समन्वय गरी नियमित रूपमा खिलाङ गाउँमै पुगेर वितरण गर्ने व्यवस्था मिलाएको उल्लेख गर्दै उहाँले यसबाट ज्येष्ठ नागरिक तथा सेवाग्राहीलाई धेरै सहज भएको बताउनुभयो। वडाबाट 650 जना भन्दा बढ़ी नागरिकले सामाजिक सुरक्षा भत्ता लिइरहेका छन्। हिजो बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 12.36 अंकले घटेर 2742.11 बिन्दुमा झरेको छ। आज म्युचुअल फण्ड र व्यापार समूह बाहेक सबै समूहको सूचक घटेका छन्। आज 188 कम्पनीको शेयर घट्दा 72 बढ़ेको छ। यस्तै 9 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 3.82 अर्ब कारोबार भएकोमा आज 348 कम्पनीको 89,55,000 खित्ता शेयर 3.89 अर्ब रूपियाँमा किनबेच भएको छ। भारतमा कक्रोच जनता पार्टी सीजेपी अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ। विज्ञात्मक शैलीमा शुरू भएको यो डिजिटल राजनीतिक आन्दोलनले केही दिनमै हजारौं युवाहरूलाई आकर्षित गरिरहेको छ। सीजेपीले आफ्नो पार्टीमा 1,00,000 जना भन्दा धेरै सदस्य बनिसकेको दावी गरेको छ। सीजेपीलाई सामाजिक सञ्जालमा पछ्याउने लहर चलेको छ। स्थापना भएको 5 दिनमै कक्रोच जनता पार्टी सीजेपीले विश्वकै ठूलो भनिएको भारतीय जनता पार्टी भाजपालाई इन्स्टाग्राममा फलोअर्सको संख्यामा उछिनेको छ। सत्तारूढ़ भाजपाको 87,00,000 फलोअर्स रहँदा सीजेपीले यो समाचार तयार पार्दासम्म 1,31,00,000 भन्दा धेरै फलोअर्स बनाइसकेको छ। यस पार्टीका संस्थापक बोस्टन विश्वविद्यालयमा जनसम्पर्क पढ़िरहेका 30 वर्षीय विद्यार्थी अभिजित दीपकीय हुनुहुन्छ। भारतीय प्रधान न्यायाधीश सूर्यकान्तको अभिव्यक्तिपछि कक्रोच जनता पार्टी सीजेपीको चर्चा भइरहेको हो। गएको मे 15 अदालतको सुनवाईका क्रममा सूर्यकान्तले बेरोजगार युवा र सामाजिक सञ्जालमा सक्रियहरूलाई कक्रोच अर्थात साङ्लो र परजीवीसँग तुलना गर्नुभएको थियो। अमेरिकाले आफूमाथि आक्रमण गरे त्यसको जवाफ नयाँ तरिकाले दिने इरानले चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार कुनै पनि अन्य देशको लहरमा आएर आफूमाथि आक्रमण गरे नयाँ हतियार र रणनीति प्रयोग गर्ने इरानको चेतावनी छ। इरानी सेनाका प्रवक्ता मोहम्मद अकरमिनियाले इजरायली जालमा फँसेर नयाँ कार्यवाही हुन्छ भने त्यसको जवाफ नयाँ उपकरण र नयाँ तरिकाका साथ दिने चेतावनी दिनुभएको छ। केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू शान्ति सम्झौताको सम्भावनालाई जीवित राख्न चाहेको भन्दै इरानमाथि तत्काल आक्रमण नगर्ने बताउनु भएको थियो। साफ महिला च्याम्पियनशीप खेल्न भारत जाने नेपाली राष्ट्रिय टोलीको विदाई गरिएको छ। सिंहदरबारमा आज एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, अखिल नेपाल फुटबल संघ यनफाका पदाधिकारीले टोलीलाई विदाई गरेका हुन्। विदाई कार्यक्रममा मन्त्री पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाड़ीको सम्मानको लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो। उहाँले खेलाड़ीहरूको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो। मन्त्री पोखरेलले नेपाली महिला फुटबल टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शनको प्रशंसा गर्नुभयो। उपलब्ध सीमित स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै खेल क्षेत्रको विकास र खेलाड़ीको वृत्ति विकासमा सरकार सधैं प्रयत्नशील रहने उहाँको भनाई छ। आउँदो सोमबार जेठ 11 गतेदेखि भारतको गोवामा शुरू हुने साफ महिला च्याम्पियनशीपमा नेपाल समूह एमा छ। यो समूहमा नेपालसँगै भूटान र श्रीलंका छन्। समूह बीमा साबिक विजेता बंगलादेश, भारत र मालदिव्स रहेका छन्। स्वस्थ शरीर, सक्रिय जीवन र भाइचारा हाम्रो अभियान भन्ने मूल नाराका साथ पोखरामा 70 वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूको लागि विशेष मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुन लागेको छ। पोखरा महानगरपालिका वडा नम्बर 5 वडा कार्यालयको प्रवर्तन तथा ज्येष्ठ नागरिक मैत्रीपूर्ण फुटबल खेल समिति पोखरा 5 को आयोजनामा आगामी जेठ 9 गते शनिबार बिहान 7 बजेदेखि बाराई माविको खेल मैदानमा प्रतियोगिता हुन लागेको हो।
प्रचार प्रसार समितिका संयोजक वसन्तराज गौतमद्वारा जारी विज्ञप्ति अनुसार ज्येष्ठ नागरिकको सम्मान स्वास्थ्य र सक्रिय जीवनलाई प्रवर्धन गर्ने उद्देश्यले यो प्रतियोगिता गर्न लागि हो। बिहिबार गरिएको पत्रकार सम्मेलनमा ज्येष्ठ नागरिक वाकिङ फुटबल खेलका संयोजक डाक्टर सरोज कोइरालाले नागरिकहरूलाई राज्यले दिने सम्मान र उनीहरूको स्वास्थ्य प्रवर्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागि बताउनुभयो। यो कार्यक्रम पूर्ण रूपमा गैर राजनैतिक नाफारहित र जनस्तरबाट स्वतस्फूर्त रूपमा शुरू गरिएको डाक्टर कोइरालाले स्पष्ट पार्नुभएको छ। प्रतिकूल मौसम र अन्य प्राविधिक चुनौतीका बावजूद हालसम्म 70 वर्ष उमेर पुगेका 70 जना पुरूष ज्येष्ठ नागरिकहरूले प्रतियोगिताको लागि नाम दर्ता गराइसक्नु भएको छ। पोखरा वडा नम्बर 5 उपयुक्त फुटबल मैदानको प्रयोग गर्दै यो खेल खेलाइने पनि बताइएको छ। संयोजक डाक्टर कोइरालाले यो एउटा नौलो अनुपम र उदाहरणीय प्रयास भएकाले यसलाई सकारात्मक रूपमा आम नागरिक र राज्यसम्म पुर्याइदिन पत्रकार तथा संचार माध्यमहरूलाई आग्रह समेत गर्नुभएको छ। उहाँका अनुसार यो प्रतियोगिता गर्नको लागि करिब 2 लाख रूपियाँ खर्च लाग्नेछ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।